सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटीटी प्लेटफर्म वेबसा पनि। समय यसबेला बिहानको ठिक 6:25 औ 45 सेकेन्ड भयो श्रोता। अनि आज हो विक्रम सम्वत 2048 असोज 29 गते, सकसम्बत 1948 अश्विन 23 गते, साथै अक्टोबर महिनाको 15 तारिक बिहिबार। अब आरम्भ गर्न लागिरहेका छौ आजको हाम्रो अधिवेशन विभिन्न रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

0: अनुश्रोता अधिवेशनको आरम्भमा प्रस्तुत छ कार्यक्रम अर्चना।
1: आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ बडा दशैंको शुभ उपलक्ष्यमा हाम्रो श्रृङ्खलाबद्ध साङ्गीतिक रूपक जय देवी दुर्गेश्वरीको पाँचौं पर्व। त सुन्नुहोस् यो रूपक।

यसरी नै पाँचौं दिन पनि देवी दुर्गाका स्थापना गरिएको मण्डपमा दीप धूप फूल प्रसाद आदि चढाएर देवीको पूजन गरिन्छ।

0: अर्थात् नित्य एवं सधैँ सिंहमा आसन सजाएर विराजमान रहने तथा दुवै हात कमल पुष्प सुशोभित हे यशस्विनी दुर्गा देवी हजुरलाई स्कन्द माताको रूपमा सम्मानित गर्दछौँ। अत हाम्रा लागि सदैव कल्याणकारी फलदायिनी रहिदिनुहोस्।
1: शास्त्र वा स्कन्द पुराण अनुसार गिरिराज हिमालयकी पुत्री उमा पार्वतीले कठोर तपस्याद्वारा शिवसित विवाह गर्ने अनुमति पाइन् अनि विवाह पश्चात शिवका वीर्य अग्निबाट गर्भवती भएकी पार्वतीले स्कन्द नामका पुत्रलाई जन्म दिइन्, जसलाई कार्तिकेय पनि भनिन्छ। स्कन्दकी माता भएकीले नै देवीलाई स्कन्द माता पनि भनिएको हो। स्कन्द परम्पराक्रमी थिए, उनलाई देवताहरूका सेनापति मानिन्छ।
0: स्कन्द माता अग्निमण्डलकी देवी हुन्, यसै कारण यिनको जाजल्यमान ज्योति सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको छ। आदि शक्ति स्कन्द माताको कान्ति अनि यिनका अङ्ग अङ्गका श्रीकान्ति हजारौँ उदयकालदेखि सूर्यहरूका समान छन्। माताको काखमा सदैव कति मुख भएका स्कन्द विराजमान देखिन्छ। स्कन्द माता देवी दुर्गाका 8 भुजा छन्। ती मध्ये 2 भुजा वा हात अभय तथा वरदान दिने मुद्रामा छन् भने अरू 6 हातमा विभिन्न अस्त्र शस्त्र लिएकी छिन्। गलामा रुद्राक्ष मालाले शोभित देवीलाई श्वेत वर्णकी देखिन्छ। यस्ती देवी महाशक्ति दुर्गालाई यसरी नमन गरिन्छ।

बडा दशैंको शुभ उपलक्ष्यमा आज पञ्चमी तिथिमा प्रस्तुत गरिरहेका थियौं एक विशेष सांगीतिक रूपक जय दुर्गा दुर्गेश्वरीको पञ्चम पर्व। रूपकमा संस्कृत स्तोत्र पाठ पण्डित जगन्नाथ शर्मा, पण्डित केशव मिश्र, रितिका अधिकारी अनि अलंकार कुमार प्रधान, नेपाली वाचन जस योञ्जन, देविका मोक्तान, मेनुका प्रधान, नरेन्द्र सिन्हा, रश्मि खवास अनि अलंकार कुमार प्रधान, गायन कलाकारहरू अरुणा लामा, सुनिता गजमेर, डेजी बराइली, हिरा रसाइली, नम्रता बल, रमला राई, कुमार सुब्बा, पेमा लामा, वंगेल लामा, महेन्द्र थापा, नवराज बल, पवन राई नामदुङ, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, वरुण रसाइली र सदेव तामाङ। संगीतकारहरू कर्मयोञ्जन, केबी राई र महेश्वर लामा। रूपकका लेखक एवं गीतकार डाक्टर जस योञ्जन प्यासी। रूपक अभिकल्पना चन्द्रदेव सिंह। रूपकको प्रस्तुति सहयोगी विकास सिंह, महेश्वर लामा र अलंकार प्रधान। उद्घोषिका रश्मि खवास। प्रस्तोता देविका मोक्तान र पारस चन्द्र आले। रूपकको छैटौं पर्व भोलि यसै समयमा प्रस्तुत गरिनेछ। यो आकाशवाणी खरसाङ हो। अब अघिल्लो कार्यक्रमको घोषणा केही क्षणमै सुन्नुहुनेछ।

तसर्थ साथी अब भनेरीले गरी सुनाउने छौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार प्रतीक्षा साँच्नुहोस्।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय यस बेला बिहानको ठिक 7:05 भएर श्रोता, र अबको यो समय हो बिहानी कार्यक्रम शुभ प्रभातको, जस अन्तर्गत आजको हाम्रो शब्द रहेको छ मेलापात। साथै समूह स्वरमा मालश्री अनि श्यामलाल बरालीको स्वरमा मादले गीतको प्रस्तुति पनि रहनेछ।

हाम्रा कतिपय पारम्परिक शब्दहरू छन्। ती शब्दहरूले हामीलाई आफ्नो तौलको परिचय गराउँदछ। पहिले ती शब्दहरू प्रचलितमा थिए, तर समयको गतिसँगै ती शब्दहरू लोप हुँदै गइरहेको छ। यसैले हाम्रो प्रयास हो त्यो शब्दलाई पुनः परिचय गराउनु। र आजको शब्द छ मेलापात। मेलापात भन्दा हामी सहज रूपमा बुझ्छौँ मानिसहरूको समूह। त आउनुहोस् हामी मेलापात शब्दको परिचय गरौँ। मेलापात भनेको सामूहिक खेती वा साझेदारीमा गरिने कृषि कार्य हो। यसमा गाउँका वा परिवारका धेरै व्यक्तिहरू मिलेर एक अर्काको खेतीमा रोपाई, गोडमेल, काटन जस्ता काम गर्छन्। मेलापात गाउँले समाजको परम्परागत सहयोग प्रणाली हो। कुनै घरमा काम बढी हुँदा छिमेकी, नातागोता र गाउँलेहरू आफ्नै इच्छाले भेला भई काम गर्छन्। बदलीमा अरूको काममा पनि सहयोग गरिन्छ। यो शब्दलाई अङ्ग्रेजीमा कलेक्टिभ फार्मिङ वा हस्बेन्डरी भनिन्छ। तर नेपाली सन्दर्भमा यसको अर्थ केवल खेती मात्र होइन, परस्पर सहयोग, सामाजिक एकता र साझा जिम्मेवारी पनि हो।

समय बिहानको 7:15 भई श्रोता र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई। त श्रोता प्रस्तुत छ मालश्री समूह शर्मा।

0: समूह स्वरमा मालसीको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रुपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको तलब बराबरको उत्पादकता लिंक्ड बोनस पीएलबी स्वीकृत गरेको छ। केन्द्र सरकारले भारत मरिसस दोहोरो कर निवारण सम्झौता डीटीएए मा संशोधनलाई अधिसूचित गरेको छ र भारत र रूसले आज भारत रूस विशेष र विशेष अधिकार प्राप्त रणनीतिक साझेदारी अन्तर्गत जारी सहयोगलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रुपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। यी परियोजनाहरूको उद्देश्य कनेक्टिभिटी सुदृढ पार्नु, ऊर्जा बुनियादी ढाँचा विकासमा सुधार गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण गर्नु र यस क्षेत्रमा जल सुरक्षा बढाउनु हो। यस अवसरमा उहाँले सभालाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले लेहको कुशोक बकुला रिम्पोचे एयरपोर्टमा 640 करोड रुपियाँको लागतमा निर्मित नयाँ यात्री टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले सीमा सड़क संगठन बीआरओद्वारा निर्मित 298 किलोमिटर लामो निमु पुदम दार्चा सड़क राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। भारतको वैश्विक सांस्कृतिक सम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आफ्नो सन्देशमा प्रधानमन्त्री श्री मोदीले नालन्दा जस्ता शिक्षा केन्द्रहरूले भारत र एसियाका अन्य भागहरूबीच ज्ञानको आदान प्रदानलाई बढ़ावा दिएको बताउनु भएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाई खेल 2026 भाग लिने भारतीय टोलीसँग बातचीत गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले सभालाई सम्बोधन पनि गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको तलब बराबरको उत्पादकता लिंक्ड बोनस पीएलबी स्वीकृत गरेको छ। मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले सरकारले यस भुक्तानीका लागि 2,900 करोड रूपियाँ आवंटन गरिएको जानकारी दिनुभयो। प्रति योग्य कर्मचारीलाई 78 दिनका लागि अधिकतम 17,951 रुपया बोनस रकम प्रदान गरिनेछ।
2: रेलवे के करीब 11,40,770 कर्मचारियों के लिए परफॉर्मेंस लिंक्ड बोनस 78 दिनों का बोनस आज कैबिनेट ने अप्रूव किया। ये दीपावली का उपहार है रेलवे के सभी कर्मठ कर्मचारियों के लिए जो दिन रात मेहनत करते हैं। करीब 2,009 करोड़ रुपए का टोटल बोनस है।
1: मन्त्रीमण्डलले राष्ट्रिय सामाजिक सहायता कार्यक्रम एनएसएपीलाई 5 वर्षका लागि जारी राख्ने पनि स्वीकृति दिएको छ, जसमा वर्ष 2026-27 वर्ष 2030-31 अवधिलाई समावेश गरिएको छ, जसको कुल बजेट 53,428 करोड रुपियाँ छ। यस कार्यक्रमको नाम परिवर्तन गरी प्रधानमन्त्री सामाजिक सहायता योजना राखिएको छ। सबै 36 राज्य र केन्द्रशासित प्रदेशका कुल 3.20 करोड लाभार्थीहरू यस सामाजिक सुरक्षा नेट विस्तारबाट लाभान्वित हुनेछ। आर्थिक मामिला सम्बन्धी मन्त्रीमण्डल समिति सीसीईएले आईडीबीआईलाई रणनीतिक पुनर्गठनलाई पनि स्वीकृति दिएको छ।
2: दूसरा बड़ा फैसला आज लिया गया है, वंचितों को वरीयता, जो हमारे वीक सेक्शंस हैं सोसाइटी के, वल्नरेबल सेक्शंस हैं, उनके लिए सोशल सिक्योरिटी नेट का एक्सपेंशन, इसे 2031 तक बढ़ाया गया है और टोटल 53,428 करोड़ रुपीस का प्रावधान सोशल सिक्योरिटी नेट के एक्सपेंडेड फॉर्म में किया गया है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्यानाडासँग रचनात्मक र भविष्यमुखी रणनीतिक साझेदारी निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ जसले दुवै देशका जनतालाई ठोस लाभ प्रदान गर्नेछ प्रधानमन्त्री श्री मोदीले एक सामाजिक मीडिया पोस्टमा भन्नुभयो उहाँले नयाँ दिल्लीमा क्यानाडा

0: विदेश मन्त्री अनिता आनन्दसँग भेट गर्नुभयो। यस अवधिमा उहाँहरूले व्यापार, तकनिकी, सुरक्षा, ऊर्जा, शिक्षा र जनता बीचको आपसी आदान प्रदानको क्षेत्रमा भारत क्यानाडा सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा चर्चा भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्र सरकारले भारत मरिसस दोहोरो कर निवारण सम्झौता DTAA मा संशोधनलाई अधिसूचित गरेको छ। यसमा कर चोरी र करबाट बाँच्नको लागि सन्धि प्रावधानहरूको दुरूपयोग रोक्नको लागि एक प्रमुख उद्देश्य परीक्षण PPT समावेश छ। संशोधित सम्झौता अन्तर्गत यदि कुनै लेनदेन वा व्यवस्थाको मुख्य उद्देश्य कर सन्धि लाभहरू प्राप्त गर्नु हो भने त्यस्ता लाभहरू अस्वीकार गर्न सकिन्छ। संशोधनले दोहोरो कर निवारण सम्झौताको उद्देश्यलाई समर्थन गर्दै अनपेक्षित कर लाभहरू प्राप्त गर्न सन्धि प्रावधानको दुरूपयोग रोक्न खोज्छ। संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले कुनै पनि सभ्यताको प्रभाव उसको भौगोलिक सीमामा मात्र सीमित नहुने बताउनु भएको छ। विश्वभरि भारतको सांस्कृतिक सम्बन्ध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै श्री शेखावतले विचार, ज्ञान र कलाको आदान प्रदानले सभ्यतालाई भौगोलिक सीमाभन्दा बाहिर जान मदत गरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, यो सम्मेलन इतिहासलाई बुझ्ने प्रयास मात्र होइन, विगतको ज्ञानले भविष्यलाई कसरी मार्गदर्शन गर्न सक्छ भनेर जान्ने अवसर पनि हो। 3 दिवसीय सम्मेलन 16 अक्टोबरसम्म नयाँ दिल्लीको विज्ञान भवनमा हुनेछ।
1: Today we are not merely discussing history. We are exploring how the wisdom of our past can illuminate the possibilities in future. We are asking a profound question. What happens when civilizations connect? Ideas travel, knowledge transcends boundaries. Art acquire new expressions and societies discover that despite their differences, they share a common human heritage. This is the deeper significance of Brihattar Bharat.
0: सरकारले उखु कृषकहरूले उठाएका मुद्दाहरू जाँच गर्न र उनीहरूको समस्या समाधान गर्न एक समिति गठन गरेको छ। समितिको अध्यक्ष नीति आयोगका पूर्व सदस्य प्रोफेसर रमेश चन्द हुनेछ। समितिमा कृषि आयुक्त, खाद्य र सार्वजनिक वितरण विभागका सहसचिव र उपभोक्ता मामिला विभागका सहसचिव हुनेछन्। भारतले साउदी अरबप्रति एकजुटता व्यक्त गरेको छ र मध्य पूर्वका देशहरूमा भएको हमलाको कठोर निन्दा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भन्नुभएको छ, भारत नागरिक बुनियादी ढाँचाहरूमा भएका यस्ता सबै आक्रमणहरूको निन्दा गर्दछ। श्री जायसवालले भन्नुभयो, भारत साउदी अरबका जनता र सरकारसँग एकजुटताका साथ खडा छ। भारत र रूसले आज भारत रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अन्तर्गत जारी सहयोगलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ। उपराष्ट्रिय सुरक्षा सल्लाहकार पवन कपूर र रूसका सुरक्षा परिषदका उपसचिव अलेक्जाण्डर भेनेडिक्टोभले नयाँ दिल्लीमा पाकिस्तान र अफगानिस्तानमा 7 भारत रूस विशेष बैठकको सह अध्यक्षता गर्नुभयो। विदेश मन्त्रालयले एक बयानमा अन्तर्राष्ट्रिय सुरक्षामा उनीहरूको प्रभावसहित साझा हितका मुद्दाहरूमा चर्चा भएको बताएको छ। भारत र ब्रुनेई बीच व्यापार र आर्थिक सहयोग बढाउनका लागि संयुक्त व्यापार समितिको तेस्रो बैठक हिज नयाँ दिल्लीमा सम्पन्न भयो। वाणिज्य र उद्योग मन्त्रालयका अनुसार बैठकमा दुई देशबीच व्यापार बढाउने र व्यापारका लागि नयाँ अवसरहरूको बारेमा चर्चा भएको थियो। बैठकको सह अध्यक्षता वाणिज्य विभागका सहसचिव अमित वर्मा र ब्रुनेई सरकारको अर्थव्यवस्था, व्यापार र उद्योग मन्त्रालयका स्थायी सचिव डाक्टर मे फैजा अहमद अरिफिनले गर्नुभएको थियो। यो समाचार युट्युबमा @AIR News Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रुपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको तलब बराबर उत्पादकता लिङ्क बोनस पीएलबी स्वीकृत गरेको छ केन्द्र सरकारले भारत मरिसस दोहोरो कर निवारण सम्झौता डीटीएए मा संशोधनलाई अधिसूचित गरेको छ र भारत र रूसले आज भारत रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अन्तर्गत जारी सहयोगलाई

स्वागत छ श्रोताहरूलाई कार्यक्रम संगीत प्रभाव। श्रोता, आज नवरात्रीको पाँचौ दिन माँ दुर्गालाई स्कन्द माताका रूपमा पूजा गरिन्छ। उनी भगवान कार्तिकेय स्कन्दकी आमा हुन्, त्यसैले उनलाई स्कन्द माता भनिन्छ। उनी कमलमा बसेकी, कार्तिकेयलाई काखमा राखेकी र हातमा कमल धारण गरेकी देवीका रूपमा पूजिन्छन्। स्कन्द माता ममता, आमाको संरक्षण, ज्ञान र मोक्षकी देवी मानिन्छ। उनको उपासनाले विशुद्ध चक्र जागृत हुने र वाणी शुद्ध हुने, मनमा शान्ति तथा सकारात्मक ऊर्जा आउने विश्वास गरिन्छ। ओम देवी स्कन्द माताय नमः। यो मन्त्र भक्तिभाव साथ जप्दा माँ स्कन्द माताको कृपा, आमाको संरक्षण र मानसिक शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

कार्यक्रम संगीत प्रभा अन्तर्गत श्रोताले सुन्दै हुनुहुन्छ मणि कमल छेत्रीको आवाजमा आधुनिक गीतहरू र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्।

0: धेरै जनाले श्रोताले सुन्दै हुनुहुन्थ्यो मणिकमल छेत्रीको आवाजमा केही आधुनिक गीतहरू। त आउनु श्रोता प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ सन् 2030 सम्ममा भारत ब्रिटेन द्विपक्षीय व्यापार दोब्बर बनाउन भारतको आह्वान। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले भारत र ब्रिटेनका व्यवसायीहरूलाई व्यापक आर्थिक व्यापार सम्झौता सीईटीएद्वारा सृजना गरिएका अवसरहरूलाई विस्तारित लगानी व्यापार साझेदारी र सृजनामा अनुवाद गर्न आह्वान गर्नुभयो। 16-17 अन्तर्गत जेटको व्यापार पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, दुई देशले 2030 सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने र भारत ब्रिटेन भिजन 2035लाई बृहत्तर आर्थिक महत्वाकांक्षा र सहयोगको रूपरेखा बनाउनुपर्छ। श्री गोयलले सीईटीएले दुई देशहरू बीचको आर्थिक साझेदारीमा एउटा प्रमुख कोषेढुङ्गा हो जसले धेरैजसो भारतीय निर्यातका लागि ब्रिटेन बजारमा शून्य शुल्क पहुँच प्रदान गर्दछ र ब्रिटेनका निर्यातकर्ताहरूका लागि विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण अवसरहरू खोल्दछ। सम्झौताले सेवाहरूमा पनि नयाँ अवसरहरू खोलेको छ। उहाँले अझ भन्नुभयो, सामाजिक सुरक्षा दोहोरो योगदान महासन्धिले प्रतिस्पर्धी मूल्यमा सेवाहरूको आपूर्ति र सुधारिएको नाफा मार्फत दुवै अर्थतन्त्रलाई थप फाइदा पुर्याउन सक्छ। सम्झौतालाई मूर्त व्यावसायिक परिणाम गर्ने आवश्यकतामा जोड़ दिँदै मन्त्रीले यो बताउनुभयो, यो सम्झौताले दैलो खोल्दछ र व्यवसायीहरूले काम गर्न पर्नेछ। श्री गोयलले भारत र ब्रिटेन एक अर्काका पूरक अर्थतन्त्र भएको बताउनुभयो, जसमा विद्यमान व्यापार विस्तार गर्ने नयाँ निर्यात अवसरहरू विकास गर्ने र आदान प्रदान गरिएको उत्पादनहरूको दायरामा विविध उत्पादन गर्ने पर्याप्त सम्भावना रहेको पनि बताउनुभयो। भारतले स्केल ल्याउँछ, उत्पादन आधारलाई गहिरो बनाउँदै विश्वस्तरीय डिजिटल सार्वजनिक पूर्वाधार आधार र ब्रिटेनमा उपलब्ध सबैभन्दा कान्छो प्रतिभा फूलको बल ल्याउँछ, जबकि निर्माणले विश्वमा अनुसन्धानमा डिजाइन उन्नत प्रविधिहरू र विश्वको अग्रणी वित्तीय केन्द्रहरूमध्ये एक हुनेछ। विद्यमान व्यापार पूरकताहरूलाई प्रकाश पार्दै मन्त्रीले उल्लेख गर्नुभयो, भारत एक प्रमुख उत्पादन केन्द्र बन्दैछ। भारतका उत्पादनहरूमा गहना, कपड़ा, छालाका स्मार्टफोन, औषधि, चामल र केही कृषि उत्पादनहरू, फलाम र गैर मिश्र धातु, इस्पात मिशनरी, पाटपूर्जा र अटो कम्पोनेन्टहरूको प्रमुख निर्यातकर्ता थियो। ब्रिटेनको तर्फबाट उहाँले पेट्रोलियम मूल्य श्रृंखलामा उत्पादनहरूको आपूर्तिमा सम्भावना, इलेक्ट्रोनिक्समा प्रविधि उत्पादनहरू पहिचान गर्नुभयो। उहाँले भन्नुभयो, व्यापक सीईटीएले व्यापार विस्तार गर्न, नयाँ निर्यातकर्ताहरूलाई प्रोत्साहन गर्न र नयाँ उत्पादन लाइनहरू परिचय गर्न असंख्य अवसरहरू खोलेको छ। मन्त्री गोयलले दुवै दिशामा लगानीका लागि उल्लेखनीय सम्भावना रहेको पनि प्रकाश पार्नुभयो। भारत ब्रिटेन सहयोगका लागि 5 प्राथमिकता क्षेत्रहरू तय गर्दै श्री गोयलले भन्नुभयो, पूर्वाधार र स्वच्छ ऊर्जाले परियोजना विकास, नवीकरणीय ऊर्जा प्रसारण लाइनहरू र उपयोगिता वित्त पोषणले देशहरूमा दुवै दिगो विकासलाई समर्थन गर्ने अवसरहरू प्रदान गर्नेछ।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा एफएमको 103.5 मेगाहर्जमा। समय यस बेला बिहानको ठिक 8:30 भयो श्रोता, र अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

हिन्दु तीर्थस्थल हो। यो मन्दिर माता वैष्णव देवीलाई समर्पित छ, जसलाई शक्ति र भक्तिकी देवीका रूपमा पूजा गरिन्छ। हिन्दू धर्ममा माता वैष्णव देवीलाई अत्यन्तै श्रद्धा र विश्वासका साथ मानिन्छ। हरेक वर्ष लाखौं भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्छन्। यो तीर्थस्थल केवल धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक र आध्यात्मिक दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ। वैष्णव देवी मन्दिरसम्म पुग्न भक्तजनहरूले पहिले कटरा भन्ने स्थानमा जानुपर्छ। कटरा यस यात्राको आधार शिविर हो। त्यहाँबाट मन्दिरसम्म पुग्न करिब 12 किलोमिटरको पैदल यात्रा गर्नुपर्छ। यो यात्रा पहाडी बाटो, सिँढी, मोड र रमणीय प्रकृतिबाट भरिएको हुन्छ। बाटोभरि भक्तजनहरू जय माता दी भन्दै अगाडि बढ्छन्। कसै कसैले पैदल यात्रा गर्छन् भने कसैले खच्चर, पालकी वा अन्य सुविधाको सहायता लिन्छन्। आजकल यात्रुहरूको सुविधाका लागि धेरै व्यवस्थाहरू गरिएको छ, जसले दर्शन यात्रा अझ सहज बनाएको छ। वैष्णव देवीको धार्मिक महत्व अत्यन्तै ठूलो छ। हिन्दू विश्वास अनुसार माता वैष्णव देवी शक्ति स्वरूपा देवी हुन्। उहाँको दर्शन गरेपछि मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास छ। यही कारणले गर्दा देशका विभिन्न भागबाट मात्र होइन, विदेशबाट समेत भक्तजनहरू यहाँ आउँछन्। विशेष गरी नवरात्रिको समयमा यहाँ भक्तजनको ठूलो भिड लाग्छ। त्यो समयमा मन्दिर परिसरमा भजन, कीर्तन, पूजा र आराधनाको विशेष वातावरण हुन्छ। यसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाइदिन्छ। यस मन्दिरको इतिहास पनि निकै रोचक र प्रेरणादायी छ। धार्मिक कथन अनुसार माता वैष्णव देवीले मानव कल्याणका लागि यस स्थानमा वास गर्नुभएको विश्वास गरिन्छ। भक्तजनहरू उहाँलाई लक्ष्मी, सरस्वती र कालीको संयुक्त स्वरूपका रूपमा पनि मान्छन्। त्रिकुट पर्वतमा रहेको यो गुफा मन्दिरलाई अत्यन्तै पवित्र स्थान मानिन्छ। यहाँ पुग्ने यात्रा कठिन भए पनि फलदायी मानिन्छ, किनकि विश्वास, धैर्य र आस्थाको परीक्षा यही यात्रामा हुन्छ। वैष्णव देवी यात्राले मानिसहरूलाई केवल पूजा गर्ने अवसर मात्र दिँदैन, तर आत्मिक शान्ति पनि प्रदान गर्छ। पहाड, स्वच्छ हावा, हरियाली र धार्मिक वातावरणले मनलाई आनन्दित बनाउँछ। धेरै मानिसहरू आफ्नो परिवारको सुख, स्वास्थ्य, परीक्षा सफलताको कामना वा जीवनका अन्य इच्छा लिएर यहाँ पुग्छन्। दर्शनपछि उनीहरू मनमा शान्ति र आत्मविश्वास महसुस गर्छन्। यसैले वैष्णव देवी मन्दिरलाई आस्थाको केन्द्र मात्र नभई भावनात्मक शक्ति दिने स्थान पनि मानिन्छ। आजको समयमा वैष्णव देवी मन्दिर भारतका सबैभन्दा बढी भ्रमण गरिने तीर्थस्थलमध्ये एक हो। यहाँ यात्रुहरूको सुरक्षाका लागि प्रशासनले विभिन्न व्यवस्था गरेको छ। बाटोमा खाना, पानी, औषधि, विश्राम गृह र अन्य आवश्यक सेवा उपलब्ध हुन्छ। यसले वृद्ध, बालबालिका र सामान्य यात्रुहरूलाई पनि सहज बनाएको छ। भक्तजनहरूको ठूलो संख्यालाई व्यवस्थित गर्न आधुनिक सुविधा र परम्परागत श्रद्धाको सुन्दर संगम यहाँ देखिन्छ। पौराणिक कथा अनुसार माता वैष्णव देवीको जन्म दक्षिण भारततर्फ एक भक्त परिवारमा भएको मानिन्छ। बाल्यकालदेखि नै उहाँ सांसारिक जीवनभन्दा तपस्या र ब्रह्मचार्यतर्फ आकर्षित हुनुहुन्थ्यो। पछि उहाँले मानव कल्याणका लागि भिक्षा, भक्ति र सेवा गर्ने उद्देश्य राख्नुभयो भन्ने विश्वास गरिन्छ। यस प्रसिद्ध कथा अनुसार श्रीधर नामका एक भक्त ब्राह्मणले माता वैष्णव देवीको सम्मानमा भण्डारा गर्ने इच्छा गरे। उनी गरिब भए पनि श्रद्धाले भरिएका थिए। जब उनले ठूलो भण्डारा गर्ने निर्णय गरे, उनलाई देवीको कृपा

प्राप्त भयो र एक बालिका रूपी देवीले भोजनको व्यवस्था गरिदिनु भयो। यही घटनालाई वैष्णो देवी प्रकट भएको महत्वपूर्ण कथा मानिन्छ। अर्को प्रसिद्ध प्रसङ्ग भैरवनाथसँग सम्बन्धित छ। कथा अनुसार भैरवनाथले देवीलाई पछ्याएपछि माता वैष्णो देवी त्रिकुटा पर्वततर्फ गएर गुफामा ध्यानमा बस्नुभयो। त्यहाँ उनले भैरवनाथको सामना गरी उनलाई पराजित गर्नुभयो भन्ने विश्वास गरिन्छ। त्यसैले आज पनि भैरव दर्शनलाई यात्रा सम्पन्नताको महत्वपूर्ण भाग मानिन्छ। मन्दिरको गुफाभित्र तीन पिण्डीहरूलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकका रूपमा पनि पूजा गरिन्छ। यो पवित्र पिण्डीहरूलाई माता वैष्णो देवीको संयुक्त स्वरूप मानिन्छ। श्रोता साथी, वैष्णो देवी यात्रा गर्नका लागि पहिले जम्मू काश्मीरको कटरा पुग्नुपर्छ अनि त्यहाँबाट माता वैष्णो देवीको भवनसम्म करिब 12-13 किलोमिटरको यात्रा गर्नुपर्छ। यात्रा सुरु गर्नु अघि रेजिस्ट्रेसन यात्रा पास बनाउनु आवश्यक हुन्छ। यात्रा कसरी गर्ने त? प्रथममा कटरा पुग्नुहोस्। कटरासम्म ट्रेन, बस वा जम्मू हुँदै पनि जान सकिन्छ। रेजिस्ट्रेसन गर्नुहोस्। यात्रा सुरु गर्नु अघि रेजिस्ट्रेसन स्लिप वा RFID कार्ड चाहिन्छ भन्ने जानकारी धेरै गाइडहरूमा उल्लेख छ। यात्रा सुरु गर्नुहोस्। कटराबाट वानगङ्गा, चरण पादुका, अर्धकुमारी हुँदै भवन पुगिन्छ। हिँडेर वा सवारी प्रयोग गरेर जानुहोस्। पैदल जान सकिन्छ वा घोडा, पालकी, हेलिकप्टर जस्ता विकल्प पनि हुन्छन्। भवनमा दर्शन गरेर भैरव मन्दिर पनि जानुहोस्। धेरै भक्तहरूले यात्रा पूरा गर्न भैरव दर्शनलाई पनि महत्व दिन्छन्। सबैभन्दा राम्रो समय मार्चदेखि जुन र सेप्टेम्बरदेखि नोभेम्बर महिना भनिएको छ। वर्षाको मौसम र धेरै भिड हुने दिनहरूमा यात्रा कठिन हुन सक्छ। आरामदायक जुत्ता, पानी, हल्का तातो लुगा र यात्रा कागजता लानुपर्छ। कटराबाट हेलिकप्टरमा जानुहुन्छ भने कटरा हेलिप्याडबाट साजिछतसम्म जान्छ र उडान समय करिब 5-8 मिनट मात्र हुन्छ। त्यसपछि भवनसम्म करिब 2.5-5 किलोमिटर जति पैदल वा पालकी, घोडामा जानुपर्छ भन्ने स्रोतहरूमा उल्लेख छ। त्यसैले हेलिकप्टरले पुरा यात्रा होइन तर यात्राको ठुलो भाग छुट्याउँछ। टिकट सामान्यतया आधिकारिक वेब पोर्टल मार्फत बुक गर्नुपर्छ। बुकिङ यात्रा मितिभन्दा 60 दिन अघि खुल्ने उल्लेख छ र यात्रुको विवरण परिचय पत्रसँग मिल्नुपर्छ। यात्रा दिनमा हेलिप्याडमा समयभन्दा अघि पुग्नु राम्रो हुन्छ। हेलिकप्टर सेवा लगभग हरेक 20 मिनटमा उडान हुने जानकारी पनि छ। यद्यपि टिकट मूल्य र समय मौसमी रूपमा बदलिन सक्छ, त्यसैले बुक गर्दा देखिएको अन्तिम मूल्य नै मान्य हुन्छ। हवस् त श्रोता साथी, कार्यक्रम रङ बिरङको संसारमा आज हामी तपाईँहरूलाई लिएर गएका थियौँ वैष्णव देवी मन्दिरको यात्रामा। अवश्य पनि आजको यो अङ्क तपाईँहरूलाई अवश्य मन पर्यो होला भन्ने आशा राख्दै कार्यक्रमबाट म चित्र साथै प्रस्तुता लेखनाथ राईलाई पनि दिनुहोस् विदा। अर्को दिन अर्को विषयसँग फेरि पनि उपस्थित हुने नै छौ। नमस्ते।

सूचना अनि मनोरञ्जनको अनुपम संगम यो हो आकाशवाणीको खरसाङ केन्द्रको प्रसारण समय बेला बिहानको ठिक 8:45 भयो श्रोता र तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज न्यूज अन एआर मोबाइल एप साथै प्रसार भारती ओटिटी प्लेटफर्म वेब्समा पनि तब समय भएछ कार्यक्रम योजनाको जस अन्तर्गत आज लिएर आएका छौँ सेवा संकल्प अभियान मेरा युवा भारत माई भारत विषयबारे जानकारी साथै हिन्दी फिल्मी गीतहरूको प्रस्तुति पनि रहनेछ त आउनु श्रोता प्रथममा स्वीकार्नुहोस् यो पहिलो प्रस्तुति लक्की अलीको आवाजमा कहुन प्यारेबाट

सेवा संकल्प अभियान मेरा युवा भारत माय भारत। सेवा संकल्प अभियान युवाहरूलाई समाज सेवा, जनचेतना र राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने एक महत्वपूर्ण अभियान हो। यो अभियान भारत सरकारको युवा कार्यक्रम तथा खेलकुद मन्त्रालय अन्तर्गतको मेरा युवा भारत माई भारत प्लेटफर्मद्वारा सञ्चालित छ। यसको मूल नारा हो, सेवा नै संकल्प, युवा नै परिवर्तनका संवाहक। सेवा संकल्प अभियानको मुख्य उद्देश्य नागरिकहरू, विशेष गरी युवाहरूलाई सामाजिक चिन्ता र जनभागीदारीसँग जोड्नु हो। यसले स्वच्छता, वातावरण संरक्षण, स्वास्थ्य तथा महिला सरसफाई, नशा मुक्ति, शिक्षा, सडक सुरक्षा, साइबर सुरक्षा र सरकारी जनकल्याणकारी योजनाहरूबारे जनचेतना फैलाउने काम गर्दछ। यो अभियान वर्ष 2026 17 सेप्टेम्बरदेखि 17 अक्टोबरसम्म आयोजित गरिएको छ। यसमा विद्यार्थी, एनएसएस स्वयंसेवक, युवा क्लब, शैक्षिक संस्था र स्वयंसेवी संस्थाहरूलाई सहभागी हुन आह्वान गरिएको छ। मेरा युवा भारत भारत सरकारको युवा मामिला विभागद्वारा स्थापित राष्ट्रिय प्लेटफर्म हो। यसले युवाहरूलाई स्वयंसेवा, सिप विकास, सामाजिक कार्य र राष्ट्रिय विकासका अवसरहरूसँग जोड्दछ। युवा शक्ति कुनै पनि देशको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो। यदि युवाहरूले समय, ज्ञान, ऊर्जा र सिपलाई समाज सेवामा लगाउँछन् भने समाजमा सकारात्मक परिवर्तन आउँछ। सेवा संकल्प अभियानले युवाहरूलाई घर, विद्यालय र समुदायबाटै राष्ट्र सेवाको अभ्यास गर्न प्रेरित गर्दछ। सेवा संकल्प अभियान केवल एक कार्यक्रम मात्र होइन, यो युवा पुस्ताको कर्तव्य र जिम्मेवारीको घोषणा हो। मेरा युवा भारतको सहयोगमा युवाहरूले सेवा, एकता, अनुशासन र राष्ट्रिय प्रेमको भावना अपनाउन सक्छन्। हरेक युवाले सेवा नै मेरो योगदान भन्ने भावना राखी समाज र देशको विकासमा योगदान दिनुपर्छ।

तवन श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति जोजिता वै सिकन्दर चलचित्रबाट उदित नारायण अनि साधना सरगमको युगल शर्मा।

0: श्रोता समय बिहानको ठिक 9 बजे अब सुन्नुहोस् प्रमुख समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज विजयवाड़ाको पुन्नामी घाटमा राष्ट्रिय सरस आजीविका मेलाको उद्घाटन गर्नुहुनेछ। यो राष्ट्रिय स्तरको मेला दिल्ली राष्ट्रिय राजधानी क्षेत्र बाहिर पहिलो पटक आयोजित भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड़ रूपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाई खेल 2026 भाग लिने भारतीय टोलीसँग बातचीत गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा

मन्त्रीमण्डलले 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको तलब बराबरको उत्पादकता लिंक्ड बोनस पीएलबी स्वीकृत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्यानाडासँग रचनात्मक र भविष्यमुखी रणनीतिक साझेदारी निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। वित्त एवं कर्पोरेट मामला मन्त्री निर्मला सीतारमण विश्व मुद्रा कोष र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठकमा भाग लिन ब्याङ्कक पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सभ्यताको यात्रा शताब्दीदेखिको सांस्कृतिक आदान प्रदान र ज्ञानको साझा प्रयासले समृद्ध भएको बताउनु भएको छ। सरकारले उखु कृषकहरूले उठाएका मुद्दाहरू जाँच गर्न र उनीहरूको समस्या समाधान गर्न एक समिति गठन गरेको छ। केन्द्र सरकारले भारत मरिसस दोहोरो कर निवारण सम्झौता डीटीए एकमा संशोधनलाई अधिसूचित गरेको छ। भारत र रूसले भारत रूस विशेष र विशेषाधिकार प्राप्त र नीतिक साझेदारी अन्तर्गत जारी सहयोगलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ। भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईले चयनित व्यक्तिदेखि व्यापारी यूपीआई लेनदेनमा व्यापारी छूट दर एमटीआरको कार्यान्वयनलाई स्थगित गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9:25 मा उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, प्रमुख समाचारको प्रस्तुतिपछि अब फेरि गीत संगीत क्रमलाई निरन्तरता दिँदै लिएर आएका छौ केही हिन्दी फिल्मी गीतहरू। त आउनु श्रोता सिकार्नुहोस् यो प्रथम प्रस्तुति। ताल चलचित्रबाट अनुराग श्रीराम, सुजाता मोहन, सोनु निगम अनि एहार रहमानको आवाजमा।

प्लान्ट स्थापना गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो चतुर्थीको अवसरमा यस प्लान्टको उद्घाटन गर्नुभयो। यो हालदिया पेट्रोकेमिकल्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी अतपरा पुट प्राइवेट लिमिटेडले निर्माण गरेको हो। उद्घाटन समारोहमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्य उद्योग मन्त्री तपस रॉय, परिवहन मन्त्री अर्जुन सिंह र मुख्य सचिव मनोज कुमार अग्रवाल सहित धेरै गण्यमान्य व्यक्तिहरू उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री अधिकारीले अब राज्यमा औद्योगिक विकासको यो लहरलाई कसैले रोक्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, डबल इन्जिन सरकारको नेतृत्वमा पश्चिम बंगाल द्रुत गतिमा अघि बढ्नेछ र आगामी दिनहरूमा राज्यमा थप औद्योगिक निवेश आउनेछ। नयाँ परियोजना अन्तर्गत प्रतिवर्ष 3,45,000 टन फिनोल र 2,15,000 टन एसिटोन उत्पादन गर्ने लक्ष्य राखिन्छ। उत्तर बंगालका आईजी सुरेश कुमार जैनले हिजो खोरीबारीको रानीगंज पुलिस चौकी परिसरमा नवनिर्मित पुलिस ब्यारेकको उद्घाटन गर्नुभयो। यस क्रममा उहाँलाई जिल्ला पुलिसले गार्ड अफ अनर प्रदान गरेको थियो। उद्घाटनपछि आईजीले दूरबीनको सहायताले वाच टावरबाट भारत नेपाल सीमाको निरीक्षण गर्नुभयो। उहाँसित दार्जीलिङ रेन्जका डीआईजी जतिया बोस र जिल्ला पुलिस अधीक्षक श्रीकान्त जगन्नाथ राव पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले भ्रमणको क्रममा एसएसबी की आईजी वन्दना सक्सेनासँग बैठक गर्नुहुँदै निगरानी जाँच चौकी र सीमा क्षेत्रको पनि अवलोकन गर्नुभयो। आईजीले बैठकमा सीमा सुरक्षालाई सुदृढ गर्ने र अवैध गतिविधि रोक्ने विषयमा चर्चा भएको बताउनुभयो। उहाँले सिलिगुडी कोरिडोर संवेदनशील क्षेत्र भएको बताउनुहुँदै भारत बंगलादेश, भारत भूटान र भारत नेपाल सीमाको निगरानी भइरहेको जानकारी दिनुभयो। उहाँले दुर्गा पूजालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको दुर्गा पूजाको अवसरमा चतुर्थीदेखि कोलकाताको पण्डालमा दर्शनको भीड़ बढ्न थालेको छ। भीड़लाई सम्हाल्न हिजोदेखि 12,000 पुलिस र 20,000 होमगार्ड तैनात गरिएको छ। यसबाहेक ट्राफिक नियन्त्रणका लागि 6,000 ट्राफिक पुलिस र 6,000 होमगार्ड खटाइएको छ। सूत्र अनुसार मंगलबार लाल बजार पुलिस अधिकारीहरूले ट्राफिक गार्ड ओसी र विभागका अन्य अधिकारीहरूको बैठक गरेका थिए। खरसाङ नगरपालिका क्षेत्र अन्तर्गत प्रधानमन्त्री आवास योजना हाउस फर अलका लाभार्थीहरूलाई लिएर खरसाङको पार्क लोकेशन स्थित सार्वजनिक भवनमा एक सभा सम्पन्न भयो। रामकृष्ण शर्माको पहलमा आयोजित सभामा आयु योजनाका लाभार्थीहरूका साथै विभिन्न वार्डका प्रतिनिधिहरूले भाग लिएका थिए। सभामा हाउस फर अल योजनासँग सम्बन्धित विभिन्न विषयमा चर्चा परिचर्चा गर्दै सभाले यस योजनालाई लिएर निरन्तर रूपमा बैठक आयोजना गर्ने निर्णय गरेको छ। साथै प्रधानमन्त्री आवास योजनाको नयाँ चरण लागू हुन अघि पुरानो योजना अन्तर्गतका सबै बाँकी काम तथा भुक्तानी पूरा गर्नुपर्ने माग पनि अघि सारिएको छ। भारत सरकारको महत्वाकांक्षी प्रधानमन्त्री सूर्य घर मुफ्त बिजुली योजनाले ग्रामीण भेगसम्म पुर्याउने उद्देश्य राखेर हिजो दार्जीलिङ पुल बजार खण्ड अन्तर्गत बिजनबारीमा एक सचेतना सेमिनार सम्पन्न भयो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम इन्द्रेणीमा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ बिजनबारीबाट आउनुभएका दुई लोकप्रिय कविहरू, क्रमैले कर्णविरह जसका धेरैवटा कविता, गजल अनि रुबाईका पुस्तकहरू प्रकाशित भइसकेका छन् भने अर्का कवि हुनुहुन्छ कवि राजकुमार तिम्सिना, जसको पनि कविता अनि रुबाईका सङ्ग्रहहरू प्रकाशित भइसकेका छन्। यहाँहरू दुईलाई म यस कार्यक्रममा हार्दिक स्वागत जनाउँदछु।
1: धन्यवाद सञ्जोगजी।
2: धन्यवाद।
0: श्रोतावृन्द, दसैँको माहौल लागेको छ र दसैँकै कविताहरू सुनाउन आज हामी समक्ष दुई कविहरू आइपुग्नु भएको छ र क्रमैले यहाँहरूका मिठा मिठा कविताहरू आज हामी तपाईँहरू समक्ष यहाँहरूकै वाचनमा सुनाउनेछौँ।

0: सर्वप्रथम म कवि कर्ण विरहलाई आफ्नो मिठो कविता प्रस्तुत गरेर यस कार्यक्रमलाई अघि बढाउने आग्रह गर्दछु।
1: धन्यवाद कार्यक्रम सञ्चालक सञ्जोग खवास्यू। सम्पूर्ण श्रोतागणमा नेपालीहरूको महान चाड दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म मेरो पहिलो कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक छ दसैँको टिका। क्यालेन्डरको रातो घेराभित्र एउटा पुरानो सम्झना जस्तै आइपुग्छ दसैँ। त्यसपछि घरको दराजबाट निस्कन्छ एउटा पुरानो काँसको बुढो थाल। त्यही थालमा आमाका हातले मुछिन्छन् दही, अबिर र अक्षताहरू। त्यसपछि दसैँको टिकाको गन्ध घरभरि मगमगाउँछ। बाबाको ओठमा आएर बस्छ पुस्तौदेखि हस्तान्तरित एउटा मन्त्र, आयु द्रोण सुते श्रीयम्ब दशरथे शत्रु क्षयम् राधवे। जब मन्त्र उच्चारित हुन्छ अचानक त्रेतायुग हाम्रो बैठक कोठामा आएर सोफामा बस्छ र रामको विजय कुनै पुरानो आख्यानबाट उठेर मेरो निधारमा अक्षताका केही दानाहरूसित टाँसिन्छन्। किसानको पसिनाबाट सुरु भएर खेतको गर्व हुँदै घाममा उभिएर धानका बालाहरूमा हाम्रो भकारीसम्म आइपुगेका चामलका दानाहरू काँसको थालमा आमाका हातले मुछिएपछि दसैँको टिका हुनु निर्वाणपछि सिद्धार्थ गौतम बुद्ध हुनु जस्तै हो। त्यसैले दसैँको टिका मुछिएको अक्षता मात्र नभएर खेतको माटोको गन्ध पनि हो, किसानको पसिनाको नुनिलो स्वाद पनि हो, आमाको ममताको न्यानो स्पर्श पनि हो र बाबाको आशीर्वादको एक लहर अक्षर पनि। धन्यवाद।
0: वाह, कति मिठो कविता। दसैँको टिकामाथि यति सुन्दर ढङ्गले प्रस्तुत गरिएको यस कविता सुनाउनु भयो, यहाँलाई हार्दिक बधाई छ यस कविताका निम्ति। यो दसैँको टिका कविता हाम्रा अर्का कवि राजकुमार तिम्सिनालाई कस्तो लाग्यो, अलिकति बताइदिनुहोस् न यसको।
2: नमस्कार। दसैँको टिका भन्ने जुन हाम्रो एउटा परम्परा छ, जुन हाम्रो गोर्खा नेपाली गोर्खा समुदायको, यो हाम्रो परापूर्व कालदेखि नै हामीले हेर्दै आएका हौँ, हामीले लाउँदै आएका पनि हौँ। अनि अब त्यो जुन पहिलाको रौनकताहरू आज अलिकति क्रमैमा मात्र हामीले देखेका छौँ है, र पनि जुन यो दसैँको टिका भनिन्छ यसको अर्थ अलिकति बेग्लै छ। यो सबैभन्दा एउटा सबै कुराहरूबाट जस्तै हरेक क्षेत्रमा कार्यहरू सबै बिदावरी भएको समयहरूमा अनि ठुलापडाको एउटा आशीर्वाद लिने पनि यो एउटा हाम्रो यसलाई के भन्नु सुनाउनु अवसर हो जस्तो मलाई लाग्छ।
0: अब तपाईँले पनि एउटा कविता, दसैँकै कविता सुनाएर तपाईँको पनि सुरुवात गरिदिनुहोस् न।
2: हुन्छ, धन्यवाद। म सोझै कविता पठन गर्न लागे। कविताको शीर्षक छ दसैँ। धानले जमिन छोड्न लागेको बेला वर्षा ऋतुले विदाईको हात हल्लाइसकेपछि बुढियामा त्यही परदेशी छोराको पर्खाइमा कुरिरहेछिन् एक सरको कटुवा तान्दै। सयपत्री फुल्न अघि नयाँ लुगामा सजिएको सपना बटुल्ने ती परिश्रमी बुवाका कलिला सन्तानहरू त्यही आउने दिनको प्रतीक्षालाई भाकल गरेर सर्वाङ्ग छन् आँखा अघि। चाललाई पर्खाइराखेको कुलदेउताको बाख्रो, चाललाई पर्खाइराखेको कुलदेउताको बाख्रो उफ्रिरहेछ चाललाई होइन काललाई साँचेर। बोजुको निन्द्रा हराएको बेला हर्षको इतिहासले छोडेपछि अघिल्लो सालको साहुको ऋणले छोराको पर्खाइमा छिन् ऋण सकेपछि मुक्तिको सास फेर्न। हो हो, दसैँ नजिक आयो, खुसीले होइन अब चिन्ताले उफ्रिरहेछ बाख्रो, हर्ष ऋण सास अनि गाउँ। धन्यवाद।
0: मिठो कविता सुनाउनु भयो तपाईँले पनि। तपाईँलाई पनि धेरै धेरै बधाई छ यस कविताका निम्ति।
2: धन्यवाद।
0: कवि कर्ण विरह, यहाँलाई चाहिँ यस कविता कस्तो लाग्यो, अलिकति केही बताइदिनुहोस् न।
1: धन्यवाद सञ्जोगज्यूलाई। अनि राजकुमार तिम्सिनाज्यूले भर्खरै मात्र वाचन गर्नुभएको कवितामा दसैँका विविध पक्षहरूलाई एउटै कवितामा अत्यन्त सूक्ष्म तरिकाले उहाँले अन्तर्भुक्त गर्नुभएको रहेछ। दसैँलाई हामीले नेपालीहरूको एउटा महान चाड त्यसै भनिएको होइन, यसको विविध पक्षहरू छ। यसमा हामीले कविताहरू लेखिरहँदाखेरि यसको एक एकवटा कुरामा धेरै धेरै कविताहरू लेखिने पक्षहरू देखेँ मैले, अनि योसँग गाँसिएको कुराहरू, एउटा भावनात्मक सम्बन्धका कुराहरू, है अहिले परदेशिएको व्यथाहरू, त्यो सम्पूर्ण कुराहरूलाई छोटोमा एकमुष्ट रूपमा समेटिएको कविता अत्यन्त उत्कृष्ट लाग्यो।
0: अब फेरि तपाईँको दोस्रो कविता सुनाउनुहोस् न।
1: धन्यवाद यो अवसरको निम्ति। र मेरो अर्को कविता चाहिँ छ, हामीले दसैँ भन्ने बित्तिकै अत्यन्तै याद गर्नुपर्ने, अत्यन्तै सम्झनामा आउने एउटा खेल हो त्यो लिङ्गेपिङ। अनि मैले यो लिङ्गेपिङमाथि पनि एउटा सानो कविता लेख्ने कोसिस गरेको छु, यो नै म सुनाउन लागिरहेको छु। लिङ्गेपिङ। दसैँको हावा लागेपछि गाउँको डिलमा चारवटा बाँसका लिङ्गहरू ठडिन्छन्, माटोले आकाशतिर उठाएका चार पुराना प्रश्नहरू जस्ता। चारवटा बाँसका लिङ्गहरू चारवटा दिशाको प्रतीक होइनन्, लाग्छ ती चार पुस्ताका काँधहरू हुन् जसले अझै पनि गाउँबाट परम्परा र संस्कृतिको आकाश थामिरहेको छ। चारवटा बाँसलाई जोड्न माथि जुवा लगाइन्छ, बिछोडिन लागेको समयहरूलाई एउटै गाँठोमा बाँधे जस्तो त्यसैबाट झुन्डाइन्छ सुनपाटको लामो बलियो डोरी, र तल एउटा पिरा राखिन्छ जहाँ बसेर हामीले धरती छोड्ने गर्छौँ। पिङ मचिन्छ मादल र मालसिरीको तालसँगै, दसैँको टिकाले गाउँ फर्काएका परदेशीको हालसँगै, कानमा जमरा र लिङ्गेपिङमा बाल्यकाल सँगै रमाउँछ। हिजो बाजेले बाँस बोकेर ल्याउथे, बाउले जुवा कस्थे, हामी पिङको पिरामा बसेर खुसीको आकाश नाप्थ्यौँ। आज बाजेको काँध छैन, बाउका हातहरू थाकिसकेका छन्, हाम्रो आकाश मोबाइलको पर्दाभित्र साँगुरिसकेको छ। तर अझै पनि दसैँमा चारवटा बाँसहरू ठरिन्छन् डाँडाको चौरमा, जस्तो पुर्खाहरूले माटोभित्रबाट हात उठाएर भनिरहेछन्, ए मेरा सन्तानहरू हो, उचाइ बदलियो भन्दैमै जरा नबिर्स। लिङ्गेपिङ अर्थात् माटोमा गाडिएका चारवटा बाँसको लिङ्गो, बिचमा बाँधिएको समयको जुवा, सुनपारको डोरीमा झुन्डिएको वर्तमान, र पिरामा बसेर आफ्नै पुर्खातिर फर्किरहेको एउटा वर्तमान हामी। धन्यवाद।
0: वाह, क्या मिठो कविता। यो लिङ्गेपिङ कविता सुनेपछि मलाई पुरानो सम्झनाहरू याद आयो, के त त्यति बेला त्यो माटोसँग जोडिएको त्यो लिङ्गेपिङका सम्झनाहरू, त्यो सँगै जोडिएका अन्य बाल्यकालका सम्झनाहरू कति मिठा थिए, त्यो सबै कुरा झल्काएको यस कविता एकदमै मिठो लाग्यो। तपाईँलाई कस्तो लाग्यो राजकुमारजी?
2: यो तपाईँले भन्नुभएको जस्तै नै त्यो कुराले मलाई पनि एकपल्ट बाल्यकाललाई छोयो। त्यो बेलामा अब यस्तो हुन्थ्यो, प्रत्येक गाउँ गाउँमा पिङ हुन्थ्यो है, तपाईँको एउटा गाउँको अर्को गाउँमा गएर पनि खेल्थेन, आफ्नै गाउँमा खेल्थेँ सबभन्दा बेसी। अनि त्यो पिङ खेल्नु चाहिँ यति साह्रो त्यहाँनिर मान्छेको अब हारालुच भनौँ न, तपाईँको त्यो समय पाउँथेन क्या, केटाकेटीहरू एउटाले म खेल्छु अर्कोले म खेल्छु भनेर त्यो लिङ्गे पिङ तानाथान गर्थे, अनि को बेसी मचिने भन्ने पनि त्यो एउटा थियो क्या। त यस्तो यस्तो मचिन्थे अब त्यो म अहिले सोच्दाखेरि डर लाग्छ क्या, अनि त्यो उमेर अब एउटा उमेर नै हुन्छ होला है। अब त्योहरू अहिले छैन, अब लिङ तपाईँको यो अहिले जुवाहरू भन्ने त अहिलेको समयमा नयाँ पिँढीलाई त जुवा भनेको त क्या हो जस्तो भइरहेछ होइन। अनि लिङ्गेपिङ भनेको पनि कस्तो हुन्छ भनेर आजको समयमा अलिकति गुगललाई सर्च गर्नुपर्ने दिनहरू छ है। त्यसो गर्दाखेरि त्यो रौनकता छैन, तर त्यो रौनकता चाहिँ आज पनि गाउँ गाउँमा हुनु हो भने आउँदो भावी पिँढी अनि आउँदो यो सन्तानहरूले पनि अनि जतिको अहिलेको यथार्थमा पनि यो लिङ्गेपिङ चाहिँ हाम्रो एउटा धरोहर नै हो त्यो दसैँको लागि चाहिँ जस्तो मलाई लाग्यो उहाँको कविता सुनेर।
0: एकदम सही कुरा भन्नुभयो तपाईँले। कविताको क्रममा अब फेरि तपाईँले आफ्नो दोस्रो कविता सुनाइदिनुहोस् न।
2: हुन्छ, धन्यवाद। यो कविता अलिकति दसैँभन्दा अलिकति अगाडि है, जुन चाहिँ हाम्रो नौरथा लाग्दा पनि नौरथादेखि त दसैँ लाग्यो भन्ने अब चलन छ है। त्योभन्दा अगाडि हाम्रो जुन चाहिँ 16 दिन चाहिँ हाम्रो पितृको एउटा श्राद्ध भन्ने हुन्छ है, हामी पितृ श्राद्ध गर्छौँ, अनि त्यो श्राद्ध भर्खरै सकिसकेको छ है। त्यस विषय लिएर छोटो कविता है मैले सुनाउन लागिरहेछु। यो चाहिँ जसले श्राद्ध गर्दैन अनि जसले बाउ आमाको सम्पत्तिलाई सुरक्षा नगरिकन लथालिङ्गै छोडिदिन्छ उनीहरूप्रति, छ है, यसको शीर्षक छ पितृको गुनासो। तिथिमा सम्झेन उसले मलाई सोह्र श्राद्ध गएपछि, तिथिमा सम्झेन उसले मलाई सोह्र श्राद्ध गएपछि, बिर्सेछ यसपालि पनि उसले नौ महिनाको गर्वलाई भुलिसकेछ, हात सम्हाली पाठशालाको मार्ग, छिमेकीको वचनमा जोडेको दुई गह्रो भित्ता, काँसले राजमहल अपनाइरहेछ, किन किन रोइरहेछ उसले भुलेपछि। यसैका निम्ति बाँचेको थिएँ, दुर्घटनामा पर्दा धेरै रात कुरिरहेथे, बचाउन उसलाई, भुल्छ उसले भनेर होइन, डाँडा पाखा भाकेर कसम खाएको, उसको आयु माग्न स्वर्गलोकबाट मर्त्यलोक झरेको थिएँ, आफ्नो तिथि सम्झि पानीको प्यास मेटाउन, उसलाई आशीर्वाद र सम्झना दिलाउन, सम्झेन उसले एकै दिन पनि, मरेर म गएपछि संहारमा कुदिरहे प्रत्येक दिन, एकै अञ्जुली पानीले सम्झाएन मलाई, दिशाहीन भएर भौतारी रहेछु, अब त आशा नै पनि मरिसकेछ, आफ्नै हत्केलाले उठाएका पाइलाहरूले आफ्नै स्वार्थमा मलाई बिर्सिसकेछ, आफ्नै हत्केलाले उठाएका पाइलाहरूले आफ्नै स्वार्थमा मलाई बिर्सिसकेछ। धन्यवाद।
0: वाह, सोह्र श्राद्ध विषयमा पितृको गुनासो है, त्यस विषयमा लेख्नुभएको कविता एकदमै मिठो लाग्यो। आदरणीय श्रोतावृन्द, हामी साहित्यिक कार्यक्रम इन्द्रेणीमा छौँ र हाम्रा महान चाड दसैँको यो शुभ उपलक्ष्यमा दसैँ विधामाथि आधारित कविताहरू तपाईँहरूलाई प्रस्तुत गरिरहेका छौँ। यहाँलाई कस्तो लागिरहेको छ, अन्त्यसम्म यस कार्यक्रम सुनिदिनुहोला। र कविताकै क्रममा, दोस्रो चरणको क्रममा अब फेरि म कवि कर्ण विरहलाई अर्को कविता वाचन गर्नका निम्ति आग्रह गर्दछु।
1: धन्यवाद। र मैले अर्को कविता चाहिँ मेरो के छ भने, अघि सुरुमा राजकुमार तिमसिनाज्यूले कवितामा परदेशीको कुरा गर्नुहुँदै थियो, अनि दसैँको टिका चाहिँ एउटा त्यस्तो खालको पर्व पनि हो जहाँ चाहिँ टाढा टाढा रहेका आफन्तहरू एक ठाउँ भेला हुने अनि ठुलाका आशीर्वादहरू लिने त्यो पर्व पनि भएकोले गर्दा, अनि मैले यो कवितालाई चाहिँ यसरी एकजना परदेशीका व्यक्तिको बारेमा एउटा बाल मनोविज्ञानलाई केन्द्रमा राखेर लेख्ने कोसिस गरेको छु। कविताको शीर्षक छ घर नफर्केको दसैँ। दसैँ आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, एउटा बालगीत झोलामा बोकेर छोराछोरीका निम्ति दसैँ किन्न परदेश हिँडेको धनीले, धेरै दसैँहरू बेचिसकेर पनि एउटा दसैँ किन्न सकेन र ऊ यसपालि पनि घर फर्केन। लिङ्गे पिङ्का लिङ्गो जस्तै तगडा थिए धनेका पासुलाहरू, लिङ्गे पिङ्को डोरी जस्तै बटारिएका हात खुट्टाका नसाहरू, बाँसको टुप्पोमा चढेर पिङमा जुवा लगाउनु उसले नै सक्थ्यो, मालश्रीको धुनमा मादल बजाएर कम्मर मर्काउन पनि उसले नै जान्दथ्यो, जुवा जस्तै बलियो काँधमा एउटा सपना झुन्डाएर परदेश हिँडेको धनीले थुप्रै विपनाहरू बेचेर पनि एउटा दसैँ किन्न सकेन र ऊ यसपालि पनि घर फर्केन। प्रत्येक वर्ष धनी बिनै घर आइपुगेका दसैँहरूले घरको बुढो अनुहारमा लाली पोत्न कहिले सकेन, चुलामाथि एक छाक मिठो खाना पकाइराख्न कहिले सकेन, छोराछोरीको खाली निधारमा आशीर्वादका राता टिकाहरू टाँस्न कहिले सकेन, छोरीका निम्ति फुलबुट्टे जामा र छोराका निम्ति दुई चार खेलौना नबोकी घर आइपुगेको दसैँ जस्तो कहिल्यै भएन। आफ्नै नामको विपर्यास धने अहिले पनि खाँडीको कुनै मरुभूमिमा पसिनाको खेती गर्दै होला, तर आजसम्म पनि बलुवामा रोपेको उसको पसिना नफलेपछि आफ्ना छोराछोरीका निम्ति एउटा दसैँ किन्नै सकेन र ऊ यसपालि पनि घर फर्केन। दसैँ आयो खाउँला पिउँला तर बाबा कहिले घर आउँला। धन्यवाद।
0: वाह, यति मिठो कविता लाग्यो मलाई यो कविता चाहिँ। यहाँलाई धेरै धेरै बधाई छ यस कविताका निम्ति। यसको लेखन, यसको शैली, यसको बिम्ब प्रतीकको हिसाबले पनि एकदमै यो बलियो कविता लागेको छ।

0: अब फेरि अर्को कविता सुनाइदिनुहोस् न कवि राजकुमारज्यू.
1: हुन्छ, धन्यवाद. फेरि पनि मेरो अर्को कविता छ चाडपर्वलाई हेर्दा. अलिकति म यसको विषयमा भन्न चाहेँ. हाम्रो चाडपर्व, हाम्रो जुन चाहिँ सनातनी है, हाम्रो गोर्खा समुदायभित्र चाडपर्व हाम्रो धेरैवटा आउँछ. दसैँलाई, दसैँ तिहारलाई हामी महान भन्छौँ, तर अन्य अन्य सानो सानो चाडपर्व पनि आइरहन्छ है. त्यसले गर्दाखेरि सबैलाई मैले समेटेर लेखेको छु है. चाडपर्वलाई हेर्दा तुप्लुक्क आइरहन्छ मनै पछि चाडपर्व. माघदेखि पौषसम्म, वैशाखदेखि चैतसम्म एउटा घडेरी कोरेर रमाइलो गर्दै पात्रोका पन्नाहरू पल्टाउँदै अब कुरा गरौँ. केही नभएर खुसी हुनु नै दसैँ रहेछ, सबै भएर खुसी नहुनु त दशा रहेछ. खोइ, तरुल खाने सङ्क्रान्ति हरायो, लुतो फाल्ने श्रावण बिलायो, चैते दसैँ भदौरे पूर्णिमा खोइ अरू त के के हुँदै. ढिकी जाँतो सामाजिक सञ्जालमा कैद भएपछि अब त चाडले पनि मानिसलाई मस्तिष्क गलाएको छ. सबैको रीति छ, संस्कृति छ, विज्ञानका कुरा गर्दै हिँड्छौँ. मानसिक सन्तुलन गुमे झैँ, न परिभाषा उसँग विज्ञानको छ, न चेत कुनै युग र इतिहासको. आन्टी र अङ्कलको यो दुनियाँमा काका काकी बडाबडी को हुन् अब सोध्नु छ कसलाई. कस्तो समय आइरहेको छ हँ, म समयलाई प्रश्न गर्दैछु. कस्तो समय आइरहेको छ हँ, मस्तिष्कका खेतबारीभरि लाग्छन् महान वैज्ञानिक थिए हाम्रा पुर्खा, जसका ऋषि मुनि दृष्टिले चाडपर्वहरू हरेक सिधिविधिले संरक्षण गर्न अथवा लामो आयु बाँच्न काँधमा बोकेर इतिहास दौडाए वेदका ऋचाहरू योग युगका गराभरिभरि. कुनै विदेशी आँखाले नुहाएर कृत्रिमतालाई रमाइलो ठान्ने हामी त पढेर मूर्ख भयौँ. आखिर के छ हामीमा अब एउटा मात्र भाषा यो पनि सकिने लागेको बेलाहरूमा पर्यटक सरह बास्टुको मजा लिइरहेका छौँ. घमण्डको बेलुन फुटाएर सबै शून्य शरीर बोकेर रीति संस्कृति चाडपर्वलाई तिलाञ्जली दिँदै आफ्नै लासको मलामी भइराखेका छौँ.
0: धन्यवाद. मिठो कविता, सरल ढङ्गमा, सुन्दर ढङ्गमा प्रस्तुत गरिएको यस कविता, कवि कर्ण विरहलाई कस्तो लाग्यो?
2: राजकुमार तिम्सिनाज्यूको चाडपर्वलाई हेर्दा उहाँले जुन वाचन गर्नुभएको कवितामा, वर्तमान परिप्रेक्ष्यमा हाम्रो जुन लोक सांस्कृतिक धरोहरहरू चाडपर्वहरूलाई, यो जसरी पहिला यी चाडपर्वहरूको रौनकता थियो, जसरी यो चाडपर्वहरूलाई हामीले विशेष महत्त्वका साथ पालन गर्थ्यौँ, त्यो कुराहरू चाहिँ अब अहिले हराउँदै गइरहेको र हामी उत्तर आधुनिक परिवेशमा बाँच्दाखेरि चाहिँ हामी अलिकति पाश्चात्य संस्कृतिमुखी भइरहेको अवस्थामा हाम्रो आफ्नै सांस्कृतिक धरोहरहरू, आफ्नै भाषा, आफ्नै कला, आफ्नै रीतिरिवाज परम्परालाई चाहिँ भुल्दै गइरहेको कुरालाई चाहिँ अत्यन्त तीक्ष व्यङ्ग्य प्रस्तुत गरेको कविता लाग्यो मलाई.
0: अब कविताको अन्तिम चरणमा हामी आइपुगेका छौँ र आफ्नो अन्तिम कविता प्रस्तुत गर्नका निम्ति म कवि कर्ण विरहलाई आग्रह गर्दछु.
2: धन्यवाद. दसैँ विशेष कविताहरू वाचन गरिरहँदा मेरो यो अन्तिम कविता चाहिँ अघिदेखि हामीले चर्चा गरिरहेको कुरा र अघिदेखि कवितामा उल्लेख गरिरहेकै त्यो दसैँको पहिलाको जुन दसैँ कस्तो थियो भन्ने र अहिलेको दसैँ कस्तो छ भन्ने कुराको निछोडमा एउटा दसैँको नोस्टाल्जिया भन्ने कविता छ, यो म वाचन गर्न गइरहेको छु. कविताको शीर्षक दसैँको नोस्टाल्जिया. उहिले उहिले दसैँ दसैँ जस्तै हुन्थ्यो. दसैँ आउन अघि नै आँगनमा दसैँ किरा उड्न थाल्थ्यो. करेसो र घुरेनतिर सयपत्री र मखमली फुल्न थाल्थ्यो. घाम पनि न्यानो दसैँ जस्तै लाग्थ्यो. चुना कमेरो र रातो माटोले घरले नयाँ लुगा फेर्थ्यो. तामा र काँसाका भाँडा बर्तन अमिलोले मुख धोएर आँगनमा घाम ताप्थ्यो. दसैँ आउन अघि नै घरभित्र दसैँ पसे जस्तो हुन्थ्यो. हामीलाई एक जोर नयाँ लुगा बोकेर आउँथ्यो दसैँ. खेलाउने पेस्तुल, गुडिया र मिठाईहरू बोकेर आउँथ्यो दसैँ. प्रत्येक घरको बरन्डामा झुन्डिएको रेडियोमा मालश्रीको धुन भएर आउँथ्यो दसैँ. लिङ्गे पिङको डोरीमा खुसी मच्दै आउँथ्यो दसैँ. फुलपातीदेखि बाबाको पूजा सुरु हुन्थ्यो. नयाँको पूजा, जङ्गलको पूजा, आठाने चाराने बुढी बोजूको पूजा. थाहा थिएन बाबाले पुजेका देउताहरू खुसी थिए थिएनन्, देवता जस्ता हामी चाहिँ प्रसादहरू खानुमै खुसी हुन्थ्यौँ। निधारभरि रातो टिका अनि कानमा जमरा सिउरेर ठुलाहरूका घर घर जान्थ्यौँ। आशीर्वाद त सबैले एकै खाले दिन्थे, दक्षिणा भने हतार हतार गन्थ्यौँ। पहुनाको लस्कर हुन्थ्यो घरमा, आमा चुलामा मिठा मिठा खानेकुरा तयार गर्नुहुन्थ्यो, बाबा भने पहुना हेर्दै कोटको कोजी छाम्नुहुन्थ्यो, हामी भने आमाले लुकाएका कोसेलीहरू खोतेल्थ्यौँ। आहा, त्यो दसैँ जस्तै हुन्थ्यो। धन्यवाद।
0: वाह, कति मिठो कविता। यस कविताले पनि योभन्दा अगाडिको कविता जस्तै पुरानो सम्झना दिलायो। कवि राजकुमारज्यूलाई चाहिँ यस कविताले कहाँ पुर्यायो?
1: यसले पनि बाल्यकाललाई नै एकपल्ट झझल्को लिन्छ। किनभने जुन कविता उहाँले लेख्नुभएको छ यो बाल्यकाललाई नै हेरेर लेखेको कविता हो जस्तो मलाई लाग्छ। किनभने त्यो समयमा को पाहुनाहरू घरमा आउँछन् है, हामी पाहुनासँग खासै मतलब थिएन क्या। उहाँले के लिएर आएको थिए त्यो खानुमा खालि हामीलाई अतार थियो। आमाले कहाँ राख्नुहुन्थ्यो त्यो मैले पनि समयमा भोगेको कुराहरू हो है। आमाहरू टिका लाउन जान्छु त्यहाँ जानुपर्छ भन्दाखेरि आमा यसपालि म पनि जान्छु, बरु जे हुन्छ बरु म बिहान घाँसास काट्छु के गर्छु भनेर आमा बाउको प्यारो हुनुको लागि पनि बिहानदेखि हामी काम सघाउँथ्यौँ। किनभने त्यहाँ हामीलाई टिकामा लानुहुन्छ अनि त्यसले हामीलाई दक्षिणा दिनुहुन्छ, त्यो पैसाले म एउटा प्यास्तल किन्छु अनि त्यो केक त्यतातिर टेप हुन्थ्यो क्या, टेप हालेर ठ्याङ ठ्याङ पड्काउँदै हिँड्ने, त्यो मैले पनि यो समयमा चलाएको कुरा हो। त्यसले एकपल्ट फेरि मेरो लगभग टिनेजलाई फेरि पनि त्यसले सम्झना गरायो।

0: अब अन्तिम चरणमा अन्तिम कविताका लागि म यहाँलाई कवि राजकुमार ज्यूलाई आफ्नो कविता प्रस्तुत गर्नका निम्ति आग्रह गर्दछु।
1: धन्यवाद। र म सोझै है यो अलिकति दसैँ तिहारदेखि लगत्तै आइरहने म यसको विषयमा अलिकति बोल्न चाहेँ है। हाम्रो मङ्सिरे पूर्णे भनिन्छ, जो चाहिँ अब अहिले अब म बस्तीबाट एउटा बिलङ गर्छु है। त्यो जग्गामा धान काटिसकेपछि यस्तो रमाइलो हुन्छ, अब त्यो एउटा त्यसको त्यो रौनकता नै अर्कै हुन्छ है। अनि त्यो विषयमा अलिकति छ ल, म सोझै कविता पठन गर्न लागेँ। कविताको शीर्षक छ मङ्सिरे पूर्णिमा। दिनभरि घामले पोलेर दाइँ गरिरहेको म, खले गरामा गोरु धपाइरहेको छु, हो हो माले हो हो। जहिले मङ्सिर आउँछ प्रत्येक वर्षको मङ्सिरले अनौठो याद दिएर जान्छ। धेरै दिनपछि गोठका गाईले उन्मुक्ति पाएको, बाख्रासँगै पाटाफाटी उफ्रिरहेको हो, किनकि जमिन खुल्ला छ, वस्तुहरू स्वतन्त्र छन्। नयाँ धानको चामल पूर्णिमामा चढाएर वर्षौँ दिनले साँचेका खिर स्वादले जिब्रो अचम्म मानिरहेको छ, किनकि चुलामा बाबा छन् आमा छन्। पूर्णिमाको दिन रात ढकमक्क छ, जाडोले कता कता चेपे पनि खेताला फर्किरहेछन् आफ्नो गन्तव्यतिर, किनकि भोलिको फेरि बिटा छ। चारैतिर बाँझो जमिन, केही दिन राम्ररी सास फेर्न किसान 2 महिनाको लागि विश्राम लिएको छ। बर्खामा जोतेको गोरु मङ्सिरमा उफ्रिँदै कराउँदै कुद्दै आराम लिएको छ। यसैले तिमी आउनु समय मिलाएर मेरो गाउँ, धान काटेपछि मङ्सिरे पूर्णिमाको छेक पारेर, दिन खुल्ला अनि रात उज्यालो भएको बेला, नयाँ चामलको नुहागीसँगै खिर खान। धन्यवाद।
0: वाह, मङ्सिरे पूर्णिमा विषयमा यति मिठो कविता सुनाउनु भयो, यहाँलाई धेरै धेरै बधाई छ। र यस कविता सुनेर

0: तपाईँलाई मङ्सिरे पूर्णिमा विषय के भन्न मन लागेको छ कवि कर्णवीरज्यू?
1: अब यो हामी चाहिँ कस्तो खालको पुस्ता भयौँ भने हामीले चाहिँ दुईवटा पुस्तासँग हामी दुईवटा समयसँग हामीले दुईवटा समय बाँच्यौँ भनौँ न है। अनि हाम्रो बाल्यकालको समय र अहिलेको समयमा के भयो भन्दाखेरि चाहिँ हाम्रो बाल्यकालमा चाहिँ जुन राजकुमारजीले सुनाउनु भएको कविता चाहिँ त्यति बेलाको परिश्रम हो, त्यो चाहिँ त्यति बेलाको मेहनत हो, त्यति बेलाको जीवन उपार्जनको एउटा माध्यम हो भनौँ न, त्यो माध्यम हो। तर अहिले आएर चाहिँ त्यो कुरा चाहिँ हाम्रो संस्कृति भयो क्या, त्यो चाहिँ हामीले अहिले चाहिँ अहिलेको नयाँ पुस्ताहरूलाई त्यो बारेमा चाहिँ हामीले बुझाउनु पर्ने, कविता लेखेर भनिदिनुपर्ने अथवा त्यो पाठ्यक्रममा त्यसलाई समावेश गरेर लोक साहित्य लोक संस्कृति बारेमा पढाउँदाखेरि यी कुराहरू पढाउनु पर्ने अवस्था, यो खालको दुईवटा हाम्रो पुस्ताको बिचमा एउटा तालमेल नमिलिरहेको अवस्था छ अहिले। अब अहिलेको नानीहरूलाई खलेगरा भनेको के हो थाहा छैन, होइन, बिटा भनेको अघि उहाँले बिटा भन्ने शब्द प्रयोग गर्नुभयो, त्यो बिटा भनेको के हो थाहा छैन, अन्त नुवागी भनेको के हो, मैझारो भनेको के हो, त्यस्तो कुराहरू अब विलिन हुँदै गइरहेकोले गर्दा चाहिँ यसलाई चाहिँ हामीले अब बचाएर राख्नुपर्छ र यो नयाँ पुस्तासम्म पुर्याउनुको निम्ति चाहिँ हामीले सबैभन्दा सशक्त माध्यम चाहिँ साहित्य हो र साहित्यको पनि सबैभन्दा लोकप्रिय विधा कविता भएकोले गर्दा कविताबाट चाहिँ हामीले यी नयाँ पुस्ताहरूलाई हस्तान्तरण गर्न सक्छौँ होला भन्ने मैले विश्वास पनि लिएको छु र राजकुमारजीलाई यो कविताको निम्ति धेरै धेरै बधाई भन्न पनि चाहन्छु।
0: एकदम सही कुरा गर्नुभयो तपाईँले। र आज यहाँहरू दुई कविहरू आफ्ना दसैँ विषयका कविताहरू लिएर हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुभयो र आफ्ना मिठा मिठा कविताहरू सुनाउनु भयो, यहाँहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछौँ।
2: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: आकाशवाणी खरसाङ सुनेर बसिरहनु भयो भने सम्पूर्ण श्रोतागणलाई पनि धेरै धेरै धन्यवाद अनि यस कार्यक्रमका प्रस्तुता मननजी अनि सञ्चालक सञ्जोग खवासीलाई पनि धेरै धेरै धन्यवाद भन्दै पुनः एकपल्ट सम्पूर्णमा दसैँको हार्दिक शुभकामना व्यक्त गर्दै बिदा दिँदछु। हस्त, धन्यवाद।

0: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम इन्द्रेणी अन्तर्गत बिजनबारी निवासी दुई लोकप्रिय कविहरू क्रमैले कवि कर्णविरह अनि कवि राजकुमार तिम्सिनाका दशैं विषय लेखिएका मिठा मिठा कविताहरू। श्रोतावृन्द, यहाँहरूलाई यस कार्यक्रम अनि उहाँहरूका कविताहरू कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अर्को साहित्यिक कार्यक्रम सृजना लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हजुरहरूबाट दशैंको शुभकामना टक्र्याउँदै बिदा चाहन्छौँ। नमस्कार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार अलिसा खवासबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रूपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज विजयवाडाको पुन्नामी घाटमा राष्ट्रिय सरस आजीविका मेलाको उद्घाटन गर्नुहुनेछ। यो राष्ट्रिय स्तरको मेला दिल्ली राष्ट्रिय राजधानी क्षेत्र बाहिर पहिलो पटक आयोजित भइरहेको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाई खेल 2026 भाग लिने भारतीय टोलीसँग बातचीत गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको जन्म जयन्तीका अवसरमा उहाँलाई श्रद्धाञ्जलि अर्पित गर्नुभएको छ। सरकारले ओखु कृषकहरूले उठाएका मुद्दाहरू जाँच गर्न र उनीहरूको समस्या समाधान गर्न एक समिति गठन गरेको छ। केन्द्र सरकारले भारत मरिसस दोहोरो कर निवारण सम्झौता डीटीएएमा संशोधनलाई अधिसूचित गरेको छ। वित्त एवं कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमण विश्व मुद्रा कोष र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठकमा भाग लिन ब्याङ्कक पुग्नु भएको छ। केन्द्रीय मन्त्रीमण्डलले 11,40,000 भन्दा अधिक रेलवे कर्मचारीहरूलाई 78 दिनको तलब बराबरको

उत्पादकता लिंक्ड बोनस पीएलबी स्वीकृत गरेको छ। सरकारले चीनी व्यापारीहरूका लागि भण्डार अवधि घटाएर 15 दिन गरेको छ। आउँदो 18 अक्टोबरदेखि मोन्टेनेग्रोको बडुवामा शुरू हुने दोस्रो अन्डर 19 विश्व बक्सिङ च्याम्पियनसिपमा भारतको 18 सदस्यीय बक्सिङ टोलीले भाग लिनेछ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

श्रोता, जब यो सुन्दर धरतीको सृजना भयो त्यसै क्षणदेखि यो संगीत रूपी शब्दको सृजना हुन गयो। प्रकृतिको हरेक वस्तुहरूमा संगीत लुकेको हुन्छ। चराचुरुङ्गीको मिठो बोलीमा पहाडको छाती छिरेर बग्ने त्यो सुन्दर झरनामा सबै सबैमा संगीत विद्यमान हुन्छ। संगीत नै हो जसको स्पर्शले उदास मनलाई हर्षित बनाउँदछ। संगीतको माध्यमबाट हामी मनका विभिन्न भावनाहरू सहजै पोख्न सक्छौँ। यसैले होला श्रोता, संगीतलाई संसारको आभूषण भन्ने गर्छ। त स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएमको 103.5 मेगाहर्जमा। समय यस बेला बिहानको ठिक 10:03 भएर श्रोता, र अब आरम्भ गरिरहेछौँ कार्यक्रम हेलो खरसाङ। त आउनु श्रोता, कार्यक्रमको यो प्रथम प्रस्तुति स्वीकार्नुहोस्।

श्रोता, आज हो विश्व विद्यार्थी दिवस। भारतका पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको जन्म जयन्तीको सम्मानमा हरेक वर्ष अक्टोबर 15 विश्व विद्यार्थी दिवस मनाइन्छ। विश्व विद्यार्थी दिवस सम्बन्धी विषयवस्तु निकै महत्वपूर्ण छ, किनभने यसले शिक्षाको महत्व, युवा सशक्तिकरण र दूरदर्शी नेतृत्वमा जोड़ दिन्छ। यो दिनले डाक्टर कलामको अमिट विरासतको स्मारक मात्र गराउँदैन, स्मरण मात्र गराउँदैन, बरु विद्यार्थीहरूलाई कुनै पनि राष्ट्रको भविष्यका निर्माताका रूपमा पनि चिनाउँछ। यस दिन विद्यालय र कलेजहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्छन्। विश्व विद्यार्थी दिवसले हामीलाई यो कुरा सम्झाउँछ कि प्रत्येक विद्यार्थीसँग शिक्षा, अनुशासन र दृढ संकल्पको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने क्षमता हुन्छ।

त श्रोता, आज हो ग्रामीण महिलाहरूको अन्तर्राष्ट्रिय दिवस। प्रकृतिको संरक्षणमा जुटेका ग्रामीण महिला किसानहरू लैङ्गिक समानता हासिल गर्नु र महिलाहरूलाई सशक्त बनाउन सही कार्य मात्र होइन, बरु चरम गरिबी, भोकमारी र जलवायु परिवर्तन

डाक्टर एपीजे अब्दुल कलाम भारत का महान वैज्ञानिक, लेखक तथा पूर्व राष्ट्रपति थिए। उनी भारत का 11 राष्ट्रपति बनेका थिए। सन् 2002 देखि 2007 सम्म पदमा रहे। उनलाई भारत को मिसाइल मैन भनेर पनि चिनिन्छ। अब्दुल कलाम को जन्म सन् 1931 अक्टोबर 15 अर्थात आजमा तमिलनाडु को रामेश्वरमा भएको थियो। उनको परिवार आर्थिक रूप में साधारण थियो, तर उनी मेहनती, अनुशासित र अध्ययनशील थिए। बालिकालदेखि नै उनले कठिनाइहरू सामना गर्दै शिक्षा हासिल गरे। उनले भौतिक शास्त्र तथा एरोस्पेस इन्जिनियरिङ अध्ययन गरे। शिक्षा पूरा गरेपछि उनले भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरो र रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओमा काम गरे। भारतको अन्तरिक्ष तथा कार्यक्रमको विकासमा उनको महत्त्वपूर्ण योगदान छ। सन् 2002 मा अब्दुल कलाम भारतका राष्ट्रपति बने। उनी सरल स्वभाव, विनम्रता र

0: जनतासँगको आत्मीय व्यवहारका कारण जनताका राष्ट्रपति भनेर लोकप्रिय भए। उनी विशेष गरी विद्यार्थीहरूलाई धेरै माया गर्थे र उनीहरूलाई ठूलो सपना देख्न, कडा मेहनत गर्न तथा देशको विकासमा योगदान दिन प्रेरणा दिन्थे। अब्दुल कलाम एक असल लेखक पनि थिए। उनका प्रसिद्ध पुस्तकहरू विङ्स अफ फायर, इन्डिया 2020 र इग्नाइट माइन्ड्स हुन्। यी पुस्तकहरूमा उनले आफ्नो जीवन, अनुभव र विकसित भारतको सपना प्रस्तुत गरेका छन्। उनको विचारमा सपना भनेको शुद्ध देख्ने कुरा होइन, मानिसलाई लक्ष्य प्राप्त गर्ने प्रेरित गर्ने विचार हो। डाक्टर अब्दुल कलामको निधन 2015 जुलाई 27 विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा भयो। उनको जीवन सादगी, परिश्रम, देशभक्ति र ज्ञानको उत्कृष्ट उदाहरण हो। उनी आज पनि भारतका युवा तथा विद्यार्थीहरूका लागि प्रेरणाका स्रोत बनेका छन्। उनको जीवनबाट हामीले ठूलो लक्ष्य राख्न, इमानदारीपूर्वक मेहनत गर्न र राष्ट्रको सेवा गर्न सिक्नुपर्छ।
1: बुखार आया है, इसे नजरअंदाज ना करें।
2: डेंगू या मलेरिया दोनों ही मच्छर जनित बीमारियां हो सकती हैं।
1: डेंगू और मलेरिया में कंपकंपी के साथ बुखार आना, पसीना आना, सिरदर्द, तेज पेट दर्द, बदन दर्द और बहुत ज्यादा कमजोरी जैसे लक्षण दिखाई दे सकते हैं।
2: ऐसे लक्षण दिखाई देने पर खुद से दवा ना ले, तुरंत नजदीकी अस्पताल या स्वास्थ्य केंद्र जाएं और डॉक्टर की सलाह लें।
1: घर के आसपास जमा पानी साफ करें, अपने आसपास साफ सफाई रखें, मच्छरदानी का इस्तेमाल करें और मच्छरों को पनपने से रोकें।
2: जागरूक रहें, मच्छर जनित बीमारियों से बचाव करें।
1: स्वास्थ्य एवं परिवार कल्याण विभाग, पश्चिम बंगाल सरकार द्वारा जनहित में प्रचारित।
0: त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम हेलो खरसाङ। उद्घोषिका म चित्रको साथमा विभिन्न जानकारीहरू साथै विविध हिन्दी फिल्मी गीतहरूको साथमा त अनुश्रोता कार्यक्रमलाई निरन्तरता दिँदै स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति।

सडक प्रयोगकर्ताहरूको सुरक्षा र व्यवस्था सुनिश्चित गर्न डिजाइन गरिएका दिशानिर्देश र नियमहरूको सेट हो। यो नियमहरूले सवारी साधन, पैदल यात्रीहरू र अन्य सडक प्रयोगकर्ताहरूले कसरी अन्तर्क्रिया गर्छन् भन्ने कुरालाई नियन्त्रण गर्छन्, जसले दुर्घटनाहरू रोक्न र सहज ट्राफिक प्रभावलाई प्रवर्धन गर्ने लक्ष्य राख्छ। ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। गति सीमा, तोकिएको गति सीमा भित्र गाडी चलाउनुहोस् र सडक र मौसम अनुसार गति समायोजन गर्नुहोस्। लेन अनुशासन, आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। सुरक्षित दूरीमा अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस्। सिट बेल्ट, गाडी चलाउँदा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

0: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान।

हवस् त श्रोताब भने कार्यक्रम हेलो खर्साङको निर्धारित समय पनि समाप्त हुन लागिरहेको छ र भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौ। समय बिहानको ठिक 10:30 हुन नै लाग्यो श्रोता र अधिवेशनको अघिल्लो प्रस्तुतिहरूको साथमा तपाईँहरूको साथमा रहनेछ साथी लमु। तब भने उद्घोषिका म चित्रलाई कार्यक्रमबाट दिनुहोस् विदा। अर्को दिन अर्को समय तपाईँहरूसित अवश्य पनि भेट हुने नै छ। नमस्ते, शुभ दिन।

हामी आकाश अनि खरसाङ केन्द्रबाट बोलिरहेका छौ एफएम 103.5 मेगा हजमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगा हज अनि न्यूज अन एआईआर मोबाइल एपमा। साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार विविध हिन्दी फिल्मी गीतहरूको साथमा। र आजको कार्यक्रम हाम्रो सरोकारको विषय छ डाक्टर एपीजे अब्दुल कलामको जन्म जयन्तीको अवसरमा असफलताबाट सफलतातर्फ डाक्टर एपीजे अब्दुल कलामको जीवनले दिएको सन्देश। यस विषयमा चर्चा गर्ने नै छौ, त्यसअघि सुन्नुहोस् बर्डर 2 बाट यो गीत।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार। विषय डाक्टर एपीजे अब्दुल कलामको जन्म जयन्तीको अवसरमा असफलताबाट सफलतातर्फ डाक्टर एपीजे अब्दुल कलामको जीवनले दिएको सन्देश। श्रोता, जीवन एक यस्तो यात्रा हो जहाँ उकाली ओह्रालीहरू आइरहन्छन्। कहिले हामी सफलताको शिखरमा पुग्छौँ त कहिले असफलताको अँध्यारोमा रुमलिनुपर्छ। तर के असफलता नै जीवनको अन्त्य हो वा यो सफलताको पहिलो पाइला हो? आजको कार्यक्रम हाम्रो सरोकार यही प्रश्न र यसको उत्तरमा आधारित छ। कारण आज अक्टोबर 15 अर्थात् भारतका भूतपूर्व राष्ट्रपति, महान वैज्ञानिक तथा जनप्रिय नेता, मिसाइल म्यान डाक्टर एपीजे अब्दुल कलामज्यूको जन्म जयन्ती हो। एउटा सामान्य परिवारमा जन्मेका बालक कसरी विश्वकै महान वैज्ञानिक र एउटा देशका राष्ट्रपति बने? उहाँको जीवनको सबैभन्दा ठूलो सन्देश यही हो, असफलतासँग कहिले डराउनु हुँदैन। कलाम साहब भन्नुहुन्थ्यो, यदि तपाईँ असफल हुनुभयो भने हिम्मत नहार्नुहोस्, किनकि फेल FAIL को अर्थ फर्स्ट अटेम्प्ट इन लर्निंग, सिकाइको पहिलो प्रयास हो।

भर्खरै सुन्नुभयो चलचित्र मेरी कॉमबाट विशाल ददलानीको स्वरलाई, र यस गीतपछि पुनः स्वागत छ कार्यक्रम हाम्रो सरोकारमा। श्रोता, डाक्टर कलामको जीवनका पन्नाहरू पल्टाएर हेर्ने हो भने असफलताका श्रृङ्खलाहरू कम थिएनन्। भारतीय वायुसेनामा फाइटर पाइलट बन्ने उहाँको ठूलो सपना थियो। परीक्षामा 9 जना छानिनु पर्नेमा उहाँ 9 नम्बरमा पुग्नुभयो, तर सिट जम्मा 8 वटा मात्रै थियो। उहाँ मात्र 1 अङ्कले चुक्नुभयो। उहाँ निराश हुनुभयो तर हार मान्नु भएन। उहाँले आफ्नो दिशा बदलिनुभयो र अन्तरिक्ष विज्ञानतर्फ लाग्नुभयो। पछि जब सन् 1979 भारतको पहिलो भू उपग्रह प्रक्षेपण यान SLV-3 को परीक्षण भयो, त्यहाँ असफल भएर बङ्गालको खाडीमा खस्यो। सम्पूर्ण देशको नजर उहाँ र उहाँको टोलीमा थियो, तर कलाम साहेबले यस असफलताबाट सिक्नुभयो, कमजोरीहरू सुधार्नुभयो र ठिक 1 वर्षपछि 1980 रोहिणी भू उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापित गरेर देखाउनुभयो। त्यसैले त उहाँ भन्नुहुन्थ्यो, सपना ती होइन जुन हामी सुतेको बेला देख्छौ, सपना त ती हुन् जसले हामीलाई सुत्न दिँदैन। हाम्रो समाजमा आज थोरै असफलता वा परीक्षाको कमजोर नतिजाले गर्दा युवाहरू निराश हुने, तनावमा जाने वा जीवन नै हारिसकेको महसुस गर्ने प्रविधि बढेको छ। तर कलाम साहेबको जीवनले सिकाउँछ कि असफलता कुनै पूर्ण विराम होइन, यो त केवल एउटा अल्प विराम हो जहाँबाट अझ बलियो भएर अघि बढ्नुपर्छ।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। श्रोता, डाक्टर कलामले सधैँ युवाहरूलाई चारवटा कुराहरूमा ध्यान दिन आग्रह गर्नुभयो। एक, जीवनमा एउटा महान लक्ष्य राख्नुहोस्। दुई, निरन्तर ज्ञान हासिल गरिरहनुहोस्। तीन, कडा मेहनत गर्नुहोस्। र चार, कठिनाइहरूसँग नडराई अघि बढ्ने धीरता राख्नुहोस्। यदि हामीले यी चार कुरालाई आफ्नो जीवनमा उतार्यौँ भने संसारको कुनै पनि असफलताले हामीलाई रोक्न सक्दैन। उहाँ राष्ट्रपति भवनमा रहँदा पनि आफूलाई सधैँ एक शिक्षक नै मान्नुहुन्थ्यो। उहाँको जीवनको अन्तिम क्षण पनि सिलङमा विद्यार्थीहरूलाई सम्बोधन गर्दा गर्दै बित्यो। योभन्दा प्रेरणादायी जीवनहरू के हुन सक्छ र? आज उहाँको जन्म जयन्तीको यस विशेष अवसरमा हामी सबैले आफैसँग एउटा वाचा गरौँ। हामी आफ्नो सपनाहरूलाई कहिले मर्न दिने छैनौँ, असफलताबाट पाठ सिक्नेछौँ र निरन्तर अघि बढिरहनेछौँ। श्रोता, कार्यक्रम हाम्रो सरकारको आजको यो सम्पूर्ण प्रसङ्गको एउटै मूल सार सम्झौ। सफलता र असफलता एउटा सिक्काको दुई पाटा हुन्। यदि असफलताले तपाईँलाई लडाउँछ भने त्यो तपाईँलाई हराउन होइन, अझ बलियो भएर उठाउनका लागि हो। असफलता एउटा पाठ हो भने सफलता त्यसै पाठबाट प्राप्त हुने परिमाण हो। डाक्टर एपीजे अब्दुल कलामको जीवनले हामीलाई यही सिकाउँछन्। असफलताबाट डराएर रोकियो भने त्यो हार हो, तर असफलताबाट पाठ बनाएर अघि बढ्यो भने त्यही नै सफलताको साँचो सुरुवात हो। त्यसैले जीवनमा जब जब असफलताको अध्ययारो बादलहरू छाउँछ, सम्झिनुहोस् ती बादलहरू केवल सफलताको झुल्किँदो घामलाई स्वागत गर्नका लागि आएका हुन्। त श्रोता, हाँस्नुहोस्, मुस्कुराउनुहोस्, असफलताबाट सिक्दै सफलताको यात्रा तय गर्नुहोस्। यस भनाइ साथै कार्यक्रम हाम्रो सरकारबाट म लमु पनि बिदा चाहन्छु। स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम साङ्गीतिक कोसली।

नमस्कार श्रोताहरू, बडा दशैंको पवन अवसरमा सुरु भइसकेको यो पवित्र पर्व नवरात्रीको तपाईँहरू सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। नवरात्रीको नवौ दिनसम्म नवदुर्गा भवानीको विशेष पूजा आराधना उपासना गर्दै देशभर भक्तिमय वातावरण छाइरहेको छ। नवरात्रीको यो शुभ अवसरमा हाम्रा कानमा गुन्जने त्यो अति नै पवित्र र मिठो धुन जसले वातावरणलाई नै भक्तिमय र संगीतमय बनाउँछ हो, अब तपाईँहरूको माझ प्रस्तुत गर्दैछु अति नै मधुर धुन मालश्रेय।

श्रोतागणला आकाशवाणी खरसांग एफएम 103.5 मेगा हर्ट्ज़ आदरणीय श्रोता सत्य की देवी दुर्गा भवानी को आगमन सँगै चारैतिर नवरात्रि को एउटा नयाँ उमंग र उत्साह छाएको छ। यस पवन अवसरमा तपाईहरु सबैमा नवरात्रि को हार्दिक मंगलमय शुभकामना। श्रोता समय ठिक 12:05:35 भइरहेको छ र अबको समय हो फरमाइसे फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त कार्यक्रमको पहिलो कोसली सुनाउ चलचित्र ओम शान्ति ओमबाट सोनू निगम अनि श्रेया घोषालको स्वरमा शब्द जावेद अख्तरको। र यस गीतको फरमाइसकर्ताहरू हुनुहुन्छ खरसाङबाट सतीश कुमार पाण्डे, अखिलेश पाण्डे, मनीष पाण्डे, मालती देवी पाण्डे, बिहारबाट विनित पाठक, टोनी पाठक, अप्पू छोटी, अभिषेक पाण्डे, सरिता पाण्डे, मिक्की पाण्डे अनि गोगोजी। फारसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, अररिया रजखोर बजारबाट एमडी सारिफ आर्जु, महियारपुर मनिहारीबाट अफताब आसिक, सैदुल दिलकस, रुखसाना बेगम, फिरदोस आलम, आफक आलम, गुजाल आलम, मोहम्मद नसीम प्रेमी, मोहम्मद वसीम अनि मोहम्मद साहिल, गोगा जिल सुरापारबाट मोहम्मद हुमायूं, मस्कुरा सबनम, आशुतोष कुमार, राजकुमार अनि टुन्न सिंह, पुराना तालाब डुमरावबाट वल्लियोला अन्सारी, आसमानाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव।

0: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।

तश्रोता कार्यक्रमको अर्को कौशली सुनाओ चलचित्र मे खिलाडी तु अनारीबाट कुमार सानु अनि हल्का याग्निको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बिहार कॉलोनी लोनीबाट नसिमुल इस्लाम।

सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्र कार्यक्रम तपाईँको अनुरोधमा। त श्रोता, कार्यक्रमको यो अर्को कोसली सुनाऊ चलचित्र सिलसिलाबाट लता मङ्गेशकर अनि किशोर कुमारको स्वरमा। र यस गीतको फरमाइसकर्ता हुनुहुन्छ मेहरनगर उमेरखर महाराष्ट्रबाट अभिजित गुहाङ्कर राही, श्रीमती सरिता गुहाङ्कर, सिद्धान्त गुहाङ्कर, अर्जुन गुहाङ्कर टुनटुन, वैशाली शैलेश गुहाङ्कर, सुमित गुहाङ्कर, कुमारी ध्वनि गुहाङ्कर परी, प्रिन्स एकांश गुहाङ्कर, मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लाह, बेगम जिनत जहाँ, सोनी परवीन अनि इम्तियाज आलम, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारादेवी हक्कु, राजन हक्कु, कल्पना राई हक्कु, सुनिमा हक्कु, पिङ्की खुसबु, श्रुति पूजा, पूर्णिमा हक्कु अनि सनी हक्कु। वार्ड नम्बर 12 रामपुरबाट सवाना प्रवीण, सहिना प्रवीण, तमन्ना बेगम, रकीम आलम, कमरान आलम, फरहान आलम, खुशबू रिम्मी अनि एम राहे। दार्जिलिङबाट विजय कुमार लोहार, सकुन लामा, बेबी प्रधान अनि सुसन लामा, सौरेनी मिरिक दार्जिलिङबाट शैलेश ठाकुर, कृष्णा ठाकुर अनि बबलु ठाकुर। त श्रोताहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको युवाको प्रस्तुति।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड़ रुपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्रीले आज नयाँ दिल्लीमा एसियाली खेल 2026 भाग लिने भारतीय दलसित वार्तालाप गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले सभालाई सम्बोधन पनि गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज विजयवाड़ाको पुन्नामी घाटमा राष्ट्रिय रस आजीविका मेलाको उद्घाटन गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतले विश्वभरिका लगभग 100 देशहरूलाई स्वदेशी रक्षा उत्पादहरू निर्यात गरिरहेको बताउनु भएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले ब्याङ्ककमा वार्षिक बैठकहरूको अवधि ब्रिटेनका राजकोषका चान्सलर जोन ह्यालीसित भेटवार्ता गर्नुभयो। उत्तर रेलवेले नयाँ दिल्लीदेखि श्रीमाता वैष्णोदेवी कत्रासम्मको मार्गमा विशेष आरक्षित उत्सव ट्रेनहरू चलाउने निर्णय गरेको छ। नीति आयोगको फ्रन्टियर टेक हबले देशमा डाटा केन्द्रहरूको सतत विकासको लागि राज्यहरूलाई योजना बनाउन मदत गर्न डाटा सेन्टर इभ्यालुएसन फ्रेमवर्क जारी गरेको छ। भारतको मीडिया र मनोरञ्जन क्षेत्र 2025 9% बढेर 2.78 लाख करोड़ रुपियाँ पुगेको सूचना एवं प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले बताउनु भएको छ। पेन्सन कोष नियामक र विकास प्राधिकरण PFRDA र NPCI भीम सर्विसेस लिमिटेडले भीम पेमेन्ट्स एपमा तत्काल NPS सुविधा शुरू गरेका छन्। भारतीय राष्ट्रिय भुक्तान निगम NPCIले चयनित व्यक्तिदेखि व्यापारी UPI लेनदेनमा व्यापारी छुट दर MDRको कार्यान्वयनलाई स्थगित गरेको छ। यसका साथै समाचार पूरा भयो।

那么属于天然井岸水培育技能呢，同埋土质性培养基因人均三月期，几百来数据期过了，当就糖皮下卡确定内容的地位。

Number

यो प्रसारण हो आकाशवाणीको अब सुनाउन लागिरहेका छौ लोक अनि आधुनिक प्रस्तुति। त प्रथममा स्वीकार्नुहोस् यो लोक भाका नरेन्द्र गुरुङ, उत्तम प्रधान, डेजी बराइली, रिमला मुक्तानको समूह शर्मा। त्यसअघि सुन्नुहोस् एक सूचना।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 भन्दा पहिले विकसित भारतको परिकल्पना हासिल गर्न राष्ट्र निर्माणमा ग्रामीण महिलाहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड रुपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन एवं लोकार्पण गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारको दृढ संकल्पको फलस्वरूप देशबाट नक्सलवाद समाप्त भएकोमा

0: तुष्टि व्यक्त गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भारतले विश्वभरिका लगभग 100 देशहरूलाई स्वदेशी रक्षा उत्पादहरू निर्यात गरिरहेको बताउनु भएको छ। नीति आयोगको फ्रन्टियर टेक हबले देशमा डाटा केन्द्रहरूको सतत विकासको लागि राज्यहरूलाई योजना बनाउन मद्दत गर्न डाटा सेन्टर इभ्यालुएसन फ्रेमवर्क जारी गरेको छ। अब समाचार विस्तारसित। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 भन्दा पहिले विकसित भारतको परिकल्पना हासिल गर्न राष्ट्र निर्माणमा ग्रामीण महिलाहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुहुँदै आर्थिक सशक्तिकरणको आह्वान गर्नुभएको छ। राष्ट्रपति मुर्मूले आज विजयवाडामा राष्ट्रिय सरस मेला 2026 उद्घाटन गर्नुभयो। यस अवसरमा राष्ट्रपति मुर्मूले भन्नुभयो, स्वनिर्भर समूहहरूसँग सम्बन्धित महिलाहरू आत्मनिर्भर भइरहेको छ र उनीहरूको परिवार ग्रामीण अर्थव्यवस्था र राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याइएको छ।
1: जब एक दिन महिलाएं पीछे रह जाते थे आर्थिक रूप से, केवल परिवार का देखभाल, परिवार का सहयोग ही करते थे, छोटे छोटे चीजों के लिए दूसरों के ऊपर निर्भर करते थे, लेकिन आज वो आत्मनिर्भर बन गए, दूसरों का भी और सहारा देने वाले बन गए। ये केवल उनके इनकम नहीं है, परिवार के इनकम नहीं है, ये देश का आर्थिक समृद्धि, देश का महिलाओं का विकास भी ये समाहित है।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड़ रूपियाँको 5 प्रमुख विकास परियोजनाहरूको उद्घाटन एवं लोकार्पण गर्नुभयो। यी परियोजनाहरूको उद्देश्य कनेक्टिभिटी सुदृढ पार्नु, ऊर्जा बुनियादी ढाँचा विकासमा सुधार गर्नु, सांस्कृतिक सम्पदाको संरक्षण गर्नु र यस क्षेत्रमा जल सुरक्षा बढाउनु हो। यस अवसरमा उहाँले सभालाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले लेहको कुशोक बकुला रिम्पोर्ची एयरपोर्टमा 640 करोड़ रूपियाँको लागतमा निर्मित नयाँ यात्री टर्मिनलको उद्घाटन गर्नुभयो। आधुनिक टर्मिनलको वार्षिक यात्री क्षमता 35 लाख छ। प्रधानमन्त्री श्री मोदीले सीमा सड़क संगठन बीआरओ द्वारा निर्मित 298 किलोमिटर लामो निमो पादुम दार्चा सड़कको पनि लोकार्पण गर्नुभयो।
2: लद्दाख की प्रगति और विकास में एक और अध्याय जुड़ रहा है। आज लद्दाख में कई अहम डेवलपमेंट प्रोजेक्ट का लोकार्पण हुआ है। इन परियोजनाओं से कई लोगों का सफर आसान होगा, कहीं बिजली की सुविधाएं बेहतर होगी, कहीं पानी की उपलब्धता बढ़ेगी और हमारी प्राचीन विरासत के संरक्षण को भी नई ताकत मिलेगी।
0: केन्द्रीय गृहमन्त्री अमित शाहले नक्सलवादका कारण दिव्याङ्ग भएका छत्तीसगढ़का आदिवासीहरूलाई सरकारले कृत्रिम अंग र अन्य सहायता प्रदान गरिरहेको र उनीहरूलाई राम्रो जीवन बिताउन सहयोग गरिरहेको बताउनु भएको छ। श्री शाहले जारी सेवा संकल्प अभियानको एक भागको रूपमा भिडियो कन्फरेन्स मार्फत छत्तीसगढ़मा दिव्याङ्ग भएका व्यक्तिहरूलाई सहायक उपकरणहरूको वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै नरेन्द्र मोदी सरकारले यस वर्षको 31 मार्चसम्ममा देशबाट नक्सलवाद समाप्त गर्ने दृढ संकल्पको फलस्वरूप नक्सलवाद अब समाप्त भएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको छ।
3: नरेन्द्र मोदी सरकार का दृढ़ संकल्प था कि हम 31/3/2026 के पहले पूरे देश से नक्सलवाद समाप्त करेंगे। मुझे आनंद है आज नक्सलवाद समाप्त हो चुका, मगर नक्सलवाद समाप्त होने से 5 दशकों की पीड़ा को हम समाप्त नहीं कर सकते। वो पीड़ा ने जहाँ जहाँ गांव दिया है वहाँ हमें मरहम लगाना पड़ेगा, उनको खड़ा करने का प्रयास करना पड़ेगा और वो सम्मान के साथ जीवन जी पाए इसकी व्यवस्था कर।
0: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाई खेल 2026 भाग लिने भारतीय टोलीसँग बातचीत गर्नुहुनेछ। उहाँले सभालाई सम्बोधन पनि गर्नुहुनेछ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले आयुर्वेदलाई वैज्ञानिक अनुसन्धान, साक्ष्य आधारित प्रमाणीकरण र आधुनिक स्वास्थ्य सेवासँग एकीकृत गरेर सुदृढ़ पार्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्वेद संस्थानको तेस्रो अन्तर्राष्ट्रिय कोमर भृत्य सम्मेलन कोमरकोन 2026 सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति राधाकृष्णनले यस्तो टिप्पणी गर्नुभएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Kasyang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले भारतले विश्वभरिका लगभग 100 देशहरूलाई स्वदेशी रक्षा उत्पादहरू निर्यात गरिरहेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, भारतको रक्षा निर्यात 2013-14 ₹686 करोड़बाट बढेर 2025-26 38,000 करोड़ भन्दा अधिक पुगेको छ। आज नयाँ दिल्लीमा टाइम्स नाउ डिफेन्स कन्क्लेभ 2026 बोल्नुहुँदै श्री सिंहले भारतले गोला बारूदको भेरिएन्टमा 90% भन्दा अधिक आत्मनिर्भरता हासिल गरेको बताउनु भएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज ब्याङ्ककमा वार्षिक बैठकहरूको अवधि ब्रिटेनका राजकोषका चान्सलर जन हेलीसँग भेट गर्नुभयो। एक सामाजिक मीडिया पोस्टमा वित्त मन्त्रालयले भनेको छ, उहाँहरूले चौथो भारत युके वित्तीय बजार संवाद, फिनटेक बैठकहरू र सम्बन्धित आईयूकेएफपी बैठकहरूको सफल समापनको बारेमा चर्चा गर्नुभयो, जुन गत आर्थिक र वित्तीय संवादको परिणाममा आधारित थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्नुभएको छ। जनसेवा से देश सेवाको मन्त्रद्वारा परिभाषित यात्रा र निरन्तर प्रतिबद्धता जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित सरकार वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले जीवन परिवर्तन गरिरहेको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज नयाँ दिल्लीमा जीबी पन्त सोसाइटी अफ हिमालयन एन्भाइरोमेन्ट एण्ड डेभलपमेन्टको 2700 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा श्री यादवले लाभको उचित र न्यानोचित आवंटन र सार्वजनिक जैविक विविधता रजिस्टरको महत्वमा जोड़ दिनुभयो। यसले हिमाली क्षेत्रमा बसोबास गर्ने गाउँलेहरूको जीवनस्तर सुधार हुने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 2047 भारत हिमाली क्षेत्रमा सतत सामाजिक आर्थिक वृद्धि र पारिस्थितिक सुरक्षा बीच सन्तुलन कायम गर्न सक्ने नीतिगत ढाँचा विकास गर्न विशेष ध्यान दिएको मन्त्री श्री यादवले बताउनुभयो। क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुले भारत र क्यानाडा बीचको व्यापार वार्ताले गति लिइरहेको र व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए सम्बन्धी वार्ता यसै वर्ष समाप्त हुने अपेक्षा गरिएको बताउनु भएको छ। नीति आयोगको फ्रन्टियर टेक हबले देशमा डाटा केन्द्रहरूको सतत विकासको लागि राज्यहरूलाई योजना बनाउन मदत गर्न डाटा सेन्टर इभ्यालुएसन फ्रेमवर्क जारी गरेको छ। यस पहलको उद्देश्य देशको डाटा सेन्टर पारिस्थितिकी तन्त्रलाई सुदृढ पार्नु र आर्टिफिशियल इन्टेलिजेन्स, कम्प्युटिङ र डिजिटल बुनियादी ढाँचा विकासको बढ्दो आवश्यकताहरू पूरा गर्नु रहेको छ। हिज नयाँ दिल्लीमा जारी गरिएको फ्रेमवर्क अनुसार राज्य सरकारहरूले निवेश प्रस्तावहरूको व्यवस्थित मूल्यांकन, बुनियादी ढाँचा विकासको आवश्यकताहरूको पहिचान र डाटा सेन्टर परियोजनाहरूको सतत विकास सुनिश्चित गर्न सक्षम हुनेछ। जनजातीय मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा आदिवासी भाषाहरूमा कार्य समूहको बैठक हाइब्रिड कार्यशाला मोडमा आयोजना गरेको छ। बैठकको अध्यक्षता आदिवासी मामिला मन्त्रालयकी सचिव रञ्जना चोपडाले गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 भन्दा पहिले विकसित भारतको परिकल्पना हासिल गर्न राष्ट्र निर्माणमा ग्रामीण महिलाहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्स मार्फत लद्दाखमा लगभग 3,350 करोड़ पाँच प्रमुख विकास परियोजनाहरूको उद्घाटन एवं लोकार्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले नरेन्द्र मोदी सरकारको दृढ संकल्पको फलस्वरूप देशबाट नक्सलवाद समाप्त भएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भारतले विश्वभरिका लगभग 100 देशहरूलाई स्वदेशी रक्षा उत्पादहरू निर्यात गरिरहेको बताउनु भएको छ र नीति आयोगको फ्रन्टियर टेक हबले देशमा डाटा केन्द्रहरूको सतत विकासको लागि राज्यहरूलाई योजना बनाउन मदत गर्न डाटा सेन्टर इभ्यालुएसन फ्रेमवर्क जारी गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

अब प्रस्तुत छ यो लोकगीत महेश्वर लामाको स्वरमा। त्यसअघि सुन्नुहोस् एक सूचना। आकाशवाणी खरसाङले आफ्नो विशेष प्रसारणमा फूलपातीको शुभ उपलक्ष्यमा शनिबार 17 तारिक बिहान 4:25 सुनाउनेछ संगीतमय रूपक महामाया चण्डिके, जसको लेखक एवं वाचन हुनुहुन्छ शिवकुमार राई। श्रोताहरूले संगीतमय रूपक महामाया चण्डिके आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। समय याद राख्नुहोला शनिबार 17 तारिक बिहान 4:25 देखि।

0: यदिञ्जेल सुन्नुभयो यो लोकगीत सुचिता खातीको स्वरमा, संगीत महेश्वर लामाको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ अनिश्चितताले भरिएको विश्वमा भारतले विश्वसनीयता र स्थिरता प्रदान गर्दछ प्रधानमन्त्री नरेन्द्र मोदी। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्नुभयो। श्री माइकल ब्लुमबर्गको यस अघिको भनाईलाई स्वीकार गर्दै प्रधानमन्त्रीले भारतमा यस फोरमको अभूतपूर्व शुरूआतको स्वागत गर्नुभयो। उहाँले अर्थतन्त्र, प्रविधि, ऊर्जा र अन्तर्राष्ट्रिय मामला लगायतका प्रमुख विश्वव्यापी विषयहरूमा छ

छलफल गर्न विश्वका उत्कृष्ट प्रतिभाहरूलाई एकै ठाउँमा ल्याएकोमा यस मञ्चको प्रशंसा गर्नुभयो। सही समयमा सही स्थान चयन गरेकोमा उहाँले श्री ब्लुमबर्ग लगायत सम्पूर्ण टोलीलाई बधाई पनि दिनुभयो। उदयमान विश्व शक्तिहरूमा केन्द्रित यस शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, सफल हुने शक्तिबाट अघि बढेर अरूलाई सफल हुन मदत गर्ने शक्तिसम्म आज म जुन दृष्टिकोण लिएर यहाँ आएको छु त्यो हो सशक्तिकरणको शक्ति, पावर अफ एम्पावर। यस दर्शनलाई प्राचीन सांस्कृतिक ज्ञानमा आधारित गर्दै प्रधानमन्त्रीले परम्परागत संस्कृत ग्रन्थहरू उद्धृत गर्नुभयो, जसमा ज्ञान, सम्पत्ति र शक्तिको वास्तविक मूल्य तिनको कति नैतिक रूपमा प्रयोग गरिन्छ भन्ने कुराले निर्धारित गर्ने कुरामा जोड़ दिइएको छ। यी प्राचीन आदर्शहरूलाई आधुनिक प्रशासनमा रूपान्तरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, सशक्तिकरणको शक्तिको अवधारणा केवल विश्वव्यापी उपदेश मात्र होइन, बरु राष्ट्रको शासन र कार्य संस्कृतिमा सक्रिय रूपमा लागू गरिएको गहिरो सांस्कृतिक परम्परा पनि हो। लोकतन्त्रकी जननी मदर अफ डेमोक्रेसीको जीवन्त गतिशीलतालाई उजागर गर्दै प्रधानमन्त्रीले गर्वका साथ राष्ट्रको विशाल भाषिक विविधता, 80,000 प्रशासनहरू र 1,000 भन्दा बढी टेलिभिजन च्यानलहरूको पनि चर्चा गर्नुभयो। वित्तीय समावेशीकरणको असाधारण विस्तारलाई प्रकाश पार्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय पाहुनाहरूलाई एक सहज डिजिटल भुक्तानी प्रणाली इको सिस्टम अवलोकन गर्न आमन्त्रित गर्नुभयो, जहाँ सड़क छेउको सामान्य विक्रेता र ठूलो कार शोरूमले एउटै प्राविधिक प्लेटफर्मको प्रयोग गर्छन्। अन्तर्राष्ट्रिय प्राविधिक एकीयबद्धताप्रति राष्ट्रको प्रतिबद्धतामा जोड़ दिँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, ग्लोबल साउथ विकासशील राष्ट्रहरू र अन्य साझेदार देशहरूलाई उनीहरूको आफ्नै डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्न मदत गर्न भारतको घरेलु डिजिटल क्षमताहरू निरन्तर रूपमा उनीहरूसँग साझा गरिँदै आइएको छ। भ्रष्टाचारको प्रणालीगत उन्मूलनबारे विस्तृत चर्चा गर्दै प्रधानमन्त्रीले नागरिकहरूको ब्याङ्क खातामा सरकारी सहायता सिधै पुर्याउन ज्याम ट्रेनिटी, जनधन, आधार, मोबाइल र प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी प्रणालीको प्रयोगबारे पनि प्रकाश पार्नुभयो। विश्व मञ्चमा यस सशक्तिकरणको दर्शनलाई प्रस्तुत गर्दै प्रधानमन्त्रीले कोविड-19 महामारीको समयमा खोपको चरम अभावको अवस्थालाई स्मरण गर्नुभयो। उहाँले 100 भन्दा बढी देशहरूलाई खोप उपलब्ध गराएर देशले मानवीय बाटो खोजेकोमा ठूलो गर्व व्यक्त गर्नुभयो। जलवायु कार्यप्रति राष्ट्रको दृढ प्रतिबद्धता प्रदर्शन गर्दै प्रधानमन्त्रीले सन् 2030सम्ममा गैर जीवाश्म स्रोतहरूबाट 40% विद्युत उत्पादन क्षमता हासिल गर्ने सन् 2015को पेरिस सम्झौताको साहसी प्रतिबद्धतालाई पनि स्मरण गर्नुभयो। राष्ट्रको विदेश नीतिलाई चलाउने व्यापक दार्शनिक ढाँचालाई संक्षेपमा प्रस्तुत गर्दै प्रधानमन्त्रीले एक सूर्य, एक विश्व, एक ग्रिड, एक पृथ्वी, एक परिवार, एक भविष्य र एक पृथ्वी, एक स्वास्थ्यको दृष्टिकोणलाई पनि आह्वान गर्नुभयो। आफ्नो सम्बोधनको अन्त्य गर्नुहुँदै उहाँले ब्लुमबर्ग नयाँ अर्थव्यवस्था फोरमले साझा विश्वव्यापी अवसरहरू सृजना गर्ने यो सही भावनालाई प्रचार गर्न एक विशाल प्लेटफर्मको रूपमा काम गर्नेछ भन्ने गहिरो विश्वास व्यक्त गर्नुभयो।

अब अघिल्लो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौ चलचित्र पीकेबाट सान अनि श्रेया घोषालको स्वरमा।

सुनहोस एक सूचना आकाशवाणी खरसाङ ले आफ्नो विशेष प्रसारण मा फूलपातीको शुभ उपलक्ष्य मा शनिबार 17 तारिक बिहान 4:25 देखि सुनाउने छ संगीतमय रूपक महामाया चण्डिके जसको लेखक एवं वाचन हुनुहुन्छ शिवकुमार राय। श्रोताहरूले संगीतमय रूपक महामाया चण्डिके आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। समय याद राख्नुहोला शनिबार 17 तारिक बिहान 4:25 देखिए।

हामी कार्यक्रमको अन्ततिर छौं र अन्तमा यो अन्तिम सांगीतिक कोसली चलचित्र कबीर सिंहबाट अरिजित सिंहको स्वरमा।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। केन्द्रीय शिक्षा एवं पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री सुकान्त मजुमदारले शीर्ष अधिकारीहरू, इन्जिनियरहरू र परियोजना ठेकेदारहरूको उच्च स्तरीय बैठकमा 500 करोड़ रूपियाँको आइजोल बाइपास परियोजनाको चलिरहेको निर्माणको समीक्षा गर्नुभयो। मन्त्री श्री मजुमदारले जनवरी 2028 को निश्चित समय सीमा पूरा गर्न सबै कार्यान्वयन एजेन्सीहरू र ठेकेदारहरूलाई निर्माण गतिलाई उल्लेखनीय रूपमा गति दिन निर्देश दिनुभयो। विस्तृत समीक्षा, बढ़ी भूमि अधिग्रहणका

यो पोर्टलमा रेकर्ड गरिनेछ जसले अधिकारीहरूलाई शिक्षकहरूलाई तोकिएको गैर शिक्षण कार्यको सीमाको आकलन गर्न सक्षम गर्दछ। आसाम राइफल्सले अन्य कानून प्रवर्तन एजेन्सीहरूको समन्वयमा मिजोराममा तीन अलग अलग कार्यवाहीमा लगभग 6,19,00,000 रुपियाँ बराबरको अत्यधिक लत लाग्ने मेथामेफ्टामाइन ट्याब्लेट, विदेशी निर्मित चुरोट र अवैध रूपमा तस्करी गरिएको युरिया खाद्य उद्धार गरेको छ र 6 तस्कर र लागू पदार्थ व्यापारीहरूलाई पक्राउ गरेको छ। गत हप्ता आन्ध्र प्रदेशमा रेलवे ट्र्याकको छेउमा मृत फेला परेकी युवा नर्तकी हिमाश्री बोरोको परिवारलाई आसाम सरकारले एकपटक 5,00,000 रुपियाँ आर्थिक सहायता प्रदान गरेको छ। दियो रियाका विधायक तपन दासले राज्य सरकारको तर्फबाट मुख्यमन्त्री राहत कोष अन्तर्गत शोक सन्तप्त परिवारलाई चेक हस्तान्तरण गर्नुभएको छ। हिमाश्री बोरो एक कार्यक्रममा भाग लिन असमिया नृत्य टोलीसँग विशाखापट्टनम गएकी थिइन्। डिब्रुगढ कन्याकुमारी विवेक एक्सप्रेसमा एक्लै असम फर्कने क्रममा उनी लापत्ता भएकी थिइन्। पछि तिनको शव श्रीकाकुलम जिल्लामा रेलवे ट्र्याकको छेउमा फेला परेको थियो। मणिपुर सरकारले हिज एक दिवसीय भाषिणी मणिपुर राज्यम कार्यशालामा बहुभाषी डिजिटल सेवाहरूको विस्तार, तकनिकी साझेदारीलाई सुदृढ गर्ने र युवाहरूका लागि रोजगारका अवसरहरू सृजना गर्नेमा ध्यान केन्द्रित गर्नेछ। कार्यक्रममा ई सेवा केन्द्रको उद्घाटन, माइक्रोसफ्टसँग एमओयू आदान प्रदान र एचसीएल टेक टेकबी उम्मेद्वारहरूको मान्यता समावेश हुनेछ। मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले कार्यक्रममा भाग लिनुहुनेछ जसले सरकारी अधिकारीहरू र इलेक्ट्रोनिक्स र सूचना तकनिकी मन्त्रालय, राष्ट्रिय ई गभर्नेन्स डिभिजन एनईजीडी, भाषिनी, माइक्रोसफ्ट र एचसीएल टेकका प्रतिनिधिहरूलाई एकै मञ्चमा ल्याउनेछ। नागाल्याण्ड सरकारको युवा संसाधन एवं खेल विभागलाई यसको ग्रासरूट फुटबल फेस्टिभल बेबी लिगको लागि प्रतिष्ठित स्कोच सिल्भर अवार्ड प्रदान गरिएको छ जसले राज्यमा आधारभूत खेल विकासलाई बढावा दिन र बाल बालिकाहरूमा खेल सहभागितालाई प्रोत्साहित गरेको छ। स्कोच पुरस्कार एक राष्ट्रिय मान्यता प्राप्त सम्मान हो जसले सामाजिक आर्थिक विकासमा योगदान पुर्याउने प्रभावशाली पहलहरूलाई मान्यता दिँदै शासन, नवीनता र सार्वजनिक सेवा वितरणमा उत्कृष्टतालाई मान्यता दिँदछ। जुन 2024 शुरू भएको ग्रासरूट फुटबल फेस्टिभल बेबी लिग एक वार्षिक पहल हो जसको उद्देश्य बाल बालिकाहरूलाई सानै उमेरमा फुटबलमा परिचित गराउनु र तल्लो स्तरमा खेल संस्कृतिलाई बढावा दिनु रहेको छ। नागाल्याण्डले राज्यको सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रम मध्ये एक प्रतिष्ठित हर्नबिल महोत्सवको 27 संस्करणको लागि तयारी शुरू गरेको छ। जुन राज्यको राजधानी कोहिमाबाट लगभग 12 किलोमिटर दक्षिणमा रहेको किसामाको नागा हेरिटेज भिलेजमा आयोजना हुनेछ। 1 डिसेम्बरमा नागाल्याण्डको राज्य स्थापना दिवससँगै शुरू हुने 10 दिवसीय यो महोत्सव 1 डिसेम्बरदेखि 10 डिसेम्बरसम्म मनाइनेछ। यस वर्षको हर्नबिल महोत्सवमा धेरै देशहरूले भाग लिने अपेक्षा गरिएको छ। मेघालयको खासी विद्यार्थी युनियनले मेघालय पुलिसका कर्मचारीहरूले जिल्लाको मावखानु थाङ्गसलाई डिएङ पासोमा प्रति ट्रक 200 देखि 500 रुपियाँ उसुल गरेको आरोप लगाएपछि पूर्वी खासी हिल्स जिल्लाका प्रशासनले राजमार्ग नाकाहरूमा अवैध चन्दा उसुलेको आरोपको मेजिस्ट्रियल जाँचको आदेश दिएको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

3.5 MHz को ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेको छ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोक अनि आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम गीत सङ्गीतमा। त कार्यक्रमको थालनी गरिरहेकी छु यस लोकगीतबाट निमा शेर्पाको स्वरमा।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा 3,300 करोड रुपियाँ भन्दा बढीका 5 प्रमुख विकास परियोजनाहरूको शुभारम्भ गर्नुभएको छ। सर्वोच्च न्यायालयले भनेको छ, इस्लाम धर्म अपनाउने हिन्दूहरूले पछौटे वर्गको आरक्षणको लाभ लिन सक्ने छैनन्। मद्रास उच्च न्यायालयको आदेशलाई यथावत राखेको छ। गृहमन्त्री अमित शाहले नक्सलवादबाट प्रभावित जनजातीय समुदायको उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। श्री शाहले दिव्याङ्गजनलाई सहायक उपकरण वितरण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, विगत 13 वर्षमा भारतको रक्षा निर्यात 686 करोड रुपियाँबाट बढेर 38,000 करोड रुपियाँ पुगेको छ। हिमालय क्षेत्रको माथिल्लो भागमा मौसमको पहिलो हिमपात भएको छ। हरियाणा, चण्डीगढ, पंजाब र दिल्लीमा मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। र भारतीय पहलवान विश्वजित रामचन्द्र मोरेले लस वेगासमा आयोजित 23 विश्व च्याम्पियनसिपको ग्रिको रोमन फाइनलमा रजत पदक जितेर इतिहास रचेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, लद्दाखको विकास केन्द्र सरकारको प्रमुख प्राथमिकता हो। श्री मोदीले लद्दाखमा लगभग 3,350 करोड रुपियाँका 5 प्रमुख विकास परियोजनाहरूको भर्चुअल माध्यमले शुभारम्भ गर्ने क्रममा यो कुरा भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यी परियोजनाहरूले लद्दाखमा सम्पर्क सुविधालाई बलियो बनाउनेछ।
2: लद्दाखकी प्रगति और विकास में एक और अध्याय जुड़ रहा है। आज लद्दाख में कई अहम डेवलपमेंट प्रोजेक्ट का लोकार्पण हुआ है। इन परियोजनाओं से कई लोगों का सफर आसान होगा, कहीं बिजली की सुविधाएं बेहतर होगी, कहीं पानी की उपलब्धता बढ़ेगी और हमारी प्राचीन विरासत के संरक्षण को भी नई ताकत मिलेगी।
1: यी परियोजनाहरूमा लेह स्थित कुशोक बकुला रिम्पोजी विमानस्थलमा नयाँ यात्री टर्मिनल, 9 मेगावटको हनु लघु पनबिजली परियोजना र 66 किलोवाटको डबल सर्किट दाह हनु खालत्सी ट्रान्समिसन लाइन तथा लेहको सिन्धुघाटमा भारतको पहिलो पेट्रोगेल्फ संरक्षण पार्क र हिम सरोवर परियोजना अन्तर्गत 40 गाउँहरूमा विकसित 40 जलाशयहरूको उद्घाटन सामेल छन्। प्रधानमन्त्रीले यी परियोजनाहरूको शुभारम्भलाई लद्दाखको प्रगति तथा विकासमा एक अर्को अध्याय बताउनुभयो। उहाँले भन्नुभयो, लद्दाख केन्द्र शासित प्रदेश बनेपछि यसको विकास आवश्यकताहरूमा बढी ध्यान दिइएको छ। प्रधानमन्त्रीले केन्द्र सरकारले लद्दाखको युवा पुस्तालाई विशेष ध्यान दिइरहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, लद्दाखको नयाँ खेल नीतिको माध्यमले खेल प्रतिभालाई बढावा दिने प्रयास भइरहेको छ। श्री मोदीले लद्दाखमा ग्रीन हाउस खेतीलाई पनि बढावा दिएको बताउनुभयो। उहाँले भन्नुभयो, यस क्षेत्र मा अहिले 11,000 ग्रीन हाउस छन्, जसले किसानहरूलाई आय बढाउने नयाँ अवसरहरू सृजना गर्दछ। सर्वोच्च न्यायालयले हिन्दू धर्मबाट इस्लाम वा अन्य गैर हिन्दू धर्ममा धर्मान्तरण गर्ने व्यक्ति पछौटे वर्ग अन्तर्गत आरक्षणको स्वत दावी गर्न नसक्ने आदेश दिएको छ। मद्रास उच्च न्यायालयको निर्णय विरूद्ध तमिलनाडु सरकारको याचिका खारेज गर्दै न्यायाधीश प्रशान्त कुमार मिश्रा र न्यायाधीश चन्द्रशेखरको पीठले धर्मान्तरणपछि पहिलेको सामाजिक पछौटेपनलाई अगाडि बढाउन नसकिने बताएको छ। सर्वोच्च न्यायालयले गैर हिन्दू सामाजिक व्यवस्थामा धर्मान्तरणले स्वत अधिसूचित पछौटे वर्ग समुदायको सदस्यता प्रदान गर्दैन भनी बताएको छ। सर्वोच्च न्यायालयले मतदाता सूचीको विशेष पुनरीक्षण एसआईआरमा भएको कथित अनियमिततालाई लिएर कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव र अन्यलाई अदालतसम्म मार्च गर्ने विषयमा नोटिस जारी गरेको छ। न्यायालयले कसैले पनि न्यायपालिकालाई दबाउ दिन नसक्ने टिप्पणी गरेको छ। न्यायालयले एसआईआर प्रक्रियामा ठूलो मात्रामा मतदाताहरूको नाम मेटाइएको र अनियमितता भएको आरोपलाई लिएर राहुल गान्धी तथा अन्य विपक्षी नेताहरूलाई लगाउँदै दायर गरेको छुट्टा छुट्टै याचिकामा निर्वाचन आयोग प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार र निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीसित पनि जवाफ मागेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकारले छत्तीसगढमा नक्सलवादका कारण दिव्याङ भएका जनजातीय मानिसहरूलाई कृत्रिम अङ्ग र अन्य सहयोग उपलब्ध गराइरहेको छ ताकि उनीहरूले राम्रो जीवन बिताउन सकुन्। श्री शाहले सेवा संकल्प अभियान अन्तर्गत भिडियो कन्फरेन्सिङको माध्यमले छत्तीसगढमा दिव्याङ्गजनलाई सहायक उपकरण वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै यो कुरा बताउनुभयो। गृहमन्त्रीले भन्नुभयो, नरेन्द्र मोदी सरकारले यस वर्ष 31 मार्चसम्ममा देशबाट नक्सलवाद समाप्त गर्ने दृढ संकल्प गरेको थियो। उहाँले अब देशबाट नक्सलवाद समाप्त भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो।

0: पांच दशकों की पीड़ा को हम समाप्त नहीं कर सकते। वो पीड़ा ने जहाँ जहाँ गांव दिया है वहाँ हमें मरहम लगाना पड़ेगा, उनको खड़ा करने का प्रयास करना पड़ेगा और वो सम्मान के साथ जीवन जी पाए इसकी व्यवस्था कर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, भारतले लगभग 100 देशहरूमा स्वदेशी रक्षा उत्पादहरू निर्यात गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको रक्षा निर्यात 2013-14 केवल 686 करोड रुपियाँबाट बढेर 2025-26 38,000 करोड रुपियाँ पुगेको छ। श्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा आयोजित रक्षा सम्मेलनमा यो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, भारतले गोला बारूद का मामिलामा 90% भन्दा बढी आत्मनिर्भरता हासिल गरिसकेको छ। उहाँले भन्नुभयो, भारतीय सशस्त्र बल कुनै पनि चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार छ।
2: ऐसा कहा जाता है कि only dead have seen end of war। यह विचार एक और हमें युद्ध की निरर्थकता और उससे होने वाली अपार मानवीय क्षति का एहसास कराता है, तो दूसरी ओर यह भी याद दिलाता है कि युद्ध की संभावनाएं कभी भी पूरी तरह से समाप्त नहीं होती हैं और हमें हमेशा कठिन परिस्थितियों के लिए सदैव तैयार रहना चाहिए।
1: रक्षा मंत्री राजनाथ सिंहले भन्नुभयो, अपरेशन सिन्दूर, बालाकोट, एयर स्ट्राइक र सर्जिकल स्ट्राइक केवल सैन्य कार्यवाही थिएनन्, तर यसले कूटनीतिक निन्दाबाट सक्रिय कार्यवाहीमा राष्ट्रको दृष्टिकोणमा निर्णायक परिवर्तनलाई दर्शायो। श्री सिंहले सीमापार आतंकवादमा भारतको अडान दोहोर्याउँदै भन्नुभयो, पाकिस्तानबाट हुने कुनै पनि आतंकवादी गतिविधिलाई अझ कडा जवाफ दिइनेछ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभएको छ, परिवर्तनशील विश्वव्यापी व्यवस्थालाई ध्यानमा राख्दै देशहरूले अब आफ्नो विशिष्ट परिस्थिति अनुसार कदम चालिरहेका छन् र नयाँ साझेदारी र नयाँ विकल्पहरूको खोजी पनि गरिरहेका छन्। उहाँले भन्नुभयो, विगत एक दशकमा भारत संयुक्त अरब अमिरात साझेदारी यस दिशामा गरिएका प्रयासहरूको उत्कृष्ट उदाहरण हो। डाक्टर जयशंकरले अबुधाबीमा आयोजित रायसेना पश्चिम एसिया कार्यक्रमको एक सत्रमा यो कुरा बताउनु भएको हो। आज शारदीय नवरात्रिको पाँचौ दिन हो। आज स्कन्द माताको पूजा गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्कन्द माताको पूजा अर्चना गर्नुभयो। श्री मोदीले मातृत्व प्रेम र स्नेहको प्रतीक माता स्कन्द माताको आशीर्वाद हरेक परिवारमा प्रेम शान्ति र सद्भाव लिएर आओस् भनी कामना गर्नुभयो। पश्चिम बंगालमा पञ्चमीका साथै दुर्गा पूजाको मुख्य उत्सव शुरू भएको छ। यो पर्व राज्यमा भक्ति भव्यता र आपसी एकजुटताको अद्वितीय भावनाका साथ उत्सव हर्षोल्लासका साथ मनाइन्दैछ। मौसम विभागले आज हरियाणा, चण्डीगढ, पंजाब र दिल्लीमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ। 21 तारिकसम्म केरल, माहे, तमिलनाडु, पुडुचेरी र काराईकलमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। यसैबीच आज जम्मू कश्मीर र हिमाचल प्रदेशमा हिमपात भएको छ, जसले गर्दा तापमान घटेको छ। जम्मू कश्मीरको डोडा जिल्लाको उच्च उचाइका क्षेत्रहरूमा सिजनको पहिलो हिमपात भएको छ। भारतीय पहलवान विश्वजित रामचन्द्र मोरेले अन्डर-23 विश्व कुस्ती च्याम्पियनसिपको ग्रीको रोमन फाइनलमा रजत पदक जितेर इतिहास रचेका छन्। अमेरिकाको लस वेगासमा आज पुरूषहरूको 55 किलो भार वर्गको रोमाञ्चक फाइनलमा विश्वजितले जर्जियाका कोबा कारो मिजेसित 12-13 मामूली अन्तरले पराजयको सामना गर्न पर्यो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा 3,300 करोड रुपियाँ भन्दा बढीका पाँच प्रमुख विकास परियोजनाहरूको शुभारम्भ गर्नुभएको छ। सर्वोच्च न्यायालयले भनेको छ, इस्लाम धर्म अपनाउने हिन्दूहरूले पछौटे वर्गको आरक्षणको लाभ लिन सक्ने छैनन्। मद्रास उच्च न्यायालयको आदेशलाई यथावत राखेको छ। गृहमन्त्री अमित शाहले नक्सलवादबाट प्रभावित जनजातीय समुदायको उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हिमालय क्षेत्रको माथिल्लो भागमा मौसमको पहिलो हिमपात भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति संगीत।

0: नमस्कार, सम आदरणीय श्रोता, यो बिहिबार पनि उपस्थित छौँ हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा। आजको बसाइमा हामीले विषय लिएका छौँ घरको सजावटमा नारीको भूमिका। त घर सजाउनलाई नारीहरूले धेरै मेहनत गर्छन् होइन, धेरै प्रकारले उहाँले सजाउने गर्छन् अनि घर सजाउनमा नारीको धेरै महत्त्वपूर्ण भूमिका रहेको छ भने हामी सबैलाई विदित छ होइन रञ्जनज्यू। त आजको हाम्रो यो नारी प्रगति कार्यक्रममा हामीले अतिथि निम्त्याएका छौँ रञ्जना तामाङज्यूलाई। त उहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्ते रञ्जनज्यू।
1: नमस्ते।
0: त रञ्जनज्यू, हामी आज कुरा गर्नेछौँ घरको सजावटमा नारीको भूमिका होइन, त प्रथममा तपाईँले यस विषयमा के भन्न चाहनुहुन्छ त?
1: घरको सजावट है, साफसफाइमा चाहिँ अब नारी दिदी बहिनी वा आफ्नो आमाको है भूमिका प्रमुख रहन्छ। अब नारी वा छोरीहरूले नै यसलाई विभिन्न रङहरू गरेर आफ्नो घर

0: साफ सफाई गरेर सजाउने गर्छन्। नारी बसेका घर सधैँ साफ रहन्छन्, सफा रहन्छन्। कारण नारीले दसैँ तिहार वा कुनै पनि चाडपर्वको छेकपारी आफ्नो घर सजाउने गर्छिन् र रङ पचेराले आफ्नो घर पनि सजाउने गर्छन् र गाउँ घर साफ सफाई राख्नाले नराम्रो रोगहरूदेखि बाँच्न सकिन्छ। औ साफ सफाई र सजावटले घरको गाउँको वातावरण नै सुन्दर देखिन्छ।
1: हजुर हजुर, त रञ्जनज्यू, नारीहरूले घर सजाउने गर्छ होइन, कस्तो प्रकारले सजाउने गर्छ त के भनिदिनुहुन्छ कि?
0: र हरेक मानिसको जीवनमा कुनै न कुनै लक्ष्य हुन्छ, त्यसै प्रकारले नारी वा छोरीको पनि बेग्लै लक्ष्य घर सजाउनमा रहेको हुन्छ।
1: हजुर हजुर,
0: साना साना फुलहरूको सजावट पनि नारीहरूले गर्ने गर्छन्। औ एउटा गाउँलाई प्रतिनिधित्व गरेर अनि गाउँघरलाई सजाएर नारीहरूले महत्त्वपूर्ण भूमिका निभाएका हुन्छन्।
1: हजुर हजुर,
0: जीवनमा केही लक्ष्य प्राप्त गर्न मेहनत, अनुशासन र धैर्य अति आवश्यक छ भने नारीले आफ्नो घरको संस्कार र संस्कृतिमा रहेर गाउँ घर लगायत एउटा समाजलाई नै सजाएर राखेका हुन्छन्। जुन नारीले संस्कार र शिक्षामा रहेर एउटा समाजलाई प्रतिनिधित्व गर्न सफल बनेका धेरै देखेका छौँ। औ समाजभित्र रहेर साफसफाई र सजावट गर्दा गाउँको परिवेश नै बेग्लै रहेको हुन्छ।
1: हजुर हजुर,
0: यसै सन्दर्भमा घरमा सेतो रङले साफसफाई गरेर घरमा राम्रो पर्दा पहेँलो, रातो, सेतो, हरियो रङको लगाए घर राम्रो प्राय देखिन्छ। घरको पूजा कोठामा सफा वा सेतो रङको पर्दा लगाए अनि बिजुली बल्बको बत्तीहरू रङ बिरङको लगाए सजावट गरी सुनमा सुगन्ध भने जस्तै हुन्छ। यसका लागि अध्ययनमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। शिक्षाद्वारा नै घर सजावट गर्नुपर्छ।
1: त रञ्जनज्यू, हाम्रो नारीहरूले एउटा घर सजाउनको निम्ति के कस्ता सामानहरूको उपयोग गर्छन् त के भनिदिनुहुन्छ कि?
0: हजुर, हाम्रो नारीहरूले कुनै पनि पर्व आउन अघि घरको भित्ताहरू हेरेर लामो लामो पर्दाहरू लाएर घरलाई राम्रो राम्रो रङ र रङ वा घरमा पर्दाहरू फेर्न पाए सके झन् राम्रो देख्न सकिन्छ। औ सजावटमा नारीहरूले महत्त्वपूर्ण भूमिका पनि रहन्छ। आफूले सिकेका साफ सफाई वा सजावट अरूलाई पनि सिकाउनुपर्छ। औ आफूले सिक्नुपर्छ भन्दै नारीहरूले घरको भित्ताहरूमा विभिन्न प्रकारको रङसँगै मिल्ने पर्दाहरू लगाएर चाहिँ एउटा घरलाई सजाएको हुन्छ।
1: हजुर हजुर,
0: घरलाई सजाउँदा विशेष सुत्ने कोठा दिशा हेरेर राख्नुपर्छ। औ पूजा कोठा अलग्गै हुनुपर्छ। औ भान्सा कोठामा खाना पकाउने गरिन्छ, त्यस कोठा अति नै साफ राख्नुपर्छ। औ राम्रो सजाएर राख्नुपर्छ, जसको फलस्वरूप भान्सा कोठामा बसेर खाँदा पनि सकारात्मक ऊर्जाहरू प्राप्त होस् भन्ने एउटा भनाइ पनि छ।
1: हजुर हजुर,
0: अनि घर सजावट गर्नमा आमा अनि नारी दिदी बहिनीहरूको अति महत्त्वपूर्ण भूमिका रहन्छ। साथै आजको छोरी भोलिको नारी भविष्यका आमा भनिन्छ भने हरेक साग सफाई र सजावटमा छोरीको भूमिका रहन्छ। नारीले आफ्नै संस्कार संस्कृतिमा रहेर एउटा घरलाई राम्ररी सजावट गरेर त्यो घरलाई मन्दिर, मस्जिद, चर्च सरह बनाउँछिन्।
1: त श्रोता आउनुहोस्, एउटा मजलिस सुनेर केही छिन रमाइलो गरौँ।

0: श्रोता अहिले सुन्नुहुन्छ नारी प्रगति कार्यक्रम, त यस कार्यक्रम अन्तर्गत प्रस्तुत गरिरहेका छौँ घरको सजावटमा नारीको भूमिका, त यस जानकारीलाई अघि बढाउँ। त रञ्जनज्यू, नारीले आफ्नो शिक्षा आर्जन त गरिरहेका हुन्छन् होइन, शिक्षा आर्जन गरे बापत उनीहरूले कस्तो प्रकारले घरलाई सजाउने गर्छ त भन्नुहोस् न।
1: नारीको निम्ति शिक्षा अति आवश्यक कुरो हो र नारीले आफ्नो शिक्षा आर्जन अन्तर्गत नै राम्रा राम्रा थोकले घरलाई सजाउने गर्छिन्। घर वरिपरि साफसफाइ गरेर विभिन्न रङहरू र फुलहरूले घर सजाउने गर्छन्। चारैतिर फुल रोपेर पनि एउटा घरको सजावट गरिन्छ अनि घरको वरिपरि राम्रो राम्रो प्लान्टहरू राखेर है बिरुवाहरू रोपेर चाहिँ त्यो घरलाई मन्दिर सरह बनाउन नारीहरूको ठुलो भूमिका छ भन्न सकिन्छ।
0: हजुर हजुर।
1: अनि घरको दैलोमा हरियो रङको पर्दा लगाए अति सुन्दर देखिन्छ औ खिड्कीहरूतिर गुलाबी सेतो रङको पर्दाले घर सजाउन सकिन्छ र घरको भित्ताहरू हेरेर अनि खिड्कीको पर्दाहरूलाई मिलाउन सकिन्छ। अनि शास्त्र अनुसार आफ्नो घरको मन्दिर कोठा सफा हुनुपर्छ औ यसरी नै शयन कक्ष सुत्ने कोठा त्यस्तै सफा हुनुपर्छ ताकि राम्ररी निन्द लाग्न सकोस्। जसरी पूजा कोठा भान्सा कोठालाई सजाउन सकिन्छ त्यसरी नै मलमूत्र त्याग गर्ने स्थान पनि सफा हुनु अति आवश्यक ठहर्दछ।
0: हजुर। तर रञ्जनज्यू, शयन कक्ष अथवा सुत्ने कोठामा कुन चाहिँ रङको च्यादर लगाए हामीलाई सुत्नमा आराम मिल्छ अथवा आँखालाई शान्ति प्रदान गर्छ?
1: हजुर, शयन कक्षमा चाहिँ निलो रङको है च्यादर, निलो रङको पर्दा अनि घरमा रङ पनि त्यस्तै छ भने अति राम्रो हुन्छ भनेर उहिलेका बुढापाकाले भन्ने गर्छन्। हो पनि जस्तो लाग्छ र यसरी नै घरहरूलाई सजाउने गरिन्छ र जहाँ हामी सुत्न सक्छौँ त्यो सुत्ने शयन कक्ष त एकदमै सुन्दर अनि सफा हुनुपर्छ भन्ने पनि एउटा हाम्रो रीतिरिवाजमा पनि छ।
0: शयन कक्षमा चाहिँ हामीले भड्किलो अथवा एकदमै उज्यालो कलरको पर्दाहरू अथवा च्यादरहरू है लगाउनु त भएन होइन, त्यसले गर्दा हामीलाई निन्द्रा राम्रो लाग्दैन। त्यसै कारणले शयन कक्षमा चाहिँ हामीले अलिक निलो कलर त्यस्तै अलिक हल्का हल्का रङको च्यादर पर्दाहरू लगाए नै एकदमै राम्रो जस्तो लाग्छ होइन।
1: र कुनै पनि चाडपर्वमा घरको साफसफाइ र विभिन्न रङ बिरङको पर्दाहरूले लगाएर नै आफ्नो घर सजाउनु पर्छ। यसै चाडपर्वमा अतिथिहरू आफ्नो घरमा भेट्न आउँछन् अनि आफू पनि जाने गर्छन्। यो अवसरमा गाउँघर सजाउनु पर्छ अनि घरको वातावरण अनि गाउँको वातावरण बेग्लै बनाउनु पर्छ। औ नारीहरूले घर बाहिर होस् या भित्र साफसफाइ गर्दा औ सजाउनमा सफल भूमिका पनि निभाउँछिन्।
0: रञ्जनज्यू, घरको सजावटमा नारीको भूमिका अत्यन्त महत्त्वपूर्ण छ भनेर भन्छन् होइन, हामी सुन्दै आएका छौँ, तपाईँको आफ्नो मन्तव्य के राख्नुहुन्छ यसमा?
1: घरको सजावटमा नारीको भूमिका अत्यन्तै महत्त्वपूर्ण र अद्वितीय छ। कारण सनातन समाजदेखि नै नेपाली संस्कृतिमा नारी घरको लक्ष्मी हुन् भन्छन् र घरको शान्ति र सुन्दरता नारीले बनाउँछन् भन्ने मान्यता रहँदै आएको छ। घर केवल इँटा र माटो सिमेन्टको संरचना मात्र होइन, यसलाई न्यानो सुन्दरता र बस्ने योग्य गृह बनाउने काम मुख्य रूपमा नारीकै कला र व्यवस्थापनमा निर्भर छ। नारीहरूमा प्राकृतिक रूपमा नै रङ डिजाइन र सजावटका सामानहरूको सही छनौट गर्ने विशेष क्षमता हुन्छ। घरको कुन कोठामा कस्तो रङ लगाउने, पर्दा कसरी मिलाउने र भित्तामा कस्तो चित्र वा तस्विरहरू राख्दा घर उज्यालो देखिन्छ भन्ने कुरोमा पनि नारीहरूको रचनात्मक दृष्टिकोण उत्कृष्ट हुन्छ र सरसफाइमा पनि अनि व्यवस्थापन पनि यस्तो प्रकारले हुन्छन्। सजावटको पहिलो शर्त नै सफाइ हो। घरभित्रका सामानहरू जस्तै सोफा, टेबल, पुस्तक र भान्साका भाँडाकुँडालाई व्यवस्थित रूपमा मिलाएर राख्न नारीले विशेष ध्यान दिन्छन्। सामानलाई सही ठाउँमा सजाएर राख्दा सानो वा सामान्य घर पनि आकर्षक र व्यवस्थित बन्न सकिन्छ र देखिन्छ। भान्साको सजावट यस प्रकारले हुन्छ। अघि नेपाली घरहरूमा भान्सालाई सबैभन्दा पवित्र र महत्त्वपूर्ण स्थान मानिन्छ। भान्साको आन्तरिक सजावट र मर मसला तथा खाद्यान्न बट्टाहरूले व्यवस्थापन र स्वच्छता कायम राख्न नारीहरूको भूमिका अग्रपङ्क्तिमा आउँछ। उनीहरूले भान्सालाई केवल खाना पकाउने ठाउँ मात्र नभएर एक आकर्षक र व्यवस्थित खण्डका रूपमा पनि सजाउँछन्। त्यसै गरी चाडपर्व जस्तै दसैँ तिहार छठका समयमा घरलाई विशेष रूपले सजाउने है लिङ्गे रङ्गोली बनाउने दियोहरू बालेर घरलाई उज्यालो पार्ने काम नारीहरूले नै गर्छन्। उनीहरूले आधुनिक सजावटका साथै नेपाली र सांस्कृतिक परम्परा झल्किने सामग्रीहरूको प्रयोग गरेर घरलाई जीवन्त बनाउँछन् र यो हाम्रो नेपाली समाजमा पनि यथावत छ। नारीहरूले अब है यसरी अनुसार घरको सजावट भौतिक रूपमा सामानहरू भर्नु मात्र होइन, बरु घरभित्र सकारात्मक ऊर्जा र आत्मीयताको सञ्चार गर्नु हो। नारीहरूले आफ्नो ममता धैर्यता कलात्मक मार्फत घरलाई सुन्दर र बस्ने योग्य स्वर्ग जस्तै बनाउँछन्। यद्यपि आधुनिक समयमा घरको आन्तरिक सजावट र व्यवस्थापनलाई केवल नारीहरूको मात्र जिम्मेवारी नमानी परिवारका सम्पूर्ण सदस्यहरूको साझा जिम्मेवारका रूपमा पनि लिनु अति आवश्यक छ।
0: तर रञ्जनज्यू, हाम्रो यो जानकारीलाई केही क्षण राखेर फेरि एउटा गीत सुनौँ।
1: हुन्छ।

0: भनाइ छ र हो पनि जस्तो लाग्छ र दैलोमा है ताँबाको गाग्रोमा पानी भरेर राख्ने पनि गरिन्छ।
1: हजुर हजुर। रञ्जनज्यू, प्रत्येक घरमा अथवा सबैजनाको घरमा लिभिङ रुम अथवा बैठक कोठा भन्छ जसलाई चाहिँ होइन, त्यस कोठालाई चाहिँ हामीले कसरी सजाउनु पर्छ भन्ने तपाईँलाई लाग्छ?
0: बैठक कोठा घरको मुख्य भाग, पाहुना आउँदा पहिलो छाप पर्ने ठाउँ भनिन्छ। पुराना कुसनका कभरहरू फेरेर चम्किला वा मौलिक नेपाली ढाँचाका कभरहरू प्रयोग गर्न सक्नुहुन्छ र भुइँमा एउटा राम्रो नेपाली परम्परागत वा आधुनिक गलैँचा राख्दा कोठालाई न्यानो वा आरामदायी लुक भनेपछि राम्रो देखिन्छ। अन्त भित्ताको सजावटहरू पनि नेपाली कला झल्किने हस्तकला काठका बुट्टाहरू वा हिमालका सुन्दर तस्विरहरू फ्रेम गरेर भित्तामा सजाउन सकिन्छ
1: है। रञ्जनज्यू, हाम्रो घरलाई सजाउनको निम्ति हामीले बत्तीको पनि प्रयोग गर्छौँ नि त होइन, रङबिरङको बत्तीहरू यस्तो वालतिर लगाउँछौँ, त यस्तो बत्तीको प्रयोग हामीले कसरी गर्नु त, कुन प्रकारको बत्ती हामीले लगाउनु त, यसबारे के भन्नुहुन्छ कि?
0: हजुर, कोठामा पहिलो न्यानो प्रकाश दिने वार्म लाइट पनि भनिन्छ बल्ब वा ल्याम्पहरूको प्रयोग गर्नुपर्छ। अनि चाडबाडको समयमा ती लाइट्स वा भुइँमा परम्परागत दियोहरू बालेर घरलाई सजाउन सकिन्छ
1: है। हजुर आजभोलि त हामीले घर सजाउनलाई धेरै प्रकारको प्लान्टहरू पनि हामी सजाएको देख्छौँ, यसबारे के भन्नुहुन्छ तपाईँ?
0: हजुर, घरभित्र हरियाली राख्दा वातावरण ताजा र ऊर्जावान देखिन्छ। मनी प्लान्ट, स्नेक प्लान्ट वा पेथोस जस्ता कम हेरचाह चाहिने बोट बिरुवालाई कोठाको कुना वा टेबलमा राख्न सक्नुहुन्छ। यसले घरको हावा सफा राख्न पनि मद्दत गर्छ भन्ने चलन पनि छ। अनि वस्तु अनुसार सजावट पनि गर्न सकिन्छ। नेपाली समाजमा घर सजाउँदा वस्तु शास्त्रलाई पनि ध्यान दिने गरिन्छ। घरको मुख्य कोठा ढोका सधैँ सफा र उज्यालो राख्नुपर्छ। पूजा कोठालाई उत्तर पूर्वमा राखेर सजाउनु राम्रो मानिन्छ।
1: श्रोता, आज हामीले घरको सजावटमा नारीको भूमिका विषयमाथि कुरा गर्दैछौँ। त रञ्जनज्यू, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ है, त जाँदा जाँदै तपाईँले यस घरको सजावटमा नारीको भूमिकामाथि केही छोटो मिठो केही भन्नुहुन्छ कि?
0: हजुर, एउटा घरलाई सजाउन नारी दिदीबहिनीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। त्यसै कारण त जहाँ जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ देवताको पनि वास गरेका हुन्छन् भनेर है भन्ने गरिन्छ। औ नारी बिना घर समाज राष्ट्र नै अधुरो बन्दछ। जहाँ नारी हुन्छन् त्यस घर राष्ट्र र एउटा समाज नै सम्मानीय हुन्छन्। त्यसै कारण आफ्नो परिवेशलाई सफा राख्नु हो भने घर गाउँ सजाउनु अति आवश्यक ठहर्दछ भन्न चाहन्छु।
1: हजुर, श्रोता अहिले सुन्नुभयो घरको सजावटमा नारीको भूमिका, जसलाई प्रस्तुत गर्नुभएको थियो रञ्जना तामाङज्यूले। त यस अन्तर्वार्ता पश्चात आउनुहोस् नारी प्रगतिको दोस्रो चरणतर्फ। दोस्रो चरणमा हामीले लिएर आएका छौँ ग्रामीण महिलाको सशक्तिकरणमाथि केही जानकारी। त प्रथममा म यही भन्न चाहन्छु, ग्रामीण महिलाको सशक्तिकरण भन्नाले के बुझिन्छ? ग्रामीण महिलाहरूको सशक्तिकरण भनेको ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक र मानसिक स्तरमा सुधार गरी उनीहरूलाई आत्मनिर्भर बनाउने प्रक्रिया। भारत नेपाल जस्ता देशहरूमा ग्रामीण महिलाहरू समाजको मेरुदण्ड हुन्। उनीहरूले कृषि, घर परिवार र समुदाय सञ्चालनमा ठूलो योगदान पुर्याएका छन्। तर उचित शिक्षा, स्वास्थ्य र अवसरहरूको अभावका कारण उनीहरू अझ पनि केही पछाडिएका छन्। त्यसैले समग्र राष्ट्रको विकासको लागि ग्रामीण महिलाहरूको सशक्तिकरण अपरिहार्य छ। भनौने भने ग्रामीण महिलाहरूको सशक्तिकरण कुनै एक व्यक्तिको मात्र नभएर सम्पूर्ण समाज र सरकारको साझा दायित्व हो। एकजना ग्रामीण महिला सशक्त हुँदा पूरा परिवार र गाउँ नै शिक्षित र समृद्ध बन्छ। तसर्थ ग्रामीण महिलाहरूलाई अधिकार, अवसर र आत्मसम्मान दिएर राष्ट्र निर्माणको मूलधारामा ल्याउनु आजको आवश्यकता हो। महिला सशक्त हुनु नै समाज समृद्ध हुनु भन्दा दुई मत नहोला। त यसै ग्रामीण महिला सशक्तिकरणमाथि हामी दुई ग्रामीण महिलासित फोन मार्फत नै बात गरेका छौँ। त आउनुहोस् उहाँसित गरेको बातचित सुनौ। नमस्ते।
2: नमस्ते।
1: तपाईँको नाम भन्नुहोस् न।
2: मेरो नाम मेनुका सुब्बा।
1: तपाईँको बसाइ त कहाँ पर्यो होला?
2: बसाइ मेरो बिजनबारी चुङथुङ टी गार्डन 86 डिभिजन।
1: तपाईँ अहिले फिलहाल त के गर्नुहुन्छ?
2: फिलहाल चाहिँ घरमै छु।
1: हजुर,
2: गाउँमा सोसियल वर्कर गर्दै सानो।
1: हजुर हजुर। ग्रामीण महिलाहरू पनि घरमा बसेर केही गर्छन् त आफ्नो विकासको लागि होइन?

0: तपाईँले आफूले आफूलाई कसरी समाजमा उभाउनु भएको छ अथवा आर्थिक आर्जनको लागि के कसो गर्नुभएको छ के भनिदिनुहुन्छ?
1: हजुर, आर्थिक आर्जनको लागि चाहिँ विशेषतै अब म विशेषत साङ्गीतिक क्षेत्र साहित्य क्षेत्रमा रुचि राख्ने मान्छे है।
0: हजुर,
1: कतिपय सरकारी कार्यक्रमहरू गर्छु, त्यहाँबाट अलिअलि सहयोग हुन्छ। अनि गाउँमा चाहिँ नानीहरूलाई म्युजिकको पनि अलिकति क्लासहरू दिने गर्छु, अनि अलिअलि नानीहरूलाई ट्युसनहरू पनि पढाउने गर्छु, अनि एग्रिकल्चरपट्टि पनि अलिअलि व्यवसायहरू गर्छु।
0: त हाम्रा गाउँ बस्तीका मानिसहरूले तपाईँ त ट्युसन पढाएर अथवा केही गरेर आफ्नो आर्थिक उन्नतिको लागि अघि बढिरहनु भएको छ होइन? त्यस्तै प्रकारले अरू महिलाहरूको लागि तपाईँ के सुझाव सल्लाह दिनुहुन्छ त?
1: अरू महिलाहरूको लागि चाहिँ म के भन्छु भनेदेखिको भन्नु चाहन्छु भनेदेखिको विशेष हाम्रो नारीहरूलाई है, घरमा त्यसै बस्नु भन्दाखेरि चाहिँ अलिकति रुटिन राखेर समयलाई अलिकति ध्यान दिएर एक्स्ट्रा एक्टिभिटीहरू पनि गर्नु आवश्यकता छ। समाजमा पनि सोसियल वर्क पनि हुने त्यस्तो कार्यहरू हामीले गर्नुपर्छ। व्यवसायहरू सानो सानो कुखुरा पालन बाख्रा पालन गरेर पनि घर जीविका चलाउन सकिन्छ। अनि सुन्दरीकरण आफ्नो फुल खेती गरेर पनि घरलाई पनि सुन्दर देखिने अनि व्यवसाय पनि हुने त्योबाट पनि हुन्छ। अनि खेलकुद विषय लिएर पनि हुन्छ, नानीहरूलाई कतिपय चिजहरू सिकायो त्यहीबाट पनि हुन्छ।
0: के भन्न चाहन्छु
1: भने हामी नारीहरू चाहिँ घरमा मात्रै फेरि कुच्रेर मात्रै पनि बस्नु भएन, गाउँमा मात्रै सीमित रहनु हुँदैन। हामी है गाउँको नाम रोशन गर्नुको लागि चाहिँ हामी गाउँदेखि फेरि बाहिर पनि हिँड्नुपर्छ। गाउँको कुनै पनि विषय वस्तुलाई लिएर बाहिर निक्लिनु हामी आवश्यकता नै छ। हामी सँगसँगै हाम्रो गाउँको नाम जोडिएको हुन्छ, यसैले हामी नारीहरू चाहिँ घरको अनि गाउँको नाम रोशन गर्नुको लागि चाहिँ अलिकति बाहिर निक्लिनु पर्छ जस्तो लाग्छ।
0: त्यसै गरी एक होम स्टे सञ्चालिका रञ्जना तामाङसित पनि हामीले बातचित गरेका थियौँ, आउनु सुनौ उहाँको कुराकानी। हेलो, नमस्कार।
2: नमस्कार,
0: तपाईँ रञ्जना तामाङ बोल्नु भएको? तपाईँको गाउँ कहाँ पर्यो होला?
2: मेरो मारिबुङ टी स्ट्रीट।
0: हजुर हजुर, सुनेको तपाईँले आर्थिक आर्जनको लागि होमस्टे खोल्नु भएको छ भनेर सुनेको थिएँ होइन?
2: विशेष अब मैले यो बिजनेस पहिलादेखि गर्दै आएकोले गर्दाखेरि अन्त होमस्टे पनि सञ्चालन गरेर कसै गाउँको भाइ बहिनीलाई एउटा काम दिउँ भन्ने मेरो सोचले सानो होमस्टे चलाउँदैछु।
0: होमस्टे चलाउनु कतिको सजिलो छ के भन्नुहोस् न?
2: होमस्टे चलाउनु देख्नु मात्रै धेरै सजिलो छ, तर गर्नु अलिक गाह्रो छ, तर गर्दै लाँदा राम्रै हुन्छ है। अन्त जुन चाहिँ अब कस्टमरहरू आउनुहुन्छ, गेस्टहरू, उहाँहरूले अब राम्रो फिडब्याक राम्रो दिनुभयो भने चाहिँ अझै नै राम्रो लाग्छ अघि। अन्त अहिलेसम्म चाहिँ अब हामीले कलकत्ताकोलाई चाहिँ राखिसक्यौँ, कारण मेरो नानीहरू कलकत्तामै पढ्ने हुनाले उहाँहरूकै एउटा साथीहरू भनौँ है, गेस्ट आएर चाहिँ बसेर गएको छ। अन्त राम्रै लाग्छ, अनि गाउँको दुईजना भाइ र बहिनीलाई काम दिएको छु, अन्त उहाँहरूले नै गर्नुहुन्छ, अनि हामी नै पकाउँछौँ, हामी नै सँगै अब त्यही खाना हामी पनि खान्छौँ है।
0: मानिसहरूले सोच्ने गर्छ नि होमस्टे भन्ने बित्तिकै एउटा घरेलु वातावरण होइन, घरेलु खाना त्यस्तो सोच्ने गर्छ, तपाईँहरू चाहिँ कस्तो खालको खानाहरू पस्किनुहुन्छ उहाँहरूलाई?
2: हजुर, हामीले पनि घरेलु खाना जस्तो हामी खान्छौँ त्यस्तै उहाँहरूलाई पनि दिन्छौँ। अन्त विशेष अब बारीमै रोपेका छौँ धनियाँ साग इस्कुसहरू, त्यही इस्कुसहरूलाई नै अब पकाएर सागसब्जी गरेर दिने गर्छौँ। अन्त कतिजनाले चाहिँ अब मिट भन्छ कि त्यो मिटहरू पनि हामी लोकल कुखुरा गरेर चाहिँ दिने गरेका छौँ।
0: लोकल कुखुरा भन्दाखेरि तपाईँले आफ्नै घरमा पालेको कुखुरा?
2: आफ्नै घरमा पालेको कुखुरा। हजुर
0: हजुर, जस्तै सागसब्जी पनि अर्ग्यानिक भयो होइन, गाउँमै फलेको इस्कुस जरा सागसब्जी है। होमस्टे चलाउनु भयो कति भयो?
2: मैले बेसी चाहिँ भएको छैन, 2 वर्ष भयो रनिङ गरेको। अन्त त्यसले गर्दाखेरि अब यो डिसेम्बर सकेपछि 3 वर्षको लागि लुगा लागि लाग्छ है। अन्त अलिकति मेन्टेनेन्स पनि गर्दैछु, किनभने गेस्टहरू चाहिँ आउने रहेछ, बेकारी समस्या धेरै हल हुने रहेछ, र म स्वयं लगायत मेरो घरको परिवार पनि लागि परेका छन्, अनि गाउँको भाइ बहिनीहरूलाई अलिक काम दिउँ भन्ने चाहिँ मेरो सोच चाहिँ छ, तर कहाँसम्म चाहिँ सत्य हुन्छ, तर गर्नु चाहिँ गर्दैछु, कोसिस चाहिँ जारी छ।
0: तपाईँले अब होमस्टे चलाउनुको निम्ति एडहरू दिनुहुन्छ कि के गर्नुहुन्छ?
2: अहिले त्यस्तो बाहिर गरेको छु, नानीहरूले नै गर्दैछ, तर म प्रोपरली नै गर्ने भएको छु, किनभने गाउँमा भाइ बहिनी धेरै बेकारी छन् अघि, अन्त त्यसले गर्दा चाहिँ उहाँहरूलाई केही काम दिउँ भन्ने

0: हजुर
1: जस्तै अब तपाईँले आफूले आफूलाई पनि हुने जो बेकारी छ उहाँलाई पनि हुने गरेर तपाईँले चलाउनु रहेछ होमस्टे है. विशेष गरी तपाईँको होमस्टेमा कहाँ कहाँबाट मानिसहरू आउँदैछन्?
2: अहिले त हाम्रो साह्रै उसबाट आएको छ, कलकत्ताको चाहिँ प्राय 3-4 ग्रुप आइसक्नु भयो अघि, अन्त उहाँहरूले फेरि मसिन ग्रुप सिलगढीको पठाउनु भएको थियो, अन्त आउनुहुन्छ. कसैले बिहाहरू पर्दाखेरि मेरो होमस्टेमा बुक गरेर बस्नुहुन्छ.
1: तपाईँको होमस्टे भन्नुपर्दा कतिवटा कोठा छ अहिले?
2: अहिले त मेरोमा खालि 4 कोठा छ अघि, अन्त अब चाहिँ अहिले चाहिँ मैले बनाउँदैछु, एक्सलेप गरिसकेको छु, अब त्यसलाई चाहिँ फेरि पुरै बनाउने भन्ने चाहिँ सोचमा छु.
1: हजुर, होमस्टे चलाउनुको निम्ति अतिथि सत्कार त अलिकति राम्रो हुनुपर्छ होइन, पोजिटिभिटी हुनुपर्छ भन्ने कुरा हुन्छ नि.
2: हजुर, अतिथि सत्कार चाहिँ एकदमै राम्रो हुनुपर्छ अघि, अन्त उहाँहरूसँग पोलाइट है राम्रोसँगले हामीले राम्रो व्यवहार गर्यो भने उहाँहरूले नै फेरि पनि अरू गेस्टहरू पठाउनु हुँदोरहेछ.
1: हजुर हजुर, एकजना बस्यो नि उनीहरू यहाँ जानु राम्रो छ भनेर भन्छ नि त होइन.
2: हजुर हजुर,
1: तपाईँ होमस्टे चलाउँदा कतिको नाफा हुन्छ जस लाग्यो?
2: नाफा पनि हुन्छ अघि, आफूले खटे अनुसारको हुन्छ, अन्त यसमा चाहिँ एउटा हाम्रो बेकारी समस्या नै हल्लाएको जस्तो चाहिँ मलाई लाग्यो अघि.
1: एउटा गाउँघरमा बसेर है बाहिर जानुभन्दा बाहिर गएर पलायन भएर काम गरेर खानु भन्दाखेरि आफ्नै गाउँघरमा बसेर खानु त्यो राम्रो भयो नि त है तपाईँलाई?
2: राम्रो, हजुर हजुर, त्यही सोचले चाहिँ मैले पनि यो होमस्टे गरेँ. बिजनेसलाई बढाउँदै बढाउँदै जाँदा चाहिँ होमस्टे गर्ने सोच आएर अहिले चाहिँ दुईजना नानीहरूलाई चाहिँ काम दिइरहेको छु, हस्बेन्ड वाइफ उहाँहरू गर्नुहुन्छ, अन्त गेस्टहरू आउँदा उहाँहरू आइहाल्नुहुन्छ.
1: बेकारी भाइ बहिनीहरूलाई के सन्देश दिनुहुन्छ?
2: बेकारी नानीहरूलाई चाहिँ अब कतिजना पढेर बसेको छ, उहाँहरूले चाहिँ अब काम पाइन भनेर हरेस खान्छ कि, तर त्यो पढ्नुको मतलब काम पाउनु होइन है, केही गरेर पनि खानु सक्छ. र त्यो नानीहरूलाई म भन्छु, तपाईँहरूले पनि मैले यस्तै यसरी होमस्टे गरेर अनि अरू व्यवसाय गरेर पनि खानु सक्नुहुन्छ है, अनि टाढो गएर कमाउनु भन्दा चाहिँ आफ्नो घरमै बसेर 2 वर्ष कमाउन सकिन्छ परिवारसित भनेर चाहिँ नानीहरूलाई त्यही आह्वान गर्छु र तपाईँहरूले पनि गर्नुहोस् भनेर यो सन्देश दिन चाहन्छु.
1: श्रोता, अहिले सुनभयो ग्रामीण महिलाको सशक्तिकरणमाथि दुई महिलासित लिएको बातचित. त आजलाई हाम्रो साप्ताहिक कार्यक्रम नारी प्रगति यही नै समाप्त गर्छौ. नमस्ते.
3: QR कोड स्क्यान करो, 5,000 का कैशबैक पाओ. वाह, दिल बन गया.
4: UPI पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है.
5: RBI कहता है
4: जानकार बनिए, सतर्क रहिए.
6: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्र FM 103.5 मेगा हर्ज़मा. र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति.

शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनुभएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोतागण, कार्यक्रमको थालनीमा हामी प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई यो सुझाव दिन चाहन्छौँ कि विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुन्दर बनाउनु हो भने विद्यार्थी जीवनमा आफूलाई अनुशासित पनि राख्नुपर्छ। विद्यार्थी जीवनमा अनुशासनको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसर्थ विद्यार्थीहरूले जुनसुकै कार्य गर्दा आफू अनुशासित भएर कार्य गर्नुपर्छ। यसका साथै विद्यार्थीहरू सत्यवादी, साहसी, उदार हृदय, आज्ञाकारी, क्षमतावान, संयमी र कर्तव्यपरायण साथै कर्मठ हुनपर्छ।

0: र आदरणीय श्रोताहरू, आज कार्यक्रमको यस अङ्कमा हाम्रा विद्यार्थी भाइ बहिनीहरूको निम्ति हामी कुरा गर्नेछौँ। हाम्रो यो भारत भूमिमा धेरै महान व्यक्तित्वहरूले जन्म लिएका छन्। ती व्यक्तिहरू जो हामी नाम लिनु पर्दाखेरि हामी इन्दिरा गान्धीको नाम लिन सक्छौँ, लाल बहादुर शास्त्रीको नाम लिन सक्छौँ, अटल बिहारी वाजपेयीको नाम लिन सक्छौँ, राजीव गान्धीको नाम लिन सक्छौँ, त्यस्ता धेरै महान महान व्यक्तित्वहरूले यस भूमिमा जन्म लिएका छन्। र आज हामी हाम्रा विद्यार्थी भाइ बहिनीको निम्ति डाक्टर एपीजे अब्दुल कलाम, जो हाम्रो भूतपूर्व राष्ट्रपति हुनुहुन्थ्यो, उहाँको जीवनी र उहाँले हाम्रो देशको निम्ति दिनुभएको योगदानको बारेमा बताउनुहुनेछ आज। र यस जानकारीको निम्ति हामीले निम्ताएका छौँ शिक्षिका पूर्णिमा गुरुङ गुरामालाई, र उहाँले जानकारी हजुरहरूलाई दिनुहुनेछ। डाक्टर एपीजे अब्दुल कलाम ज्यूले भारत देशलाई दिनुभएको योगदान सम्बन्धी।
1: रेडियो तरङ्गमा समाहित भएर आकाशका पाटाहरू छिछोल्दै यहाँहरूको सञ्चार आँगनसम्म आइपुगेका सम्पूर्ण आदरणीय श्रोताहरूमा म पूर्णिमा गुरुङको तर्फबाट हार्दिक शालीन एवं शीतल अभिवादन। शरदको सफा आकाश जस्तै स्वच्छ मनहरू र प्रभातको शीतको थोपा जस्तै पवित्र भावनाहरूलाई समेट्दै आज फेरि हामी जीवनका थप केही सुवासहरू छर्न उपस्थित भइसकेका छौँ। यो धरतीमा कति मानिसहरू आउँछन्, सामान्य पानीका बुन्द झै बिलाएर जान्छन्, तर केही यस्ता अमूर्त नक्षत्रहरू पनि उदाउँछन् जसको भौतिक देह स्थायी पनि उनीहरूको विचार, आविष्कार र कर्मको सुवासले युगौँ युगसम्म यो धरतीलाई सुवासित बनाइरहन्छ। प्रिय श्रोतागण, आजको यो सुमधुर समय हामी एउटा यस्तै दैदीप्यमान नक्षत्र, सरलताका महासागर र मिसाइल म्यानका रूपमा विश्व मानसको हृदयमा

अमित छाप छोड़ना सफल डॉक्टर अव्वल पाकिर जैनुलाब्दीन अब्दुल कलाम अर्थात डॉक्टर एपीजे अब्दुल कलाम को समग्र जीवन दर्शन र ऐतिहासिक गाथामा समर्पित गर्दछौं। श्रोताविन्द आउनुहोस् कल्पनाको पखेटा फिजाएर समयको त्यो कालखण्डतर्फ उडौं जहाँ एउटा इतिहास अङ्कुरित हुँदै थियो। सन् 1931 अक्टोबर 15 तारिकका दिन भारतको तमिलनाडु स्थित रामेश्वरमको एउटा सुदूर र शान्त गाउँमा कलामको जन्म भएको थियो। समुद्रका छालहरूले निरन्तर ढोका ठकठक्याइरहने त्यो दुर्गम किनारमा एउटा अति सामान्य मध्यमवर्गीय मुस्लिम परिवारमा उनको बाल्यकाल फक्रिएको थियो। पिता जैनुलाब्दीन जोसँग ठूलो धन सम्पत्ति त थिएन तर विचारको एउटा विशाल साम्राज्य र इमान्दारिताको उच्च सगरमाथा थियो। आमा आशियम्मा जसको हृदय करुणा र वात्सल्य जीवित मन्दिर थिइन् बाल्यकाल अभावका तीखा काँडाहरूको बीचमा गुज्रियो। बिहानको झुल्के घामसँगै कलिला खुट्टाहरूले रामेश्वरमको गल्ली गल्ली चहार्दै पत्रिका बेच्नुपर्ने बाध्यता थियो तर ती आँखाहरूमा अभावको आँसु होइन आकाश छुने अदम्य सपनाहरू पग्लिरहेका हुन्थे। अभावले उनको पाइला कहिले रोकेनन् बरु उनको संकल्पलाई अझ कसिलो र बलियो बनाउँदै लग्यो। त्यति बेला बालक कलाम मात्र 10 वर्षका थिए र रामेश्वरमको एउटा सरकारी विद्यालयमा कक्षा 5 पढ्थे। उनी निकै साधारण गहुँ गोरो वर्णका जिज्ञासु स्वभावका थिए। एक दिन कक्षामा उनका विज्ञान शिक्षक श्री शिव सुब्रमण्यम अय्यरले एउटा पाठ पढाइरहनु भएको थियो, चराहरू कसरी उठ्छन्। शिक्षक अय्यरले कालो पाटी वा ब्ल्याकबोर्डमा चराको चित्र बनाएर त्यसको पुच्छर पखेटा र उड्ने प्रविधिका बारेमा करिब 45 मिनटसम्म सैद्धान्तिक रूपमा व्याख्य गर्नुभयो। पाठ सकिएपछि उहाँले कक्षाको विद्यार्थीहरूलाई सोध्नुभयो, तिमीहरूले बुझ्यौ त चरा कसरी उठ्छ। बालक कलामले इमान्दारीपूर्वक आफ्नो हात उठाएर भने, गुरुजी मैले त बुझिन। कलामको कुरा सुनेर शिक्षक अय्यर रिसाउनु भएन। उहाँले कक्षाका अन्य विद्यार्थीहरूलाई पनि सोध्नुभयो र थाहा पाउनुभयो कि साँच्चै नै कसैले पनि चरा उड्ने वास्तविक रहस्य त बुझेकै थिएनन् रहेछन्। त्यसपछि ती शिक्षकले एउटा यस्तो निर्णय गरे जसले कलामको मात्र होइन सिङ्गो देशको भविष्य बदल्नेवाला थियो। शिक्षक अय्यरले भने, ल ठिक छ, आज बेलुकी हामी सबैजना समुद्रको किनारमा जानेछौँ र चरा उडेको प्रत्यक्ष हेर्नेछौँ। साँझ पर्यो, रामेश्वरमको त्यो सुन्दर समुद्रको किनारमा शिक्षक अय्यर र बालक कलामका साथै कक्षाका अन्य विद्यार्थीहरू पनि भेला भए। साँझको सूर्य अस्ताउँदै थियो र आकाशमा चराहरूको बथान उडिरहेका थिए। शिक्षक अय्यरले आकाशतिर औलाउँदै भन्नुभयो, कलाम यता हेर, ती चराहरूलाई ध्यान दिएर हेर। उहाँले देखाउनु भयो कि कसरी चराले उड्नका लागि आफ्ना पखेटाहरू फर्काउँछन्, कसरी हावाको दबावलाई सन्तुलनमा राख्छन् र आफ्नो पुच्छरको मद्दतले दिशा बदल्छन्। बालक कलामले आफ्नो जीवनमा पहिलो पटक विज्ञानलाई किताबमा मात्र होइन आँखा अगाडि जीवित रूपमा देखिरहेका थिए। चराको शरीर पखेटा र पुच्छरको त्यो अद्भुत तालमेलले कलामको बाल मस्तिष्कमा सिधा प्रहार गर्यो। अब उनले मनमै आफूसँग बात गर्न थाल्यो, समुद्रको किनारमा चराको उडान देखेपछि मेरो जीवनको लक्ष्य तय भयो, चराको त्यो उडान मेरो मनमा यसरी गढ्यो कि मलाई लाग्यो मेरो भविष्य अब आकाशसँग जोडिएको छ। चराको त्यो उडानले बालक कलामको मनमा विज्ञानको पहिलो ढोका खोलिदियो। उनलाई थाहा भयो कि उनी पनि भविष्यमा आकाशमा उड्ने प्रविधिमा काम गर्न चाहन्छन्। समुद्रको किनारबाट घर फर्किने क्रममा कलामले आफ्ना शिक्षकलाई सोधे, गुरुजी म आकाशको यो उडान विज्ञानमा कसरी अगाडि बढाउन सक्छु। शिक्षक अय्यरले मुस्कुराउँदै भन्नुभयो, कलाम पहिले आफ्नो विद्यालयको पढाइ पुरा गर, त्यसपछि कलेजमा विज्ञान पढ र पछि गएर तिमी एरोनोटिकल इन्जिनियरिङ पढ्न सक्छौ, त्यसपछि तिमीले आकाशमा उड्ने कुराहरूको आफै आविष्कार गर्न सक्छौ। शिक्षकको यो

एउटै वाक्य कलामको लागि जीवनको मूल मन्त्र बन्यो। त्यही दिनदेखि उनी रकेट, मिसाइल र विमान विज्ञानको तर्फ आकर्षित भए। यसरी पढाइ गर्दै गर्दै जाँदा रामेश्वरमको प्राथमिक विद्यालयको सानो कक्षा कोठाबाट सुरु भएको उनको यात्रा अब सेन्ट जोसेफ कलेज हुँदै मद्रास इन्स्टिट्युट अफ टेक्नोलोजी एमआइटी को उडान विज्ञान अनि एरोस्पेस इन्जिनियरिङको मन्दिरसम्म पुग्यो। पहिले कलेज पढ्दै गर्दा उनलाई महसुस भयो कि उनको वास्तविक रुचि केवल सिद्धान्त पढ्ने मात्र होइन, तर मेसिन र प्रविधिलाई प्रयोगात्मक रूपमा चलाउने हो। भौतिक विज्ञानको स्नातक यानि बिएससी तह पुरा गर्दा गर्दै उनलाई विमान विज्ञानको क्षेत्रमा जानै पर्छ भन्ने एउटा गहिरो ज्ञान भयो। यही बिन्दुमा उनको पाइला एरोनोटिकल इन्जिनियरिङको तर्फ मोडियो, जसले उनलाई विज्ञानको अझ विराट प्राविधिक साम्राज्यमा प्रवेश गरायो। एरोनोटिकल इन्जिनियर बन्नका लागि कलामले मद्रास इन्स्टिट्युटमा भर्ना भएपछि त्यहाँ उनको विज्ञानको क्षमतालाई निखार्ने एउटा ठूलो दैलो खोलियो। कलेजको अन्तिम वर्षमा कलामलाई एउटा लडाकु विमान डिजाइन गर्ने परियोजना दिएको थियो। उनले बनाएको सुरुवाती डिजाइन उनका प्रोफेसर श्री श्रीनिवासनलाई मन परेन। प्रोफेसरले रिसाउँदै भन्नुभयो, कलाम, यदि तिमीले आगामी 3 दिनभित्र यसको उत्कृष्ट डिजाइन तयार पारेनौ भने तिम्रो छात्रवृत्ति रद्द हुनेछ। र त्यो छात्रवृत्ति कलामका लागि निकै महत्त्वपूर्ण थियो, किनभने उनकी दिदीले आफ्ना सुनका गहनाहरू बन्धक राखेर उनको कलेजको फी तिरेकी थिइन्। कलामले हार नमान्ने लगातार 3 दिन 3 रात नसुती नखाई उक्त डिजाइन बनाउनमा लागि परे। चौथो दिन बिहान जब प्रोफेसरले त्यो नयाँ डिजाइन हेरे, उनी अचम्मित भएर अंगालो हाल्दै भने, मलाई थाहा थियो कलाम, तिमी दबाउमा उत्कृष्ट काम गर्न सक्छौ। यो घटनाले कलामको आत्मविश्वासलाई यति उच्च बनायो कि उनी जटिल वैज्ञानिक समस्याहरू समाधान गर्नमा पनि पूर्ण रूपमा अब सक्षम हुँदै गए। डाक्टर एपीजे अब्दुल कलामले इसरो यानि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र डीआरडीओ रक्षा अनुसन्धान र विकास संगठनमा प्रवेश गर्दा त्यहाँ काम गर्दा कैयौं कडा संघर्ष, असफलता र चुनौतीहरूको सामना गर्न परेको थियो। तर यिनै चुनौतीहरूले उनी भित्रको वैज्ञानिकलाई अझ परिपक्व र बलियो बनाए। कलामको अर्को सपना पनि थियो कि उनी भारतीय वायुसेनामा लडाकु विमानको पाइलट पनि बन्न चाहन्थे, तर परीक्षामा उनी 9 स्थानमा आए जबकि केवल 8 मात्र छानिने थिए। त्यो क्षण उनको कोमल मन अमिलो भयो, सपनाका पखेटाहरू भत्किए झै भयो। भनिन्छ नि श्रोतागण, आफूलाई मन परेको चिज र आफूले गर्न चाहेको कुरा कहिले पनि सहजै पाउन सकिन्न, तर कलाम कहिले पनि निराश भएर थाकेनन्। उनले बुझे कहिले काहीँ ईश्वरले हाम्रो इच्छा पूरा नगर्नुको अर्थ हाम्रा लागि अझ ठूलो आकाश तयार पारिदिनु हो। र यदि आजको यस कार्यक्रममा मसँग साना साना विद्यार्थी भाइ बहिनीहरू पनि जोडिन भएको छ भने उहाँहरूको निम्ति सानो सन्देश दिन चाहन्छु। जीवन सधैँ सोचे जस्तै सजिलो हुँदैन। कतिपय अवस्थामा परीक्षाको नतिजा बिग्रन पनि सक्छ, कतिपय योजनाहरू असफल हुन सक्छन्, तर त्यस्तो बेला हरेस खानुको सट्टा डाक्टर एपीजे अब्दुल कलामको जीवनलाई सम्झनुहोस्। उनी प्रशिक्षणको समयमा जति पटक असफल भए पनि त्यति पटक नै आफूलाई बलियो बनाई त्यस असफलताबाट नै नयाँ कुराको ज्ञानको सृष्टि गर्ने गर्थे। गल्तीबाट नै नयाँ कुरा सिक्ने र बलियो भई अगाडि बढ्ने उनको सोचले नै उनलाई आज भारतको अमूल्य रत्न बनाएको हो नानी हो। र आउनुहोस् श्रोतागण, जानौँ उहाँले के कस्ता कस्ता अन्तरिक्ष प्रविधिहरूको आविष्कार गरेर हामी सम्पूर्ण भारतवासीलाई गौरवान्वित तुलाए त। भारतको पहिलो उपग्रह प्रक्षेपण सवारी साधन SLV-3 सन् 1970 दशकमा डाक्टर कलाम इसरोमा भारतको पहिलो स्वदेशी उपग्रह प्रक्षेपण यानि SLV-3 परियोजना निर्देशक यानि प्रोजेक्ट डिरेक्टर हुनुहुन्थ्यो। त के थियो त यो आविष्कार? यो एउटा यस्तो रकेट प्रविधि थियो
जसले भारतलाई आफ्नै देशको माटोबाट अन्तरिक्षमा उपग्रह पठाउन सक्ने क्षमता दियो। 18 जुलाई 1980 उहाँकै नेतृत्वमा भारतले रोहिणी उपग्रहलाई सफलतापूर्वक पृथ्वीको तल्लो कक्षामा स्थापित गर्यो। यो आविष्कारले भारतलाई अन्तरिक्षको क्षेत्रमा विश्वका सीमित महाशक्ति राष्ट्रहरूको सूचीमा उभ्यायो। स्वदेशी मिसाइल प्रणालीहरू अग्नि र पृथ्वी। इसरोको सफलतापछि डाक्टर कलाम डीआरडीओमा फर्कनुभयो र भारतको एकीकृत निर्देशित मिसाइल विकास कार्यक्रमको मुख्य परिकल्पनाकार र नेतृत्वकर्ता बन्नुभयो। उहाँकै निर्देशमा 5 महत्वपूर्ण मिसाइलहरू बने, जसले गर्दा उहाँलाई मिसाइल म्यान अफ इन्डिया भनेर भनियो। अग्नि मिसाइल, यो परमाणु हतियार बोक्न सक्ने लामो दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको सफल प्रक्षेपण सन् 1989 भयो। पृथ्वी मिसाइल, यो जमिनमा प्रहार गर्ने रणनीतिक मिसाइल हो। उहाँकै नेतृत्वमा त्रिशूल, यानि जमिनबाट आकाशमा मार हान्ने छोटो दूरीको, र आकाश जमिनबाट आकाशमा मार हान्ने मध्यम दूरीको, र नाग ट्याङ्क प्रतियोधी मिसाइलको विकास गर्नुभयो। यी आविष्कारहरूले भारतलाई सैन्य प्रविधिमा पूर्ण आत्मनिर्भर बनाए। सैन्य प्रविधिलाई सर्वसाधारणको जीवन बचाउन कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण डाक्टर कलामले प्रस्तुत गर्नुभयो। सन् 1998 उहाँले प्रसिद्ध मुटुरोग विशेषज्ञ डाक्टर भूपति राजु सोमराजुसँग मिलेर एउटा मुटुको स्टेन्टको आविष्कार गर्नुभयो। के थियो त त्यो आविष्कार? मुटुको नसा ब्लक भएका बिरामीहरूका लागि एन्जियोप्लास्टी गर्दा प्रयोग गरिने यो मुटुको स्टेन्ट हो। यसलाई बनाउन मिसाइलको रक्षा प्रविधिमा प्रयोग हुने मेडिकल ग्रेड विशेष धातुको प्रयोग गरिएको थियो। त्यति बेला विदेशबाट आयात गरिने मुटुको स्टेन्ट निकै महँगो हुने गर्थ्यो। कलामले विकास गरेको यो स्वदेशी स्टेन्टले बजारमा आउन साथ यसको मूल्य 50% भन्दा बढीले घटाएर सर्वसाधारणका लागि सुलभ बनाइदियो र हजारौँ गरिब मुटु रोगीहरूको ज्यान जोगियो। त्यसै क्रममा अर्को यस्तै महत्वपूर्ण आविष्कार, अपाङ्गता वा फरक क्षमता भएका बालबालिकाहरूका लागि हल्का यानि लाइटवेट क्यालिपर्स। डाक्टर कलामले अन्तरिक्ष र मिसाइलमा प्रयोग हुने अति बलियो तर हलुका धातु कार्बन कम्फोसाइट्सको उपयोग गरेर पोलियो वा अन्य कारणले हिँड्न नसक्ने भिन्न रूपले सक्षम रहेका बालबालिकाहरूको लागि विशेष प्रकारको कृत्रिम खुट्टा वा क्यालिपरको डिजाइन गर्नुभयो। त्यति बेला बजारमा पाइने फलामका क्यालिपरहरूको तौल करिब 3 केजी हुने गर्थ्यो, जसलाई ससाना बालबालिकाहरूले बोकेर हिँड्न निकै गाह्रो हुन्थ्यो। डाक्टर कलामको प्रविधिले त्यसको तौल घटाएर मात्र 400 ग्राम बनाइदियो। यस हलुका आविष्कारले हजारौँ शारीरिक रूपमा चुनौतीपूर्ण बालबालिकाहरूलाई सहजै हिँड्न र दौड्न मद्दत गर्यो। अब आउँ कलाम राजु ट्याब्लेटमाथि। चिकित्सा र प्रविधिलाई ग्रामीण भेगसम्म पुर्याउन डाक्टर कलाम र डाक्टर सोमराजुको जोडीले सन् 2012 एउटा ग्रामीण स्वास्थ्य सेवा ट्याब्लेट कम्प्युटरको डिजाइन गर्नुभयो। यो एउटा रग्ड ट्याब्लेट पिसी थियो, जसलाई ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य कार्यकर्ता र डाक्टरहरूले सजिलै प्रयोग गर्न सक्थे। उक्त ट्याब्लेटको मद्दतले दुर्गम गाउँका स्वास्थ्यकर्मीहरूले बिरामीको मेडिकल इतिहास सुरक्षित राख्न, आपतकालीन अवस्थामा उपचारका प्रक्रियाहरू हेर्न र सहरका ठूला डाक्टरहरूसँग सिधै सञ्चार गर्न धेरै सहज भयो। द्वितीय परमाणु परीक्षण, प्रत्यक्ष रूपमा उपकरणको आविष्कार नभए पनि प्रविधिको सफल संयोजन र सैन्य परीक्षणमा डाक्टर कलामको मुख्य भूमिका थियो। सन् 1998 राजस्थानको पोखरणमा गरिएको भारतको दोस्रो सफल परमाणु परीक्षण अपरेसन शक्तिको उहाँ मुख्य संयोजक हुनुहुन्थ्यो। यस परीक्षणले भारतलाई विश्वसामु आधिकारिक परमाणु शक्ति सम्पन्न राष्ट्र यानि न्युक्लियर
पावर स्टेटको रूपमा स्थापित गरायो। प्रिय श्रोतागण, डाक्टर एपीजे अब्दुल कलामले माथि आकाशमा उड्ने रकेटदेखि लिएर मुटुभित्र बस्ने स्टेन्ट र गरिब बालबालिकाहरूको खुट्टालाई सहारा दिने क्यालिपरसम्मका कैयौँ अद्भुत आविष्कारहरू गर्नुभयो र प्रविधिको विकास गर्नुभयो। उहाँको

वैज्ञानिक साम्राज्यको मूल उद्देश्य सधैँ विज्ञान र प्रविधिलाई मानव कल्याण र देशको आत्मनिर्भरताका लागि प्रयोग गर्नु थियो। अब थोरै चर्चा गरौँ वैज्ञानिक र आविष्कारको एउटा मिठो यात्रासँगै भारतको राष्ट्रपति हुनसम्मको छोटो मिठो पल डाक्टर एपीजे अब्दुल कलामको। सन् 2001 सरकारको मुख्य वैज्ञानिक सल्लाहकारको पदबाट अवकाश लिएपछि डाक्टर कलाम चेन्नईको अन्ना विश्वविद्यालयमा प्राध्यापकका रूपमा विद्यार्थीहरूलाई पढाइरहेका थिए। जुन 2002 एक दिन उनी विश्वविद्यालयमा विद्यार्थीहरूसँग व्यस्त रहेको बेला अचानक प्रधानमन्त्री कार्यालयबाट फोन आउँछ। फोनको अर्कोतर्फ तत्कालीन प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीजी हुनुहुन्थ्यो। उहाँले सिधै भन्नुभयो, कलाम साहब, देशले तपाईँलाई राष्ट्रपतिको रूपमा देख्न वाञ्छनीय ठानेको छ। हामी तपाईँलाई हाम्रो उम्मेद्वार बनाउन चाहन्छौँ। तपाईँले नाइ भन्न पाउनुहुने छैन। यो प्रस्ताव डाक्टर कलामका लागि पूर्ण रूपमा अचम्मको विषय थियो। उनले आफ्नै झन्डै 30 साथीहरू र शुभचिन्तकहरूसँग छलफल गरेर अन्तत देशको सेवा गर्ने यो अवसरलाई स्वीकार गरे। 15 जुलाई 2002 भारतको राष्ट्रपति चुनाव सम्पन्न भयो। कलामको विरुद्धमा वामपन्थी दलहरूले मात्र स्वतन्त्र सेनानी क्याप्टेन लक्ष्मी सहगललाई मैदानमा उतारेका थिए। 18 जुलाई 2002 परिणाम घोषित हुँदा डाक्टर कलामले 9,22,000 भन्दा बढी मूल्यको धेरै भारी मत पाएर विजयी हुनुभए। 25 जुलाई 2002 डाक्टर कलामले आधिकारिक रूपमा भारतको 11 राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। उनले आफ्नो पूरा 5 कार्यकाल सफलतापूर्वक सम्पन्न गरे। श्रोता मित्रहरू, कार्यक्रमको अन्तिमतिर आउन अघि एकपल्ट फेरि उहाँको जीवनको त्यो सुनौलो पाना पल्टाउँदैछौँ जहाँ उहाँले देश र मानवताको लागि गर्नुभएको योगदानको कदर स्वरूप प्रदान गर्नुभएको पुरस्कारहरूको सुगन्धलाई पूर्ण छर्ने प्रयास गरौँ। कलाम यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जसले पुरस्कारका लागि कहिले काम गर्नु भएन, बरु उहाँको नाम जोडिएपछि पुरस्कार आफैमा अझ बढी सम्मानित र गौरवान्वित हुन पुग्थे। आउनुहोस्, उहाँले प्राप्त गर्नुभएका ती सर्वोच्च राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरूको एउटा गौरवशाली यात्रा सुरु गरौँ। भारत सरकारले उहाँको प्राविधिक योगदानको सम्मान गर्दै देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्रदान गर्नुभयो। त्यसको ठिक 9 अर्थात् 1990 भारतलाई रक्षा र मिसाइलको सम्मान पद्म विभूषणद्वारा विभूषित गरियो। उहाँको वैज्ञानिक अनुसन्धान र रक्षा क्षेत्रको आधुनिकीकरणमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नद्वारा अलङ्कृत गर्यो। सन् 2007 ब्रिटेनको प्रख्यात रोयल सोसाइटीले उहाँलाई किङ चार्ल्स द्वितीय पदक प्रदान गर्यो, जुन विज्ञानको क्षेत्रमा विश्वकै प्रतिष्ठित सम्मान मानिन्छ। त्यति मात्र कहाँ हो र श्रोता मित्रहरू, सन् 2008 अमेरिकाको अन्तरिक्ष संस्था नासासँग जोडिएको नेसनल स्पेस सोसाइटीले उहाँलाई अन्तरिक्ष प्रविधिको विकासमा नेतृत्व गरे बापत प्रतिष्ठित बोन ब्राउन अवार्ड प्रदान गरेको थियो। त्यस्तै सन् 2009 बेलायतको अमेरिकन सोसाइटी अफ मेकानिकल इन्जिनियर्सले उहाँलाई हुभर मेडल दियो, जुन मानव कल्याणका लागि विशिष्ट योगदान दिने इन्जिनियरहरूलाई मात्र दिने गरिन्छ। श्रोता मित्रहरू, समय कसैका लागि पनि रोकिँदैन। जसरी चम्किला सूर्य पनि साँझ परेपछि अस्ताउनै पर्छ, त्यसै गरी सिङ्गो देशलाई उज्यालो दिने विज्ञानको यो महाज्योति पनि एक महान प्रस्थानतर्फ लग्यो। 27 जुलाई 2015 त्यो दिन डाक्टर कलाम मेघालयको शिलङमा रहेको आइआइएम कलेजमा विद्यार्थीहरूलाई व्याख्यान दिन पुग्नु भएको थियो। उहाँ सधैँ भन्नुहुन्थ्यो, म आफ्नो जीवनको अन्तिम क्षण पनि विद्यार्थीहरूकै बीचमा बिताउन चाहन्छु। नियतिले उहाँको त्यो इच्छा पूरा गरिदिनुभयो। मञ्चमा उभिएर भाषण सुरु गरेको मात्र 5 भएको थियो, अचानक उहाँलाई कडा हृदयघात भयो र मञ्चमै

0: भयो। अस्पताल पुर्याइयो तर डाक्टरहरूको अथक प्रयासको बावजुद बेलुका 7:45 बजे उहाँले यो संसारबाट सधैँका लागि बिदा लिनुभयो। 83 वर्षको उमेरमा उहाँको भौतिक शरीर त शान्त भयो तर उहाँले छोडेर जानुभएको मिसाइल, रकेट र करोडौँ युवाहरूका मनमा रोपेका सपनाका बिउहरू आज पनि जीवितै छन्। श्रोता मित्रहरू, डाक्टर कलाम हामी माझ हुनुहुन्न तर उहाँका विचार र मार्गदर्शन हाम्रो शिक्षा ज्योति जस्तै सधैँ बलिरहनेछन्। उहाँ भन्नुहुन्थ्यो, सपना त्यो होइन जुन हामी सुतेर देख्छौँ, सपना त त्यो हो जसले हामीलाई सुत्न दिँदैन। जान अघि उहाँको असफलताको सुन्दर परिभाषा मेरा प्यारा विद्यार्थी नानीहरूको निम्ति, फेल FAIL फेल को अर्थ हुन्छ फर्स्ट एटेम्प्ट इन लर्निङ, एन्ड ENDE को अर्थ हुन्छ एफर्ट नेभर डाइज। यदि कसैले तपाईँलाई नो भन्छ भने नआत्तिनुहोस् किनकि यसको अर्थ हुन्छ नेक्स्ट अपर्च्युनिटी। यसका साथै आजको हाम्रो विशेष ऐतिहासिक र प्रेरणादायक श्रृङ्खलाको निर्धारित समय यही सकिए पनि फेरि कुनै अन्य ज्ञानवर्धक प्रसङ्ग लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि रेडियो आकाशवाणी खरसाङ सुन्दै गर्नुहोला। धन्यवाद।
1: र अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो डाक्टर APJ अब्दुल कलाम विषयमाथि एक पाठ। यस पाठलाई सञ्चालन गर्नुभयो शिक्षिका पूर्णिमा गुरुङले। अन्तमा हामी यही भन्छौँ, विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम जय जवान अन्तर्गत केही हिन्दी फिल्मी गीतहरू। र कार्यक्रमको अघिल्लो चरणमा सुनाइरहेका छौँ यो मिठो गीत अरिजित सिंहको आवाजमा फिल्म धडक 2 जसको शब्द अनि सङ्गीत रहेको छ श्रेयस पुराणिक अनि सिद्धार्थ र गरिमाको।

सूचना आकाशवाणी खरसाङले आफ्नो विशेष प्रसारणमा फूलपातीको शुभ उपलक्ष्यमा शनिबार दिनाङ्क 17/10/2026 बिहान 4:25 सुनाउनेछ सङ्गीतमय रूपक महामाया चण्डिके, जसका लेखक स्रोतपाठ एव वाचक हुनुहुन्छ श्री शिवकुमार राई। श्रोताहरूले सङ्गीतमय रूपक महामाया चण्डिके आकाशवाणी खरसाङको एफएम 103.5 मेघासमा सुन्न सक्नुहुनेछ। समय याद राख्नुहोला, शनिबार 17/10/2026 बिहान 4:25। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम जय जवान, जस अन्तर्गत सुनाइरहेका छौँ हाम्रा फौजी दाजुभाइहरू लगाई केही मिठा हिन्दी फिल्मी गीतहरू।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, सुनाइरहेका छौँ कार्यक्रम जय जवान अन्तर्गत केही हिन्दी फिल्मी गीतहरू, र सुनाइरहेका छौँ कार्यक्रमको यो अन्तिम गीत फिल्म धडक दुईबाट, जसको रोचक कोहलीको स्वरमा यो गीत, जसको शब्द अनि सङ्गीत रहेको छ रोचक कोहली अनि आदित्य देवको।

श्रोताहरू, यो अन्तिम गीत सितै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम इभिनिङ मेलोडी, सुन्ने नै छ प्रगतिसित।

0: You were listening to Evening Melodies on 103.5 Akashwani Khurshong, and now it's time for the news headlines in Nepali.
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि कर्नाटक अनि केरलको भ्रमणमा रहनुहुनेछ। उपराष्ट्रपतिले कर्नाटकको कारवारमा भारतीय नौसेनाको जहाज आईएनएस समर्थकलाई बेडामा सामेल गर्ने समारोहमा भाग लिनुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णले भन्नुभएको छ, आयुर्वेदलाई वैज्ञानिक अनुसन्धान, साक्ष्य आधारित प्रमाणीकरण अनि आधुनिक स्वास्थ्य सेवासित जोडेर सशक्त गर्नुपर्नेछ। सर्वोच्च न्यायालयले नीट पीजी 2026 उत्तर कुञ्जी अनि अभ्यर्थीहरूको उत्तरहरू सार्वजनिक गर्ने प्रक्रियामा अधिक पारदर्शिताको याचिकामाथि केन्द्र सरकार अनि राष्ट्रिय चिकित्सा आयोगबाट जवाब मागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको विकास केन्द्र सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले लद्दाखमा लगभग 3,350 करोड रूपियाँको 5 प्रमुख विकास परियोजनाहरूको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै यसो भन्नुभएको हो। भारत अनि ग्रीसबीच रक्षा सहयोगमाथि संयुक्त कार्य समूहको दोस्रो बैठक आज ग्रीसमा आयोजित गरियो। बैठकको सह अध्यक्षता रक्षा मन्त्रालयमा संयुक्त सचिव डाक्टर अमित तेलङ अनि ग्रीसका राजदूत मिशेल स्पेनलिसले गर्नुभयो। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले देशका युवाहरूसित नयाँ तकनिकहरू अप्नाउने, कौशललाई लगातार बढाउने अनि वर्ष 2047 भारतलाई एक विकसित राष्ट्र बनाउनमा योगदान दिने आह्वान गर्नुभयो। युक्रेनले आज रुसको तेल शोधन संयन्त्रहरूमाथि मिसाइल अनि ड्रोनद्वारा हमला गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबका क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुनिरहनु भएको छ हिन्दी फिल्मी गीत र कार्यक्रमको अघिल्लो चरणमा राखिरहेका छौँ यो गीत जसको शब्द अनि सङ्गीत रहेको छ अनु मल्लिक अनि जावेद अख्तरको, जसमा स्वर रहेको छ रूप कुमार राठौड अनि विशाल मिश्रको, फिल्म बोर्डर टूबाट।

0: श्रोताहरूलाई सुनाइरहेका थियौँ यो फिल्मी गीत र अबको क्रममा श्रोताहरूलाई अबको क्रममा प्रस्तुत छ कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोकबाट प्रसार हुने भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सबैलाई हामी आकाशवाणी गान्तोकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, किसान बाणी कार्यक्रम मार्फत श्रोताहरूलाई गाउँ समाजमा रहेका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्दछौ। आज हामी ग्रामीण भेगमा रहेर मेहनत र परिश्रमले आफ्नो जीविका उपार्जन गर्दै परिश्रमी हातहरूलाई सफलताको प्रयासमा लगाउँदै जीविका निर्वाह गर्दै आइरहनु हुने एक मेहनती नारीलाई स्टुडियोमा निम्त्याई उहाँको अनुभवहरू श्रोता समक्ष साझा गराउन लागिरहेका छौँ। त आउनु श्रोता, अन्तर्वार्तालाई अघि बढाउँदै उहाँसँग कुराकानी गरौँ। सर्वप्रथम त हजुरलाई हाम्रो आकाशवाणी गान्तोकको किसान बाणी कार्यक्रममा स्वागत अनि न्यानो अभिवादन जनाउँदछौँ।
1: नमस्कार।
0: हजुरले आफ्नो परिचय हाम्रा श्रोता मित्रमाज राखिदिनुहोस्।
1: म पश्चिम सिक्किम साक्योङबाट।
0: हजुर, अहिले हामी माज पश्चिम सिक्किम साक्योङ गाउँ निवासी बिना पोखरेल उपस्थित हुनुहुन्छ। उहाँले गाउँ घरमा रहेर के कस्ता काम धन्दा गर्दै के कस्तो मेहनत र परिश्रम गर्दै आफ्नो गाउँ ठाउँमा रहेर जीविका चलाउँदै आइरहनु भएको छ, यस विषयमा हामी उहाँसँग अन्तर्वार्ता गरेर हजुरहरूलाई जानकारी प्रस्तुत गर्नेछौँ। हाल हजुर गाउँ ठाउँमा रहेर के कस्तो व्यवसाय गर्दै आफ्नो जीविका निर्वाह गर्नुहुँदैछ, यस विषयमा हाम्रा श्रोता मित्रहरूलाई जानकारी प्रस्तुत गरिदिनुहोस् न।
1: म हालमा गाउँमा बसेर चाहिँ गाई पालेको छु, डायरीमा दुध लगाउँछु। त्यहाँबाट त्यसैको मल भयो, गहुँत भयो, त्यो राखेर चाहिँ सब्जी लगाएको छ, सब्जी खेती गर्छु।
0: हजुर, अहिले हजुरले गाउँ ठाउँमा रहेर गाई पालन गर्दै त्यही गाईको मल गोबरले साग सब्जी उब्जाएर त्यसको बेचबिखान गरेर आफ्नो जीविका निर्वाह गर्दै आइरहनु भएको छ। हजुरले यो गाउँ ठाउँमा रहेर यो कृषक पेसा भनौँ, साग सब्जी रोपेर यो गाई पालन गरेर जीविका निर्वाह गर्ने यो अनुभव अथवा यो ज्ञान तपाईँले कहाँबाट लिनुभयो र यो पेसा सुरु गर्नुभयो?
1: यो चाहिँ मैले चाहिँ अब पहिला मेरो बाबामा पनि फार्मरै हुनुहुन्थ्यो, खेतीपाती नै गर्नुहुन्थ्यो, गाई बस्तु नै पाल्नुहुन्थ्यो। अब हामीलाई पनि त्यसरी नै अब त्यस्तै पेसाबाटै पढाउनु भयो, त्यहीबाट सिक्दै गएर अहिले आमा बाबा प्रेरणाले म पनि त्यही काम गर्दैछु। अब गाई पाल्यो भनेदेखि गाईको गहुँतले त्यसको मलले सागसब्जी पनि हुन्छ, आफूलाई पनि हुन्छ। अब गाई बस्तु पालेपछि धेरैवटा कुरा, अब बिहान छिटो उठिन्छ, आफू स्वस्थ रहन्छ, त्यसले गर्दाखेरि चाहिँ गाई बस्तु पाल्नु चाहिँ बेसी रुचाउँछु। त्यो अब गाई बस्तु पालेपछि चाहिँ त्यसको अब सबै काम हुन्छ, त्यसले गर्दा घाँस काटिन्छ, घाँसमा मल लगाउनु पर्छ, त्यो मल पनि त्यही गाईले दिन्छ, अनि त्यो मल गरेर चाहिँ सागसब्जी पनि अब गाउँ बस्तीमा बसेपछि सागसब्जी पनि रोपिन्छ, आफूलाई पनि हुन्छ, उब्रेको बेचिन्छ, त्यस्तो गर्छु।
0: र हजुरले यो कृषक पेसा गर्नुभन्दा अघि के गर्दै हुनुहुन्थ्यो र यो पेसा सुरु गर्नुभयो?
1: कृषक पेसा गर्नुभन्दा अगाडि चाहिँ म पढ्दै थिएँ, पढिसकेपछि चाहिँ अब यो पेसा चाहिँ ठिक लाग्यो मलाई। अब सजिलो गरी एक्सर्साइज पनि हुने, अन्त पैसा पनि हप्तै पछि हातमा आउने देखिँदो रहेछ। सागसब्जी लगायो भने मेहनतको फल मिठो हुँदो रहेछ, र पछि पैसा पनि पाइने। अब गभर्मेन्ट जब गर्नेहरू त महिना कुर्नु पर्छ, तर अब हामी सागसब्जी बेच्ने मान्छे चाहिँ हप्तै पछि अलिअलि अलिअलि देख्न पाइँदो रहेछ। त्यो देखेर चाहिँ मलाई बाबा आमाको बडै प्रेरणा पाएँ भनौँ न।
0: हजुर, तपाईँको शिक्षा पूर्ण गरे पछाडि तपाईँले आफ्नो आमा बाबाले गर्दै आइरहनु भएको यो कृषि पेसालाई नि अँगालेर यसलाई अगाडि बढाएर लगिरहनु भएको छ।
1: हजुर हजुर।
0: र हजुरले अब यो सागसब्जी लगाएको छु भन्नुभयो, यो सागसब्जीमा के कस्ता सागसब्जी हाल तपाईँले आफ्नो जमिनमा लगाउनु भएको छ र कति मात्रामा लाउनु भएको छ, यो पनि हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
1: अहिले चाहिँ हालैमा चाहिँ मैले फुलकोपी, बन्दकोपी र ब्रोकाउली लगाएको छु। चार पाँच सौ झ्याङ रोपेको छु ब्रोकाउली, 4-5 सौ झ्याङ फुलकोपी, 4-5 सौ झ्याङ चाहिँ बन्दकोपी लगाएको छु।
0: कोपी तपाईँले सपोज अब ब्रोकाउली लाउनु भएको छ भने 4-5 सौ झ्याङ ब्रोकाउली लाउनु भएको छ, त्यसरी नै 4-5 सौ झ्याङ बन्दकोपी, त्यसरी नै 4-5 सौ झ्याङ तपाईँले फुलकोपी लगाएर आफ्नो जमिनमा यसरी खेतीपाती गर्दै हुनुहुन्छ।
1: अझै रहेको जग्गामा चाहिँ यस्तो सागको भेराइटी हुन्छ नि, त्यस्तोहरू लगाएको छु। मुला भयो, त्यहाँबाट गाजर, बिटहरू, त्यस्तोहरू लगाएको छु।
0: गाजर, मुला, बिट, धनिया, हिउँदोमा हुने खेती भनौँ न, यस्ता प्रजातिका खेतीहरू लाउनु भएको छ। कति एरियामा चाहिँ लाउनु भएको छ?
1: 2 हल जस्तो जमिनमा चाहिँ सागसब्जी लगाएको छु।
0: 2 हल जमिनमा चाहिँ तपाईँले सबै यही सागसब्जी यस्तैहरू नै लाउनु भएको छ?
1: हजुर हजुर
0: हजुर। र तपाईँको जति जमिनमा लगाउनु भएको छ यो आफ्नै जमिन हो तपाईँको?
1: हजुर, आफ्नै जमिन।
0: हजुर तपाईले यो सागसब्जीको खेती गर्नु पर्दा पनि कोही कोही सागसब्जी लेखमा राम्रो फस्टाउने हुन्छ त्यसरी नै कोही सागसब्जी औल खण्डमा राम्रो फस्टाउने हुन्छ भने तपाईको जमिन चाहिँ कस्तो जग्गामा अवस्थित छ लेख औल
1: बीच खण्ड पर्छ अब लेखको पनि अलिअलि हुन्छ औलको पनि अलिअलि हुन्छ
0: त्यस्तो मध्यम खण्डमा तपाईको जमिन छ तपाईले यो कोपीको लागि जमिन तयार गर्नुपर्दा कस्तो प्रकारले कसरी तयार गर्नुहुन्छ
1: अब यो जमिन तयार गर्दाखेरि चाहिँ पहिला अब जोत्नु पर्यो जोतेपछि त्यसलाई मल पानी गर्नु पर्यो मल हाल्छु त्यसको बादमा फेरि खनिन्छ खनेर त्यो मल सबै फिटेर अनि चाहिँ त्यहाँबाट पानी हालेर अनि चाहिँ रोप्ने गरेको छ
0: हजुर हजुर र यो कोपीको पनि अब फुलकोपी ब्रोकौली र यो बन्दाकोपीको खेती गर्छु भन्नुभयो यसमा यो एउटै प्रजाति हुन्छ कि धेरै प्रजाति को बिउ बिजनहरू पाइन्छ र तपाईँले कुन प्रजातिको लाउनु भएको
1: अब यसमा चाहिँ बिउ कोही बेला राम्रै परिहाल्छ कोही बेला त्यसै फुलाङ्गो खालको पनि पर्छ त्यो चाहिँ अब भन्नै सकिँदैन कोही बेला राम्रै बिउ पर्छ कोही बेला अलिक नराम्रो खालको बिउ पर्छ
0: हजुर हजुर कतिजना कृषकहरूले भन्नुहुन्छ कि यो कोपीको सब्जी खेती गर्दाखेरि चाहिँ अलिकति सेपिलो जग्गा पानी भएको जग्गामा चाहिँ अति उचित हुन्छ यो कोपीको खेती गर्न भन्नुहुन्छ नि के यो सही हो या कस्तो जग्गामा गर्न उचित रहन्छ तपाईँको अनुभव
1: हजुर हजुर चिसै जग्गामा चाहिँ राम्ररी फस्टाउँछ कोपी चाहिँ त्यसलाई चाहिँ पानी चाहिरहन्छ अब त्यसको पत्ता बढ्छ नि त पत्तामा चाहिँ बेसी पानी त्यसले लिन्छ त्यो पत्ता चाहिँ मुनि मुनिको पत्ता चाहिँ अलिक ठुलो भएपछि चाहिँ चुड्दै चुड्दै लगेर अन्त त्यो फुललाई मात्रै राख्ने गर्यो भने चाहिँ अलिक पानी कम्ती लिन्छ नभए पानी चाहिँ राम्रोसँगले पानी लगाएन भने चाहिँ कोपीको फसल चाहिँ राम्रो हुँदैन
0: यसलाई प्रशस्त मात्रामा पानी दिनु

0: के उहाँहरूबाट पनि तपाईँहरू बिरुवाहरू लिनुहुन्छ या आफ्नै बिरुवामै भर पर्नुहुन्छ?
1: होइन, त्यो चाहिँ अब कस्तो हुन्छ भने अब हाम्रो समयमा ठिकै पायौँ बिरुवा भनेदेखि त्यहाँबाट पनि हामी लिन्छौँ, र आफ्नो समयमा नपाइने जस्तो भयो भने चाहिँ हामी आफै राखेर आफ्नो टाइममा आफै रोप्छौँ।
0: हजुर, यो रोपराप गर्ने काम तपाईँहरू आफ्नै घर परिवारले गर्नुहुन्छ?
1: हजुर, अलिअलि आफै गर्छौँ, कोही खेताला पनि लगाइहाल्छौँ, सबै त अब सकिँदैन आफै गर्न। जस्तै जोत्ने कामहरू भयो, अब खन्ने कामहरू भयो, त्यो चाहिँ सकिँदैन। अब पानी रोप्ने गोड्ने त्यो त आफै गर्न सकिन्छ, आफै गर्छौँ।
0: र यो जोत खन गर्नको लागि त अहिले सिक्किमको बागवानी विभागले धेरै प्रकारको औजारहरू हाम्रो कृषकहरूलाई वितरण गर्नुभएको छ, जस्तै यो पावर टिलर मसिनहरू, अरू औजारहरू वितरण गर्नुभएको छ। तपाईँहरूले पनि यस्ता औजारहरू प्राप्त गर्नुभएको छ या छैन?
1: हजुर हजुर, हामीले पावर टिलर चाहिँ हामीले पाएको छौँ। पावर टिलर पाएर चाहिँ अहिले धेरै सजिलो भएको छ, नभए त गाउँ बस्तीमा गोरु नै अब हराइसके।
0: यो कतिको प्रयोगशील छ त यो हाम्रो कृषकहरूको?
1: यो चाहिँ एकदम हामीलाई चाहिँ एकदम अब एक गरा जोत्नु पर्ने हुन्छ कोही बेला त्यहाँको फसल उठाएर त्यहाँनिर फेरि अर्को फसल लगाउनु पर्ने हुन्छ। अब एक गरा जोत्न त गोरु ल्याउन मिल्दैन, त्यसले गर्दा योले चाहिँ एकदमै हामीलाई चाहिँ सहायता पुर्याइरहेको छ। हजुर,
0: कोही बेला हुन्छ बारीको बीचमा एउटा दुईटा गरामा जोत्नु पर्ने हुन्छ, त्यसमा अब गोरु लान मिल्दैन, अरू फसल लगाएको हुन्छ, कहाँबाट छिराएर लाने?
1: हजुर,
0: तर त्यो मसिनलाई कहीँबाट छिराएर त्यो जग्गामा पुर्याएर त्यसको जोतखन गर्न सकिन्छ।
1: हजुर, एकदमै प्रयोग आएको छ हामीलाई चाहिँ। यो चाहिँ एकदम जरुरत थियो, जरुरत चाहिँ पुरा भएको छ अहिले।
0: र तपाईँले यो कोपी रोप्दाखेरि कस्तो तरिकाले कतिको दूरीमा रोप्नु भएको छ त?
1: यो कोपीहरू रोप्दा चाहिँ हामीले 1.5-2 फिटको उयसमा चाहिँ रोप्ने गरेको छौँ कोही बेला। हजुर, कोही बेला चाहिँ त्यो कुनै बिउ राम्रो भइहाल्छ, त्यो पुरा झ्याङ आइहाल्छ, कुनै बिउ चाहिँ हराउँछ, त्यसले गर्दा चाहिँ हामी त्यसरी रोप्छौँ। र नर्सरीमा पनि मर्छ होला भनेर चाहिँ फेरि लगाउनु पर्छ भनेर बिरुवाहरू पनि हामीले त्यहाँ बचत गरेर राखेको हुन्छौँ।
0: बिरुवा एक्स्ट्रा बिरुवाहरू
1: केही भइहालेको खण्डमा त्यो बिरुवाहरू फेरि लगेर त्यहाँ रोप्छौँ।
0: र 1.5-2 फिटको ग्यापमा रोप्दाखेरि त पछाडि अब गोड्न पनि सजिलो भयो, त्यसलाई मल पानी गर्न पनि सजिलो भयो।
1: हजुर हजुर,
0: त्यो हिसाबले पनि तपाईँहरूले अलिकति ग्याप राखेर रोप्नुहुन्छ। र यो साग सब्जी लगाएपछि यसलाई पनि अब मलजलको व्यवस्था गर्नु पर्यो, र मलजल कस्तो प्रकारले आफ्नै गाई बस्तीको मलले तपाईँको पुग्छ कि अरूसँग निर्भर गर्नुपर्छ, यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस्।
1: हजुर, यो चाहिँ अब प्राय चाहिँ आफ्नै गाईकै मलले पुग्छ। अब हामी चाहिँ कसो गर्छौँ भन्दाखेरि चाहिँ सब्जी रोप्नु भन्दा अगाडि चाहिँ गाईलाई सार्छौँ, गाईलाई थला थला थला सारेर
0: प्रत्येक गरामा सारेर।
1: हजुर, प्रत्येक गरामा सार्छौँ, जहाँ सब्जी लगाउनु छ त्यो गराहरूमा पहिला सबै सारेर, त्यहाँबाट कम्प्लिट त्यो सारिसकेपछि त्यो ठाउँलाई फेरि जोतेर, अनि त्यसो गर्दा चाहिँ त्यो गौतहरू भिजेकोले गर्दा चाहिँ सब्जीहरू चाहिँ राम्रो आउँछ।
0: हजुर हजुर,
1: आलुको खेती चाहिँ त्यसमा एकदम राम्रो हुन्छ, कमिलाहरू लाग्दैन।
0: बाहिर
1: गाई गोठ सारेर चाहिँ गरेको छ भने चाहिँ आलुको खेती चाहिँ एकदम राम्रो हुन्छ।
0: तपाईँले आलुहरू पनि रोप्नुहुन्छ?
1: हजुर, रोपेको छ आलु पनि,
0: प्राय जस्तो सब्जी सबै गर्नुहुन्छ।
1: हजुर, आलु भयो, कोपी भयो, डल्ले खोर्सानी, यस्तो लगाउँछौँ हामी।
0: सिक्किम त अहिले जैविक राज्यमा परिणत भएको कारणले गर्दा सिक्किममा अहिले प्राय जस्तो रासायनिक मलजलको प्रयोग गर्न मिल्दैन, त्यसकारण तपाईँले आफ्नै गाई बस्तुको खाद्यहरू प्रयोग गर्नुहुन्छ?
1: हजुर हजुर, आलुमा चाहिँ यो डिपार्टमेन्टले दिनुभएको एउटा Rich40 भन्ने मल पाउँछ, त्यो पनि अलिअलि लगायो भने चाहिँ कमिला अलिक कम्ती लाग्दो रहेछ, त्यस्तो भयो भने चाहिँ।
0: हजुर हजुर, विभागद्वारा तपाईँले टाइम टाइममा दबाई पानी यस्तो पनि पाउनुहुन्छ या आफै उपलब्ध गराउनुहुन्छ दबाई पानीहरू?
1: हजुर, विभागले पनि हामीलाई दिनुहुन्छ, कतिवटा टाइममा आफै पनि किनेर पनि गर्छौँ। अब आफ्नो कमाइ राम्रो बनाउनको लागि त विभाग पर्खिरहँदा ढिलो हुन्छ, त्यसले गर्दा हामी आफै किनेर पनि प्रयोग गर्छौँ।
0: र अब यो फलिसकेपछि है, अब यति मेहनत गरेर साग सब्जी त फलाउनुहुन्छ तपाईँहरूले, र यो फलिसकेपछि यो फलको प्रबन्ध, यसको बेचबिखान कहाँ लगेर कस्तो प्रकारले गर्नुहुन्छ? अब कतिजनाको त गाउँ घरबाटै उठाइदिनुहुन्छ, व्यापारीहरू आउनुहुन्छ गाउँ गाउँमा, भने तपाईँहरूले चाहिँ कहाँ लगेर बेच्नुहुन्छ?
1: हजुर, हाम्रो चाहिँ व्यापारी पनि आएर लानुहुन्छ, कोही कोही बेला अलिकति उहाँहरू ढिलो भयो, आफै जाने काम पर्यो भने आफै लगेर पनि दोकानहरूमा दियो भने
0: तपाईँहरूको सम्पर्क गरेर त्यसरी दिनुहुन्छ। र कोही बेला त हिउँदाको टाइममा त गाउँ घरमा बिहा बटुल पुराण कार्यक्रमहरू हुन्छ, यसमा पनि त बिक्री हुन्छ नि?
1: हजुर हजुर, त्यस्तोमा चाहिँ अगाडि नै भन्नुभएको हुन्छ, त्यस्तोमा कति चाहियो त्यो चाहिँ हामी नै दिइहाल्छौँ।
0: तपाईँले कति बेला त अब यो सिम्फेडहरूलाई दिएर विभागलाई दिएर पनि साग सब्जीहरू कृषकहरूको उहाँहरूले पनि उठाउनुहुन्छ कि, तपाईँहरूको पनि यसरी विभागले पनि लानु भएको छ?
1: हाम्रो चाहिँ त्यसरी लानु भएको छैन, हामी चाहिँ दोकानमै दिन्छौँ, अब सधैँ लाने गरेकोले गर्दा दोकानमै दिने गरेको छ, त्यसले गर्दा हामी सिम्फेडहरूमा चाहिँ दिएको छैनौँ।
0: हजुर हजुर। र अब यो साग सब्जी रोप्दाखेरि पनि कोही बेला त मजाले फल्छ, कोही बेला विभिन्न प्रकारको बिमारले पनि आक्रमण गर्ने हुन्छ यो साग सब्जीलाई। हाम्रो मान्छेको शरीर जस्तै हो यो पनि है। र यो साग सब्जीमा

0: कुनै प्रकारको बिमारहरू लागेमा तपाईँहरूले कस्तो प्रकारले निवारण गर्नुहुन्छ, के छ यसको उपाय, घरेलु उपाय गर्नुहुन्छ या विभागसँगै सम्पर्क गर्नुहुन्छ, यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हजुर, हामी चाहिँ साह्रै बेसी नै अब बिमार लागिहाल्यो भने चाहिँ विभागलाई नै भन्छौँ। विभागमा कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूले आएर हेरिदिनुहुन्छ, कतिवटा स्प्रे पनि गरिदिनुहुन्छ उहाँहरूले दबाईहरू ल्याएर।
0: विभागबाटै कोही कर्मचारीहरू आएर त्यसरी स्प्रेहरू गर्नुहुन्छ?
1: हजुर, त्यस्तो पनि गर्नुहुन्छ। जङ्गली जनावरले चाहिँ बेसी बिगार्छ, जङ्गली जनावरले चाहिँ अलिक खानु दिँदैन। त्यस्तो भयो भने त अब विभागले पनि केही गर्न सक्नुहुन्न, दबाई पानीले पनि केही हुँदैन, त्यस्तो चाहिँ अलिक बेसी नै हुन्छ।
0: हजुर, अहिले त यस्तो फसल बिगार्दाखेरि जङ्गली जनावर अथवा कुनै पनि प्राकृतिक प्रकोपबाट यसरी फसल बिगार्दाखेरि फसल बिमा भनेर एउटा छ, जस्तै अब भारत सरकारको प्रधानमन्त्री फसल बिमा योजना छ, त्यस्तै प्रकारले सिक्किमको बागवानी विभागले पनि धेरै प्रकारको यसरी बिमाहरू गराउनुहुन्छ। तपाईँहरूले उहाँसँग सम्पर्क गर्नुभयो भने यसबाट पनि तपाईँहरूलाई धेरै राहत मिल्नेछ।
1: ए हजुर हजुर, त्यो चाहिँ याद थिएन हामीलाई चाहिँ।
0: हजुर, र सरकारबाट कृषकहरूलाई धेरै प्रकारको सहयोग पुर्याइरहनु भएको छ विभागले है, र तपाईँहरूले पनि कुनै प्रकारको जस्तै कसैले धेरै सब्जी रोप्नेले ग्रिन हाउस पाउनु भएको छ, कसैले टाइममा बिजन मल ड्रिप इरिगेसन भयो यो स्प्रिङ्कलहरू पाएर ट्याङ्की सिन्टेक्स पाइप पाएर उहाँहरूको खेती अति राम्रो भएको हामी सुनेका छौँ, के तपाईँहरूले पनि विभागबाट यस्ता उपलब्धिहरू पाउनु भएको छ?
1: हजुर, हामीलाई पनि सिन्टेक्स दिनुभएको छ, डिप इरिगेसनको पाइपहरू दिनुभएको छ, ग्रिन हाउस दिनुभएको छ, ग्रिन हाउसभित्र डिप इरिगेसनको त्यो सबै लगाइ पनि दिनुभएको छ। त्यसमा चाहिँ
0: ग्रिन हाउसभित्र तपाईँहरूको इरिगेसन फेसिलिटी पनि गरिदिनु भएको?
1: हजुर, त्यसमा चाहिँ टमाटरहरू चाहिँ राम्रो हुन्छ।
0: हजुर हजुर, तपाईँले यो फुलकोपी ब्रोकाउली अथवा बन्दाकोपीको अहिले वृहत मात्रामा खेती गर्नु भएको छ, यसको बिक्री गर्दाखेरि पर केजी है प्रति किलो कसरी हिसाबले बेच्नुहुन्छ?
1: अब
0: गाउँ घरमा बेच्नु पर्दा कसरी गर्नुहुन्छ र बजारतिर लगेर व्यापारीलाई दिँदा कसरी बेच्नु?
1: अब त्यो चाहिँ समय अनुसार हुन्छ। अब अहिले नै निकाल्दाखेरि चाहिँ अब अहिले त 80-100 जान्छ केजीको, अब अलिक बादमा चाहिँ 50 रुपियाँ केजी चाहिँ
0: जति उत्पादन बेसी भयो त्यति कम्ती हुने
1: कम्ती हुन्छ।
0: फर्स्ट फर्स्टमा निस्किँदा अलिकति राम्रो भाउ पाइन्छ।
1: हजुर, फर्स्टमा चाहिँ 100 रुपियाँसम्म पाइन्छ, त्यहाँबाट अहिले बिस्तार हुँदै जाँदा चाहिँ 50 रुपियाँ केजी, त्योबाट उँदो चाहिँ घट्दैन गाउँ बस्तीमा पनि।
0: तपाईँहरूको घरबाटै उठाइदिनुहुन्छ व्यापारी?
1: हजुर हजुर, उठाइदिनुहुन्छ।
0: र बल्कमै जति हप्तामा दिनुहुन्छ कि तपाईँहरूले कस्तो दिने पछि अथवा कस्तो हिसाबले?
1: हप्तामा दिन्छौँ, अब आइतबार जस्तै हाट लाग्छ भने शनिबार लानुहुन्छ उहाँहरूले।
0: हजुर हजुर,
1: त्यसरी।
0: तपाईँहरूको खेतीबालीमा विभागका कर्मचारीहरू है हर्टिकल्चर एग्रिकल्चरको उहाँहरूले पनि निरीक्षण अथवा भ्रमण गरिबस्नुहुन्छ?
1: हजुर हजुर,
0: केही उहाँहरूले एडभाइसहरू गर्नुहुन्छ कि यस्तो बिग्रिँदैछ यस्तो लाउनु त्यस्तो लाउनु दबाई पानी जम्मै बताउनुहुन्छ?
1: हजुर बताउनुहुन्छ, आएर कोही बेला स्प्रेहरू पनि गरिदिनुहुन्छ।
0: हल्का हल्का कतिवटा बिमारीहरूको त हाम्रो कृषकहरूले घरमै यो अर्ग्यानिक दबाईहरू बनाएर पनि छिटकाउ गरेको हामी कति मात्रामा सुन्छौँ, कि तपाईँहरूले पनि यस्तो घरेलु उपायहरू अप्नाउनुहुन्छ?
1: हजुर हजुर, हामी चाहिँ हल्का हल्का बिमार हुँदा अब किराहरू अलिअलि त्यो हरियो किराहरू लाग्दा त्यो सेतो एउटा उड्ने खालको हुन्छ त्योहरू लाग्दा ओर्दा चाहिँ गौतको प्रयोग गर्छौँ।
0: गौतले पनि धेरै प्रकारको बिमारहरू ठिक गर्छ?
1: हजुर, गौतले पनि कतिवटा सब्जीलाई चाहिँ हुन्छ कतिवटा चाहिँ हुँदैन। अब सिमीहरूमा लगायो भने अब त्यो सबै फेरि डढेर जान्छ। कोपीहरूलाई चाहिँ पानी फिटेर गौतमा अब खरानी भयो त्योहरू हालेर स्प्रे गर्यो भने चाहिँ अलिकति चाहिँ त्यसलाई रोकथाम चाहिँ गर्दो रहेछ।
0: कृषकहरूलाई पनि कुनै प्रकारको रोगहरूले यो सागसब्जी खेतीमा नष्ट पार्छ त्यसलाई अगाडि आउन दिँदैन भने जङ्गली जनावरले त्यही माथि पनि अझै प्राकृतिक प्रकोपले पनि धेरै चुनौतीहरू दिन्छ। यस्तो पर्दाखेरि तपाईँहरूलाई अब यो प्राकृतिक प्रकोप अथवा कुनै वाइल्ड एनिमलले बिगार्दा कस्तो प्रकारले तपाईँहरूले यसको समस्याको समाधान गर्नुहुन्छ?
1: अब साह्रै बेसी नै खायो भने त डिपार्टमेन्टमै जानु पर्यो, कम्ती खायो भने त अब त्यो चाहिँ जङ्गली जनावरको भाग रहेछ, रहेको चाहिँ हाम्रो भन्यो
0: भरोसै गर्नु।
1: हजुर हजुर, त्यसै गर्नु पर्यो।
0: कतिजना कृषकहरूले त कुकुर पालेर बाँदरहरू खेद्ने, कति ठाउँ त बँदेल लाग्छ मुसा लाग्छ भन्नुहुन्छ, त्यस्तोहरू खेद्ने उपाय गर्नुहुन्छ। कतिजना कृषकहरूले जस्तै अब बाँदर भगाउनको लागि टिन ठटाउने अथवा यो कुनै प्लास्टिकको केही डाङडाङ डुङडुङ पारेर त्यसरी पनि भगाउने गर्नुहुन्छ, कतिजनाले त्यो तर्साउने बनाएर पनि बारीमा राख्छ हामी देख्छौँ, र तपाईँहरूले पनि त्यस्तो गर्नुहुन्छ?
1: हजुर, हामीले नि कुकुर चाहिँ पालेको छौँ, तर कुकुर सँगसँगै जङ्गली जनावर बराबरी कुद्छ। अहिले त कुकुरले पनि थाम्न छोडिसकेको छ, जङ्गली जनावर पुरै बढेर चाहिँ घरमै घरसम्म नआउँछ, त्यस्तो भइसकेको छ।
0: र अहिले हालमा आएर है धेरै प्रकारको यो जङ्गली जनावरले कृषकहरूलाई धेरै आफ्नो खेतीबारी नष्ट गरेको हामी प्राय मात्रामा सुन्न पाउँछौँ। जस्तै कोही ठाउँ मजुरले बिगारेको छ, कोही ठाउँ घोरलले, कोही ठाउँ बँदेलले, कसै ठाउँ बाँदरले, यसरी कृषकहरूलाई धेरै प्रकारको नोक्सानी पुरै भइरहेको छ र तपाईँले यो साग सब्जी खेती गर्नुपर्दा कुनै प्रकारको विभागबाट अथवा कुनै संस्थाबाट तालिमहरू पनि लिनु भएको छ या छैन?
1: त्यस्तो त लिएको छैन, बाबा आमा नै तालिमै दिए जति के हो हाम्रो चाहिँ, बाबा आमाले नै सबै गर्नुहुन्छ, त्यही सिकेको हामीले पनि।
0: कतिजना त बाहिरतिर गएर एक्सपोजर भिजिट भनिन्छ, बाहिर गएर देखेर आएर पनि आफ्नो खेतीपातीमा धेरै फेरबदलाउ गरेको हामी देख्छौँ। कृषकहरूले यस्तो प्रकारले गर्नुपर्ने रहेछ, नयाँ तकनिकी अप्नाउनु पर्ने रहेछ भनेर उहाँहरूले आफ्नो नयाँ व्यवसाय सुरु गर्नु भएको छ। यस्तै प्रकारले तपाईँले चाहिँ आमा बाबाकै अनुसरण गर्दै आइरहनु भएको छ। र तपाईँले यो साग सब्जी खेती गरेर सालाना कति जस्तो आय आर्जन गर्नुहुन्छ?
1: अब यो त सालाना यति हुन्छ भन्न त खासै चाहिँ अब यही हुँदैन, अब लुटी ल्यायो भुटी खायो जस्तो नि, अब ल्यायो बिचमा के खर्च हुन्छ गरे त्यो राखिँदैन रहेछ, कम से कम पनि दुईदेखि तीन सम्म हुन्छ
0: हिसाब गर्नु हो भने।
1: तर अब त्यसमा खेताला लाउनु पर्यो, अब मल बोकाउनु पर्यो, त्यस्तोहरू काटकुट गर्दाखेरि चाहिँ 2-2.5 चाहिँ हुन्छ नै,
0: किनभने तपाईँहरूको सबै घर परिवार चल्ने नि यसैबाट हुँदाखेरि त त्यो कहाँबाट आउँदैछ कहाँ जाँदैछ त्यो हिसाब राख्नुहुन्न कतिजना।
1: हजुर हजुर, अब कोही बेला बिमार हुन्छ त्यसमा के हुन्छ, कोही बेला खेताला लगाएको हुन्छ के हुन्छ, त्यो सबै अब आफ्नै भएकोले गर्दा बेसी हिसाब गरिँदैन। जस्तै अब मल पानी हामी मल लगाइन्छ त्यो मल पनि त अब त्यसको पनि हिसाब गर्यो भने त त्यस्तो चाहिँ गरिँदैन नि, त्यसले गर्दा चाहिँ हिसाब।
0: कृषक भइसकेपछि त्यही पेसाबाट गाउँ घर छरछिमेकमा बिहा मराउ सबै चलाउनु पर्यो, पाहुना पात्र त्यसैले टार्नु पर्यो, नानीको खर्च त्यसैमा उठाउनु पर्यो र त्यसरी नै यताउता सबै जति भएको खर्च चाहिँ त्यसबाटै आय आर्जन भएकोबाटै चलाउनु पर्ने,
1: त्यसले नै रन गर्नु पर्यो।
0: र आउने दिनमा तपाईँको यो साग सब्जी खेती विषयमा के कस्ता योजनाहरू राख्नु भएको छ यो आउने दिनमा?
1: अब मैले चाहिँ सोच्दैछु यो खेतीहरूमा चाहिँ कोपीहरू भन्दा पनि बेस्ट चाहिँ आलु बेस्ट हुने रहेछ, आलु चाहिँ अब कम्ती समयमा त्यसले फसल दिन्छ। अनि अर्को चाहिँ खोर्सानीको खेती पनि राम्रै हुने रहेछ, खोर्सानी अब त्यो प्लास्टिकहरू ओछ्याएर लगायो भने चाहिँ खोर्सानीको खेती पनि सोचेको छ। हजुर, डल्ले खोर्सानीको
0: अहिले सिक्किम सरकारले त हाम्रो डल्ले खोर्सानी है सिक्किमको यो जैविक डल्ले खोर्सानीलाई अन्तर्राष्ट्रिय बजारमा पनि लगेर यसको भ्यालु एडेड गरेर कृषकहरूलाई अति राम्रो मूल्य दिने प्रावधानहरू गर्दै आइरहनु भएको छ। र तपाईँहरूले पनि आउने दिनमा यो कोपी सँगसँगै अरू यो डल्ले खोर्सानीको पनि वृहत रूपमा खेतीपाती गर्नुभयो भने सायदै आउने दिनमा राम्रो आय आर्जन हुने हामी सम्भावना देख्छौँ।
1: हजुर हजुर।
0: र तपाईँले आफूले गरेको यो साग सब्जी खेतीबाट जति आय आर्जन गर्नुहुन्छ यसमा कतिको सन्तुष्टि भएको ठान्नुहुन्छ?
1: एकदम म चाहिँ सन्तुष्ट लाग्छ, अब यो आफ्नो खेती कमाइ गरेर आफूले कमाएको पैसा चाहिँ एकदम सन्तुष्ट हुँदो रहेछ। कसैको यसमा डर पनि छैन, कसैको कसैले के भन्छ भन्ने उयो पनि छैन, एकदम यो चाहिँ अब फियर मनी भन्छ नि त्यस्तो लाग्छ, अब आफ्नो त्यो पसिनाको सम्पत्ति भएर चाहिँ माया पनि लाग्दो रहेछ र त्यो कुरालाई चाहिँ अगाडि बढाएर लानु मनपर्छ।
0: हजुर। र यो साग सब्जी खेती त गाउँमा धेरैजनाले गर्नु भएको हुन्छ, कसैले 1 गरा 2 गरा, कसैले 50 बोट 100 बोट रोप्नु भएको हुन्छ, र उहाँहरूले गरेको र तपाईँले गर्नु भएकोमा के कस्तो भिन्नता पाउनुहुन्छ?
1: अब त्यसमा चाहिँ उहाँहरूले गरेको चाहिँ अब कम्ती गरेको हुन्छ, आफूले खाएर अलिअलि मात्रै उब्रिन्छ, अब बे मरौ केही भयो भने गाउँमा बजारै पुग्नुपर्छ, मेरो अलिकति बेसी भएकोले गर्दा चाहिँ कसैको बिहा मरौ एकपल्ट दुईपल्ट चाहिँ मेरै बालीले टर्छ।
0: तपाईँको भने चाहिँ अब कुनै बेच्ने हिसाबले नि आय आर्जनकै हिसाबले तपाईँले सब्जी लाउनु भएको छ भने कतिजनाले चाहिँ घरकै प्रयोगको लागि पनि अलिकति लगाउनु।
1: हजुर हजुर।
0: तपाईँले अब यो साग सब्जी खेतीमा पानीको अति आवश्यक पर्दछ, पानीको व्यवस्था चाहिँ कस्तो पाराले गर्नु भएको छ? तपाईँको नजिकमा सोर्स छ या सरकारकै जो पानीकै भरमा पर्नुहुन्छ कि कसरी भर पर्नु भएको?
1: नजिकमा सोर्स त छैन, हामीले टाढाबाट ल्याएको छौँ, तर सरकारी एउटा जिनफ ट्याङ्क पाएको छौँ, जिनफ ट्याङ्क छ, त्यहाँबाट मसिनो यो सिन्टेक्सहरू अहिले अब डिपार्टमेन्टले दिनु भएको छ, त्यसले गर्दा चाहिँ त्यसमा स्टोर गर्यो अनि पानी लगायो।
0: पानी कन्टिन्यू आउँदा त तपाईँको स्टोर गर्ने जग्गा छ, त्यसबाटै तपाईँहरू सिँचाइको व्यवस्था गरेर यो साग सब्जी खेती गर्दै आइरहनु भएको छ।
1: हजुर।
0: अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आउन लागिरहेका छौँ र हजुर एउटा प्रगतिशील कृषक भएको नाताले हजुरले अनुभव गरेको हिसाबले हाम्रा गाउँ समाजमा धेरै भाइ बहिनीहरू हुनुहुन्छ, त्यसरी नै हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई तपाईँको अनुभव साझा गर्नुपर्दा अथवा तपाईँले केही सल्लाह सुझाव दिनुपर्दा के कस्ता सल्लाह सुझाव दिनुहुन्छ यो पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: सल्लाह सुझाव दिनु पर्दा चाहिँ अब प्राय प्राय गाउँ बस्तीको मान्छेहरू बजार पस्नु भएको छ, कतिजना काम विशेषले जानु भएको छ, कतिजना कामको खोजीमा जानु भएको छ, बारीहरू चाहिँ बाँझो हुँदैछ, त्यसले गर्दा चाहिँ हामी अब यसरी आफ्नै बारी हुने आफ्नै कमाई खेती गर्न सक्नेहरू चाहिँ गाउँ फर्केर आएर गाउँमा ती बाँझो भएको बारीहरूलाई चाहिँ एकदम मजाले घाँस पानी सबै थोक हुन्छ, त्यसले गर्दा गाई पालेर त्यो आफ्नो बारीलाई चाहिँ आफै बनाउन सक्छ सक्यो भने चाहिँ हामी अनइम्प्लोइड भएर चाहिँ कामको खोजीमा चाहिँ हिँड्नु नपर्ने रहेछ। सानो सानो काम चाहिँ 20,000 सम्मको स्यालेरी पाउने नोकरी गर्नु र सब्जी व्यापार गर्नुमा चाहिँ सब्जीमा चाहिँ कता कता माथि पुगिने रहेछ, आफ्नो बारी पनि बनिने, आफूलाई रोग पनि नलाग्ने। त्यसले गर्दा चाहिँ अहिलेको युवा भाइ बहिनीहरूलाई चाहिँ म चाहिँ त्यसरी हामी फ्रस्ट्रेसन चाहिँ हुनु भएन, फ्रस्ट्रेसन डिप्रेसन भन्ने अहिले पुरा प्राय भइसकेको छ। मैले काम पाइनँ, म अब के गरौँ भनेर पढेको छु भनेर पढेर चाहिँ कामै मात्रै पाउनु चाहिँ सबैभन्दा ठुलो कुरा होइन। अब हामीले आफ्नो खुट्टामा आफू उभिनु, आफूले कमाउनु, त्यो चाहिँ अझै ठुलो मलाई चाहिँ प्रगति उन्नति जस्तो लाग्छ। र नानीहरूलाई चाहिँ म भाइ बहिनीहरूलाई चाहिँ त्यही भन्न चाहन्छु, हामी फ्रस्ट्रेसन डिप्रेसन भन्ने चाहिँ नहुँ। अब एकदम बिजी भयो लाइफ भने चाहिँ यो डिप्रेसन फ्रस्ट्रेसन भन्ने चाहिँ हुँदैन रहेछ। त्यो चाहिँ मैले आफूले अनुभव गरेको कुरा, त्यसले गर्दा हामी एकदम हाम्रो यसलाई चाहिँ बिजी राख्ने कोसिस गरौँ। बिजी चाहिँ कसरी हुन्छ भन्दा त्यही हो नि, अब गाई पाल्यो भने बिहान छिटो उठ्नु पर्यो, एक्सर्साइज हुन्छ, शरीर सबै तन्दुरुस्त हुन्छ। अब गाईको दुध खाएपछि त्यसै पनि भित्रबाट बल आउँछ, त्यसले घाँस खानालाई घाँस दिनुपर्छ, एक्सर्साइजै हुन्छ, घाँस काट्नु जानु पर्यो है। त्यसले गर्दा चाहिँ हामी एकदम बिजी भयो लाइफ भने चाहिँ कुनै पनि बिमारले पनि भेट्दैन रहेछ जस्तो मेरो अनुभव चाहिँ म त्यस्तो साझा गर्न चाहन्छु।
0: हजुर, हामीले आफ्नै ठाउँमा बसेर आफ्नै बारी नालीलाई लगाएर त्यसबाटै आय आर्जन गर्यौँ भने हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ, हाम्रो बारीको स्वास्थ्य पनि राम्रो हुन्छ, हाम्रो आय स्रोत पनि राम्रो हुन्छ। त्यसै कारण हाम्रो सिक्किम सरकारको बागवानी विभागको पनि भनाइ छ कि हाम्रा यहाँका कृषकहरूले बारीको खाऊ पारीको नखाऊ भन्ने उहाँहरूको एउटा स्लोगन एउटा नारा पनि छ। यसै सन्दर्भमा तपाईँले आज यति टाढाबाट आएर हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नुहुने श्रोताहरूलाई सब्जी खेती यसमा कोपीको खेती कसरी गरिन्छ, यसबाट के कस्तो आय आर्जन हुन्छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो र हजुरले आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आउने दिनमा हजुरको व्यवसाय यो कृषि पेसा अझै बढेर जाओस्, यसबाट धेरै आमदामी मिलोस्, साथसाथै हजुरको धेरै मुनाफा होस्, मान प्रतिष्ठा बढोस् भन्ने शुभकामना दिन चाहन्छौँ। र दशैंको रमझममा एकैछिन मनोरञ्जन गरौँ एउटा मालसिरी गीत सुनेर।

यसै मालसिरी गीतका साथसाथै आजको लागि हाम्रो किसान बानी कार्यक्रमको निर्धारित समय पनि पूरा भइसकेको छ। फेरि यस्तै अन्य जानकारीहरूको साथमा हजुरहरू समक्ष पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई भने म कार्यक्रम सञ्चालक धर्मदास शर्मा पनि बिदा चाहन्छु। बडा दशैं 2026 सबैलाई मङ्गलमय शुभकामना। नवदुर्गा भवानीले सबैको रक्षा गरून्, सबैको जय होस्, शुभरात्री।

0: मुख्यमन्त्री प्रेम सिंह तामाङले पाकिम जिल्लाको लुङचोकमा होलिस्टिक इन्स्टिच्युट अफ आयुर्वेद एण्ड वेलनेस सेन्टरको शिलान्यास गर्नुभयो। आफ्नो सम्बोधनमा श्री तामाङले अन्तर्राष्ट्रिय योग दिवस मार्फत भारतको योगको समृद्ध सम्पदालाई विश्वव्यापी मञ्चमा ल्याउने दूरदर्शी नेतृत्वका लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। विश्वभरका लाखौं मानिसहरूलाई यसले स्वस्थ र सन्तुलित जीवनशैली अंगाल्न प्रेरित गर्यो। उहाँले भन्नुभयो,
1: हाम्रो राज्यको मात्रै होइन तर देशको मात्रै होइन, विश्वको नै एउटा प्रसिद्ध सेन्टर बनाउनु पर्छ, ताकि विभिन्न देशहरूबाट भन्नुहोस् न, वी हेभ टु गो टु लुङचोक छुजाचेन सिक्किम फर मेडिटेसन फर वेलनेस भनेर भन्नुहोस् न।
0: यस शिलान्याससँगै सिक्किम योग आयुर्वेद र वेलनेस पर्यटनका लागि एक अग्रणी गन्तव्य बन्न तम तयार छ। सिक्किमका क्याबिनेट सचिव विजय भूषण पाठक र मुख्य सचिव रविन्द्र तेलङले आज लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरलाई भेटे। यस अवसरमा दुवै वरिष्ठ अधिकारीहरूले सिक्किममा चलिरहेका विभिन्न विकास योजनाहरू र भविष्यका परियोजनाहरूको बारेमा श्री माथुरसँग विस्तृत छलफल गरे। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले हिजो भारतीय विमानस्थल प्राधिकरणका अध्यक्ष पुनित कन्सलसँग कुराकानी गरे। उनीहरूले पाकिम विमानस्थलसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा छलफल गरे, जसमा सुरक्षित र भरपर्दो सञ्चालन सुनिश्चित गर्न आवश्यक पर्ने सुरक्षा उपायहरू साथै विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने आवश्यकता समावेश छ। डाक्टर सुब्बाले सिक्किममा दिगो हवाई सम्पर्कले राज्यको पर्यटन र आर्थिक वृद्धिलाई ठूलो प्रोत्साहन दिने कुरामा जोड़ दिए। संयुक्त राज्य प्रतिनिधि र अतिरिक्त महानिर्देशक सम्मेलन 2026 आज गुवाहाटीमा सम्पन्न भयो, जसले सिक्किम, पश्चिम बंगाल र सम्पूर्ण पूर्वोत्तर भरि राष्ट्रिय क्याडेट कोर एनसीसीलाई सुदृढ पार्ने र युवाहरूलाई सशक्त बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। केन्द्रीय राज्यमन्त्री रक्षा मन्त्रालय संजय सेठले सम्मेलनको अध्यक्षता गरे। आफ्नो सम्बोधनको क्रममा उनले देशभरि 3,00,000 थप एनसीसी क्याडेटहरू भर्ना गर्ने सरकारको योजनामाथि प्रकाश पारे। एनसीसीका महानिर्देशक लेफ्टिनेन्ट जनरल वीरेन्द्र वत्स, वरिष्ठ रक्षा अधिकारीहरू र सहभागी राज्य सरकारका प्रतिनिधिहरू पनि सो अवसरमा उपस्थित थिए। आकाशवाणी गान्तोकले आज आकाशवाणी गान्तोक ट्रान्समिटर परिसरमा स्वच्छता ही सेवा पहलको एक भागको रूपमा विशेष अभियान 6.0 अन्तर्गत स्वच्छता अभियानको आयोजना गर्यो।

कार्यक्रम इन्जिनियरिङ र समाचार विभागका अधिकारीहरूले यस अभियानमा भाग लिए। स्वच्छता ही सेवा एक राष्ट्रव्यापी पहल हो जसले सरसफाईमा स्वैच्छिक सहभागितालाई बढावा दिन्छ र साथै 2014 शुरू गरिएको स्वच्छ भारत मिशनको दृष्टिकोणलाई समर्थन गर्दछ। यस पहल मार्फत आकाशवाणी गान्तोकले सफा कार्यस्थल कायम राख्ने र सफा तथा स्वस्थ भारतमा योगदान पुर्याउने महत्वलाई दोहोर्यायो। महिला बाल बालिका ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग गान्तोक जिल्लाले आज बोझोघारी वरिष्ठ माध्यमिक विद्यालय र लुम्से माध्यमिक विद्यालयमा बेटी बचाओ बेटी पढाओ अभियान अन्तर्गत एक जागरूकता कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, महिनावारी स्वच्छता र यौन स्वच्छता, स्वस्थ बानी, भावनात्मक कल्याण, व्यक्तिगत सरसफाई र किशोर किशोरीहरूमा जिम्मेवार व्यवहारको प्रवर्धन गर्नु रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। आज 6:50 सुनाउनेछौँ प्रादेशिक समाचार। 7 बजी छ कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ लोकगीत मिलन विश्वकर्माको स्वरमा। 7:55 सुनाउनेछौँ कार्यक्रम सुरसङ्गम। 8 बजी सुनाउनेछौँ कार्यक्रम युवा वाणी। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि एउटा विशेष कार्यक्रम, विषय छ स्वच्छ भारत मिसन। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 स्पटलाइट। 10 बजी आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित कार्यक्रम विविध भारती। श्रोताहरू, भोलिको हाम्रो बिहानी कार्यक्रम प्रसारण सुरु हुनेछ 6:20। बिहान 6:30 सुनाउनेछौँ नवरात्रिको माथि विशेष कार्यक्रम रूपक। 7:05 कार्यक्रम शुभप्रभात। 7:25 सुनाउनेछौँ गणेश कुमार घिसिङ अनि साथीहरूको स्वरमा मालश्री। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रवाह। 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको। 8:45 सुनाउनेछौँ कार्यक्रम सन्दर्भ, विशेष सेवा सङ्कल्प अभियान आयुष्मान भारत। 9:02 सुन्नुहुनेछ हिन्दी गजल आशा भोसलेको स्वरमा। 9:30 सुन्नुहुनेछ कार्यक्रम श्रोता संवाद। 10:02 हेलो खरसाङ। 10:30 सुन्नुहुनेछ कार्यक्रम हाम्रो सरोकार। 12:05 प्रस्तुत गर्नेछौँ फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा। अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 3:20 कार्यक्रम विश्वमा हामी। 4 बजी प्रस्तुत गर्नेछौँ कार्यक्रम व्यक्तिविशेष। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति। 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान। साँझ 5:30 सुन्नुहुनेछ साङ्गीतिक कार्यक्रम ब्यान्ड मेलोडिज। 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम गाउँले सभा। 7 बजी सुनाउनेछौँ सुचिता सिंह खाती अनि साथीहरूको स्वरमा मादली गीत। राति 8 बजी सुन्नुहुनेछ कार्यक्रम युवा वाणी कोसेली मैले मन पराएका गीतहरू। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि विशेष कार्यक्रम। 9:15 स्पटलाइट अनि 10 बजी रहेको छ विविध भारतीको कार्यक्रम। श्रोताहरू, यो त थियो आज अनि भोलिका रहल कार्यक्रमहरूको विस्तृत जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका विभिन्न स्थानहरूमा मौसम सफा अनि सुखा रहनेछ। तथापि छिमेकी राज्य सिक्किमका केही क्षेत्रहरूमा पनि हल्का वर्षा अनि बिजुलीको गडगडाहट हुने पनि सम्भावना रहेको छ। मौसम विभागको सूचना अनुसार दार्जिलिङ जिल्लाको आज अधिकतम तापक्रम 20 डिग्री अनि न्यूनतम तापक्रम 12 डिग्री रहेको छ भने कालेबुङ जिल्लाको अधिकतम तापक्रम 25 डिग्री अनि न्यूनतम तापक्रम 17 डिग्री रहेको छ। खरसाङको अधिकतम तापक्रम 25 डिग्री अनि न्यूनतम तापक्रम 17 डिग्री अनि मिरिकको अधिकतम तापक्रम 23 डिग्री र न्यूनतम तापक्रम 16 डिग्री रहेको छ। यसरी नै सिलगढीको अधिकतम तापक्रम 32 डिग्री अनि न्यूनतम तापक्रम 22 डिग्री रहेको छ।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सपन सुब्बाबाट सुन्नुहोस्। मुख्य समाचार। राज्य सरकारले राज्यका विभिन्न सरकारी विभागहरूमा 45,185 पदमा भर्ती गर्ने निर्णय गरेको छ। राज्य सरकारले उत्तर बङ्गालका बन्द चिया बगानका श्रमिकहरूका लागि दुर्गा पूजाको अवसरमा विशेष राहत प्याकेजको घोषणा गरेको छ। दुर्गा पूजा उत्सव पूर्व मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम मानिसहरू अनि प्रशासनलाई असामाजिक तत्त्वहरूबाट सतर्क रहने सल्लाह दिनुभएको छ। सर्वोच्च न्यायालयले हिन्दू धर्मबाट इस्लाम वा अन्य गैर हिन्दू धर्ममा धर्मान्तरण गर्ने व्यक्तिले पछौटे वर्ग अन्तर्गत आरक्षणको स्वतः दावी गर्न नसक्ने आदेश दिएको छ अनि पेशोक र सिङताम चिया बगानका श्रमिकहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने पहलप्रति भारतीय मजदुर सङ्घ तथा श्रमिकहरूले राज्य सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्। अब समाचार विस्तारमा। पश्चिम बङ्गाल सरकारले राज्यका विभिन्न सरकारी विभागहरूमा 45,185 पदमा भर्ती गर्ने निर्णय गरेको छ। हिज साँझ नवान्नमा बसेको विशेष मन्त्रीमण्डल बैठकले यस निर्णयलाई स्वीकृति दिएको हो। मन्त्रीमण्डल बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भर्ती प्रक्रिया चाँडै सुरु गरिने जानकारी दिनुभयो। उहाँले बताएअनुसार स्वीकृत पदमध्ये 33,899 पद विद्यालय शिक्षा विभाग अन्तर्गत रहेका छन्, जसमा शिक्षक, प्रधान अध्यापक तथा प्रधान अध्यापिकाका पदहरू समावेश छन्। त्यसै गरी राज्यको पञ्चायत विभागमा 7,119 पदमा भर्ती गरिनेछ। रहल 4,137 पद पुलिस तथा सिप विकास लगायत अन्य विभागहरूमा पूर्ति गरिने मुख्यमन्त्रीले बताउनुभयो। पश्चिम बङ्गाल सरकारले उत्तर बङ्गालका बन्द चिया बगानका श्रमिकहरूका लागि दुर्गा पूजाको अवसरमा विशेष राहत प्याकेजको घोषणा गरेको छ। यस अन्तर्गत प्रत्येक चिन्हित गरिएका श्रमिकलाई 5,000 रुपियाँ र 50 किलो चामल प्रदान गरिनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, वर्ष 2021 उत्तर बङ्गालका 21 चिया बगान बन्द रहेको छ। बन्द बगानसँग सम्बन्धित 19,529 श्रमिकहरू चिन्हित गरिएको उहाँले बताउनुभयो। उहाँले बताएअनुसार श्रमिकहरूलाई दिइने 50 किलो चामल उनीहरूको परिवारले मासिक रूपमा प्राप्त गर्ने 35 किलो चामल बाहेक हुनेछ। सरकारले बन्द चिया बगानहरू पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको पनि मुख्यमन्त्रीले बताउनुभयो। यसैबीच सञ्चालनमा रहेका चिया बगानका श्रमिकहरूको बोनस पनि बढाइएको छ। गत वर्ष 16% रहेको बोनस यस वर्ष बढाएर 20% पुर्याइएको छ। मुख्यमन्त्रीले चिया बगान तथा श्रमिकहरूको पूर्वाधार विकासका लागि 312 करोड रुपियाँ स्वीकृत गरिएको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री चिया श्रमिक योजना समेत कार्यान्वयनमा ल्याइएको बताउनुभयो। दुर्गा पूजाको उत्सव पूर्व मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम मानिसहरू अनि प्रशासनलाई सतर्क रहने सल्लाह दिनुभएको छ। मुर्शिदाबादको लालबागमा बुधासपाडा सार्वजनिक दुर्गोत्सवको उद्घाटन गर्दै उहाँले आशंका व्यक्त गर्नुभएको छ कि केही असामाजिक तत्त्वहरूले दुर्गा पूजाको उत्सव अनि आनन्दलाई बिगार्ने प्रयास गर्न सक्छ। त्यसैले पुलिस प्रशासन अनि पूजा आयोजकहरू अघिबाटै पूर्ण रूपमा सतर्क रहनु आवश्यक छ। संवेदनशील मानिने मुर्शिदाबाद जिल्लाबाट मुख्यमन्त्रीले दिनुभएको यो सन्देशलाई धेरै महत्त्वपूर्ण मानिँदैछ। मुख्यमन्त्रीले हालैमा जिल्लाको 2 पूजा पण्डालहरूमा भएको अप्रिय घटनाहरूको पनि उल्लेख गर्नुभयो। अहिले ती घटनाहरूको जाँच चलिरहेको उहाँले बताउनुभयो। यसै सन्दर्भमा उहाँले पुलिस अनि आयोजकहरूलाई आग्रह गर्दै भन्नुभयो, असामाजिक तत्त्वहरूको षड्यन्त्र

0: बाहेक लापरवाहीले पनि दुर्घटना हुन सक्छ। यसैले भीडभाड भएको स्थानहरूमा सबै स्तरमा सावधानी अपनाउनु अत्यन्तै आवश्यक छ। पूजा समितिहरूलाई दिइने सुविधाहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भन्नुभयो, राज्यमा नयाँ सरकार गठन भएपछि 12,000 नयाँ दुर्गा पूजाहरूको सुरुवात भएको छ। उहाँले भन्नुभयो, पहिला राज्यमा 45,000 पूजा समितिहरू थिए, जबकि यसपल्ट 58,000 भन्दा अधिक पूजा समितिहरूलाई सरकारी अनुदान प्रदान गरिएको छ। यसबाहेक राज्यभरिमै पूजा समितिहरूका लागि बिजुली अनि सबै प्रकारको लाइसेन्स प्रक्रिया पूर्ण रूपमा निशुल्क गरिएको छ। आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले नशामुक्त भारतसितै नशामुक्त पश्चिम बङ्गाल बनाउने आह्वान पनि गर्नुभयो। जनसेवा प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुहुँदैछ। यो यात्रा जनसेवाद्वारा देश सेवाको मन्त्र अनि अटुट प्रतिबद्धताबाट प्रेरित छ, जो अझ पनि जारी छ। सेवा र सुशासनको यसै दृष्टिले प्रेरित भएर केन्द्र सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्त गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ। आज यस विशेष श्रृङ्खलामा हामीले रियल इस्टेटमा नियमन र विकासबारे कुरा गर्नेछौँ, जसले घर निर्माता र घर किन्नेहरू बीचको विश्वास र सुरक्षालाई अझ बलियो बनाएको छ।
1: सन् 2014 केन्द्र सरकारले एक्ट इस्ट पोलिसी अर्थात् पूर्व कार्यनीति अन्तर्गत उत्तर पूर्वलाई रणनीतिक प्रवेशद्वारको रूपमा राखेको छ। गृह मन्त्रालय अनुसार यस क्षेत्रमा उग्रवादसँग सम्बन्धित घटनाहरूमा 70% भन्दा बढी कमी आएको छ। सुरक्षा परिवेशमा यो अप्रत्याशित सुधार बोडो कार्बी र उल्फा गुटहरू लगायत सशस्त्र समूहहरूसँग शान्ति सम्झौताहरूले आएको हो।
0: संसदले 2016 रियल इस्टेट नियमन र विकास ऐन लागू गर्यो, जसले राज्यहरूमा रियल इस्टेट नियामक प्राधिकरण रेरा स्थापनाको लागि मार्ग प्रशस्त गर्यो। यस ऐन अन्तर्गत रियल इस्टेट विकासकर्ताहरूले कानूनको लागू प्रावधानहरूको
1: संसदले 2016 रियल इस्टेट नियमन र विकास कानून लागू गर्यो, जसले राज्यहरूमा रियल इस्टेट नियामक प्राधिकरण रेरा स्थापनाको लागि मार्ग प्रशस्त भयो। यस ऐन अन्तर्गत रियल इस्टेट विकासकर्ताहरूले कानूनको लागू प्रावधानहरूको अधीनमा रही सम्पत्तिको विज्ञापन बजार र बिक्री गर्न सक्नु अघि घर जग्गा परियोजनाहरूलाई नियामक प्राधिकरण समक्ष दर्ता गराउनु पर्छ। रेराले रियल इस्टेट विकासकर्ताहरू र घर खरिदकर्ताहरू बीचको विवादलाई सम्बोधन गर्न नियामक संयन्त्र प्रदान गर्दछ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब बाँकी समाचार। आज शारदीय नवरात्रीको 5 दिन हो। आज स्कन्द माताको पूजा गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले माता स्कन्द माताको पूजा अर्चना गर्नुभयो। उहाँले मातृत्व प्रेम र स्नेहको प्रतीक माता स्कन्द माताको आशीर्वाद प्रत्येक परिवारमा प्रेम शान्ति र सद्भाव लिएर आओस् भनी कामना गर्नुभयो। सर्वोच्च न्यायालयले हिन्दू धर्मबाट इस्लाम वा अन्य गैर हिन्दू धर्ममा धर्मान्तरण गर्ने व्यक्तिले पछौटे वर्ग अन्तर्गत आरक्षणको स्वत दावी गर्न नसक्ने आदेश दिएको छ। मद्रास उच्च न्यायालयको निर्णय विरुद्ध तमिलनाडु सरकारको याचिकालाई रद्द गर्दै न्यायाधीश प्रशान्त कुमार मिश्र र न्यायाधीश चन्द्रशेखरको पीठले धर्मान्तरणपछि पहिलेको सामाजिक पछौटेपनलाई अगाडि बढाउन नसकिने बताएको छ। सर्वोच्च न्यायालयले गैर हिन्दू सामाजिक व्यवस्थामा धर्मान्तरणको स्वत अधिसूचित पछौटे वर्ग समुदायको सदस्यता प्रदान गर्दैन भनी बताएको छ। न्यायालयले संविधानको अनुच्छेद 16(4) अन्तर्गत वैधानिक लाभ केवल व्यक्तिको धर्मान्तरण हुनभन्दा पूर्वको स्थितिको आधारमा प्रदान गर्न सकिने ठहर गरेको छ। पश्चिम बंगालमा नवगठित सातौं वेतन आयोगले राज्यका विभिन्न विभागका सरकारी कर्मचारीहरूको वेतन र भत्तासित सम्बन्धित विस्तृत जानकारी मागेको छ। आयोगले राज्यका वित्त सचिवलाई पत्र लेखेर सरकारी कर्मचारीहरूको पद सेवा र क्याडरको बारेमा विवरण मागेको छ। यसको साथै शिक्षक शिक्षाकर्मी पञ्चायत एवं नगरपालिका लगायत सबै विभिन्न संस्थाहरूका कर्मचारीहरूको विवरण पनि चाँडै दिन भनिएको छ, जसको वेतन र भत्ता राज्य सरकारले वहन गर्दछ। यो जानकारी सम्बन्धित आयोगको पोर्टलको माध्यमबाट अनलाइन जमा गर्न पर्नेछ, जसको लागि आयोगले निर्धारित प्रारूप तयार पारेको छ। पेशोक र सिङताम चियाबारीका श्रमिकहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने दिशामा भएको पहलप्रति भारतीय मजदुर सङ्घ तथा श्रमिकहरूको तर्फबाट सांसद राजु विष्ट, श्रम मन्त्रालय अनि राज्य भाजपा सरकारप्रति धन्यवाद व्यक्त गरिएको छ। भारतीय मजदुर सङ्घका दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पाले भन्नुभयो, तृणमूल कङ्ग्रेस सरकारको कार्यकालमा श्रमिकहरूलाई यस आर्थिक सहायताबाट वञ्चित गरिएको थियो। यो समाचार युट्युबमा @AIR News Kursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार फेरि एकचोटि सुन्नुहोस्। राज्य सरकारले राज्यका विभिन्न सरकारी विभागमा 45,185 पदमा भर्ती गर्ने निर्णय गरेको छ। राज्य सरकारले उत्तर बङ्गालका बन्द चिया बगानका श्रमिकहरूका लागि दुर्गा पूजाको अवसरमा विशेष राहत प्याकेजको घोषणा गरेको छ। अनि पेशोक र सिङताम चियाबारीका श्रमिकहरूलाई आर्थिक सहयोगको उपलब्ध गराउने पहलप्रति भारतीय मजदुर सङ्घ तथा श्रमिकहरूले राज्य सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ मिलन विश्वकर्मको स्वरमा केही लोकगीतहरू।

श्रोताहरूको क्रममा सुनाइरहेका छौँ कार्यक्रम सुर संगम। सुनाइरहेका छौँ विविध कलाकारहरूको स्वरमा केही सुनाइरहेको छ। अबको क्रममा सुनाइरहेको छौँ कार्यक्रम सुर संगम।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाली खेलमा सहभागी भारतीय दलका सदस्यहरूसँग भेट गर्नुभयो। रक्षा मन्त्रालयले आज भारतीय वायुसेनाका लागि जीस्याट 7C संचार उपग्रह र भारतीय नौसेनाका लागि भारी तौलको टर्पिडो वरुणास्त्र खरिद गर्न 4,000 करोड रुपियाँ भन्दा बढ़ीको अनुबन्धमा हस्ताक्षर गरेको छ। सर्वोच्च न्यायालयले नीट पीजी 2026 उत्तर कुञ्जी र उम्मेद्वारहरूको जवाब सार्वजनिक गर्ने सम्बन्धमा केन्द्र सरकार र राष्ट्रिय चिकित्सा आयोगसित जवाफ मागेको छ। सरकारले यस वर्षको अप्रेलदेखि सितम्बरको बीचमा भारतको अमेरिकामा वस्तु निर्यात बढेर लगभग 51 अरब डलर पुगेको बताएको छ। अनि अमेरिकामा आयोजित अन्डर 23 विश्व कुस्ती च्याम्पियनसिपमा भारतका विश्वजीत रामचन्द्र मोरेले रजत पदक जितेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा यसै महिनाको शुरूमा जापानमा सम्पन्न एसियाली खेलमा सहभागी भारतीय दलका सदस्यहरूसँग भेट गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै प्रधानमन्त्री मोदीले हालै सम्पन्न एसियाली खेल भारतका लागि अविस्मरणीय रहेको बताउनुभयो र विभिन्न खेल विधामा भारतीय खेलाड़ीहरूले गरेको उत्कृष्ट प्रदर्शनको चर्चा गर्नुभयो।
2: हमारे लिए यादगार रहे। हमारी हॉकी की महिला और पुरुष दोनों टीमों ने इस बार गोल्ड मेडल जीता है। क्रिकेट में हमारी दोनों टीमों ने लगातार दूसरी बार मेडल जीता है। कबड्डी में भी हमारी पुरुष और महिला दोनों टीमों ने गोल्ड जीता। इसी तरह तीरंदाजी में 5 गोल्ड, शूटिंग में शानदार प्रदर्शन, बॉक्सिंग में, कुश्ती में बड़ी बड़ी सफलता, एथलेट्स ये नए रिकॉर्ड, 28 साल बाद वेट लिफ्टिंग में मेडल।
1: जापानको आइची नागोयामा आयोजित एसियाली खेलकुदमा भारतले 85 पदक जित्दै पदक तालिकामा 4th स्थान हासिल गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णले भन्नुभएको छ, आयुर्वेदलाई वैज्ञानिक अनुसन्धान, साक्ष्य आधारित प्रमाणीकरण र आधुनिक स्वास्थ्य सेवासित जोडेर सशक्त बनाउनुपर्छ। नयाँ दिल्लीमा आयोजित अखिल भारतीय आयुर्वेद संस्थानको 3rd अन्तर्राष्ट्रिय कौमार वृत्य सम्मेलन कौमारनकन 2026 उपराष्ट्रपतिले यो कुरा बताउनु भएको हो। उहाँले स्वास्थ्य सेवाको भविष्य सहयोग र बिमारीको सुरक्षामा निहित रहेको भन्नुभयो। योग र भारतको परम्परागत स्वास्थ्य प्रणालीको बढ्दो विश्वव्यापी स्वीकृतिबारे उपराष्ट्रपतिले भन्नुभयो, भारतको प्राचीन ज्ञानले विश्वव्यापी कल्याणमा सार्थक योगदान दिन सक्छ। यस अवसरमा उपराष्ट्रपतिले संस्थानका 4 पहलहरूको शुभारम्भ गर्नुभयो। यसमा आयुष स्टार्टअप, एआईआईए, आईसीएआईएनई वेबसाइट, आयु दिवा र वामन एप तथा पञ्चकर्म मूल्याङ्कन एप सामेल रहेका छन्। रक्षा मन्त्रालयले भारतीय वायुसेनाका लागि जीस्याट 7C संचार उपग्रह र भारतीय नौसेनाका लागि भारी तौलको टर्पिडो वरुणास्त्र खरिदका लागि 4,000 करोड रुपियाँ भन्दा बढ़ीको अनुबन्धमा हस्ताक्षर गरेको छ। नयाँ दिल्लीमा रक्षा मन्त्रालयका अतिरिक्त सचिव र अधिग्रहण महानिदेशक ए अम्बरासुको उपस्थितिमा यी सम्झौताहरूमा हस्ताक्षर गरियो। जीस्याट 7C उपग्रहका लागि 2,500 करोड रुपियाँ भन्दा बढ़ीको अनुबन्ध बेंगलुरू स्थित न्यू स्पेस इण्डिया लिमिटेडसित गरिएको छ। स्वदेशी रूपमा विकसित यो उपग्रहले भारतीय वायुसेनाको सुरक्षित र निर्बाध संचार क्षमतालाई बलियो बनाउनेछ। यसैबीच वरूणास्त्र टर्पिडोको लागि हैदराबादको भारत डायनामिक्स लिमिटेडसित 1,500 करोड रुपियाँ भन्दा बढ़ीको अनुबन्ध गरिएको छ। नौसेना विज्ञान तथा प्रौद्योगिकी प्रयोगशालाद्वारा निर्मित यो स्वदेशी टर्पिडो लामो दूरीबाट शत्रुको पनडुब्बीहरूलाई लक्षित गर्न सक्षम छ र यसले नौसेनाको पनडुब्बी विरोधी युद्ध क्षमतालाई बढाउँदछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्मा र आसाम पुलिसले लागू औषध र यसको संचार विरूद्धको निरन्तर कार्यवाहीको लागि बधाई दिनुभएको छ। यस कार्यवाहीको परिणामस्वरूप 900 भन्दा बढ़ी पक्राउ, 500 भन्दा

0: मुद्दा र 180 करोड रुपियाँभन्दा बढी मूल्यका लागू औषध जफत भएका छन्। साथै 703 हटस्पटहरू विरूद्ध कार्यवाही र लगभग 31 करोड रुपियाँ बराबरको सम्पत्ति जफत गरिएको छ। सर्वोच्च न्यायालयले नीट पीजी 2026 उत्तर कुञ्जी र उम्मेद्वारहरूको जवाब सार्वजनिक गर्ने प्रक्रियामा बढी पारदर्शिताको माग गर्दै दायर गरिएको याचिकामा केन्द्र सरकार र राष्ट्रिय चिकित्सा आयोगसित जवाफ मागेको छ। न्यायमूर्ति पीएस नरसिम्हा र न्यायमूर्ति आलोक अराधेको पीठले सम्बन्धित अधिकारीहरूलाई नोटिस जारी गरेको छ। याचिकाकर्ताहरूले प्रत्येक उम्मेद्वारलाई परीक्षामा सोधिएका प्रश्नहरू, उत्तर विकल्पहरू, उनीहरूले दिएका उत्तरहरू र सही उत्तरहरू हेर्न अनुमति दिनपर्ने माग गरेका छन्। याचिकाकर्ताहरूको भनाइ छ कि वर्तमान व्यवस्था अन्तर्गत उम्मेद्वारहरूले स्वतन्त्र रूपमा आफ्नो मूल्याङ्कन जाँच गर्न सक्ने छैनन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारत र ग्रीस बीचको रक्षा सहयोग सम्बन्धी संयुक्त कार्यसमूहको दोस्रो बैठक आज ग्रीसमा आयोजित गरियो। बैठकको सहअध्यक्षता रक्षा मन्त्रालयका संयुक्त सचिव डाक्टर अमित तेलङ र ग्रीसका राजदूत मिसेल स्पेनिसलिसले गर्नुभयो। बैठकमा दुवै पक्षले रक्षा सहयोगको समीक्षा गर्नका साथै क्षमता निर्माण, प्रशिक्षण, क्षेत्रीय सुरक्षा, रक्षा उद्योग तथा समुद्री सहयोगका क्षेत्रमा नयाँ पहलहरूबारे चर्चा गरेका छन्। रक्षा मन्त्रालयले दुई देशले पारस्परिक हितका क्षेत्रहरूमा संयुक्त उद्यम, सहउत्पादन र सहविकासलाई बढावा दिनका लागि औद्योगिक रूपरेखा तयार गर्न सहमत भएको बताएको छ। सरकारले भनेको छ निष्कर्ष सम्बन्धी बाधाहरू रहे तापनि यस वर्षको अप्रेलदेखि सितम्बरको बीचमा भारतको अमेरिकामा वस्तु निर्यात बढेर लगभग 51 अरब डलर पुगेको छ। यस अवधिमा अमेरिकाबाट भारतको आयात पनि 26% बढेको छ। वाणिज्य तथा उद्योग मन्त्रालयको आँकडा अनुसार गत वर्षको सोही अवधिमा भारतको अमेरिकामा निर्यात 45 अरब 73 करोड डलर थियो। वाणिज्य सचिव राजेश अग्रवालले प्रस्तावित भारत अमेरिका व्यापार सम्झौताको वार्ता सही दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। दुवै देशले यो सम्झौतालाई सकेसम्म चाँडो अन्तिम रूप दिन काम गरिरहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले देशका युवाहरूलाई नयाँ प्रविधिहरू अपनाउन, निरन्तर आफ्नो सीप अभिवृद्धि गर्न अनि 2047 भारतलाई विकसित राष्ट्र बनाउन योगदान पुर्याउन आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री गोयलले उत्पादन क्षेत्रमा लगानी, प्रविधिको प्रयोग र सीप विकासले युवाहरूका लागि नयाँ अवसरहरू सृजना गर्ने तथा विश्व अर्थतन्त्रमा देशको स्थानलाई सुदृढ बनाउने बताउनुभयो। उहाँले स्वतन्त्र व्यापार सम्झौताका सन्दर्भमा अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरण तय भइसकेको र हाल यसलाई अन्तिम रूप दिने तथा कानूनी मस्यौदा तयार पार्ने काम भइरहेको जानकारी दिनुभयो। भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव इफी 2026 लागि मीडिया दर्ताको समयसीमा 2 दिन थपिएको छ। सूचना तथा प्रसारण मन्त्रालयले आज जनाए अनुसार महोत्सवको समाचार संकलन गर्न चाहने संचारकर्मीहरूले पत्र सूचना कार्यालयको आधिकारिक पोर्टल मार्फत 17 अक्टोबरसम्म आवेदन दिन सक्नेछन्। मन्त्रालयले योग्य संचारकर्मीहरूलाई तोकिएको नयाँ समयसीमा अवागै दर्ता प्रक्रिया पूरा गर्न र आवश्यक कागजातहरू बुझाउन आग्रह गरेको छ। अमेरिकाको लस वेगासमा आयोजित अन्डर 23 विश्व कुस्ती च्याम्पियनशिपमा विश्वजीत रामचन्द्र मोरेले ऐतिहासिक प्रदर्शन गर्दै ग्रीको रोमन विधामा रजत पदक जितेका छन्। उहाँ यस च्याम्पियनशिपमा पदक जित्ने पहिलो भारतीय कुस्ती खेलाडी बनेका छन्। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा एसियाली खेलमा सहभागी भारतीय दलका सदस्यहरूसँग भेट गर्नुभयो। रक्षा मन्त्रालयले आज भारतीय वायुसेनाका लागि G-SAT-7C संचार उपग्रह र भारतीय नौसेनाका लागि भारी तौलको टर्पिडो वरुणास्त्र खरिद गर्न 4,000 करोड रुपियाँ भन्दा बढीको अनुबन्धमा हस्ताक्षर गरेको छ। सर्वोच्च न्यायालयले नीट पीजी 2026 उत्तर कुञ्जी र उम्मेद्वारहरूको जवाब सार्वजनिक गर्ने सम्बन्धमा केन्द्र सरकार र राष्ट्रिय चिकित्सा आयोगसित जवाब मागेको छ। सरकारले यस वर्षको अप्रेलदेखि सितम्बरको बीचमा भारतको अमेरिकामा वस्तु निर्यात बढेर लगभग 51 अरब डलर पुगेको बताएको छ अनि अमेरिकामा आयोजित अन्डर 23 विश्व कुश्ती च्याम्पियनसिपमा भारतका विश्वजीत रामचन्द्र मोरोले रजत पदक जितेका छन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा श्रोताहरूलाई सुनाइरहेका छौँ कार्यक्रम युवा वाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खर्साङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैन अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात्ने भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषयमा हजुरहरूसँग कुराकानी गर्न गइरहेछु र मेरो आजको विषय रहेको छ कि मानवता बिना कुनै समाज साँच्चै सभ्य हुन सक्छ? यदि कुनै देशमा अग्ला अग्ला भवनहरू छन्, चौडा सडकहरू छन्, अत्याधुनिक प्रविधि छ, मानिसहरू चन्द्रमासम्म पुग्ने सपना पूरा गरिरहेका छन्, शिक्षा र विज्ञानले अभूतपूर्व प्रगति गरिरहेका छन्, तर त्यही समाजमा गरिबको पीडा कसैले सुन्दैन, अन्याय विरुद्ध कोही बोल्दैन, कमजोर मानिसहरूको सम्मान गरिँदैन र मानिसले मानिसलाई केवल आफ्नो स्वार्थ पूरा गर्ने साधनका रूपमा हेर्छ भने के त्यस्तो समाजलाई हामी साँच्चै सभ्य भन्न सक्छौँ? के सभ्यता केवल भौतिक विकासको नाम हो? के आधुनिक कपडा लगाउनु, महँगा गाडी चढ्नु, ठुला घरमा बस्नु र प्रविधिको प्रयोग गर्नु नै सभ्य हुनु हो? अथवा सभ्यता त्यो अदृश्य गुण हो जसले हामीलाई अरूको दुःख बुझ्न, अन्यायको विरोध गर्न र मानव जीवनको सम्मान गर्न सिकाउँछ? मलाई लाग्छ यी प्रश्नहरूको उत्तर खोज्नु आजको समयमा अत्यन्तै आवश्यक छ, किनकि हामीले संसारलाई बदलिने धेरै साधनहरू त निर्माण गरिसकेका छौँ, तर ती साधन प्रयोग गर्ने मानिसहरूको हृदय कति विकसित भएको छ भन्ने प्रश्न अझै बाँकी नै छ। सभ्यता भनेको वास्तवमा के हो त? सामान्यत हामी सभ्यता भन्नासाथ विकसित सहर, आधुनिक प्रविधि, वैज्ञानिक आविष्कार, व्यवस्थित यातायात, उच्च शिक्षा र आर्थिक समृद्धिलाई सम्झन्छौँ। निश्चय नै यी सबै सभ्य समाजका महत्त्वपूर्ण पक्ष हुन्। यिनले मानिसको जीवन सहज, सुरक्षित र सुविधाजनक बनाउन मद्दत गर्छन्। तर सभ्यताको अर्थ यत्तिमै सीमित छैन। सभ्यता केवल हामीले के निर्माण गरेका छौँ भन्ने कुराले होइन, हामीले एकाअर्कासँग कस्तो व्यवहार गर्छौँ भन्ने कुराले पनि निर्धारण हुन्छ। हामीले अग्ला भवन बनाउन सिक्यौँ, तर के हामीले अरूको दुःखमा साथ दिन सक्ने मन पनि बनायौँ? हामीले अन्तरिक्षमा पुग्ने प्रविधि विकास गर्यौँ, तर के हामीले आफ्नै समाजमा विभेदको खडाल पुर्न सक्यौँ? हामी हजारौँ किलोमिटर टाढाका मानिससँग केही सेकेन्डमै कुरा गर्न सक्ने भयौँ, तर के हामीले आफ्नै परिवारका सदस्यको पीडा बुझ्न सक्यौँ? यी प्रश्नहरूले हामीलाई एउटा गम्भीर सत्यतर्फ लैजान्छ। प्रगति र सभ्यता एकाअर्कासँग सम्बन्धित भए पनि ती एउटै कुरा होइनन्। प्रगति भनेको हाम्रो क्षमता बढाउनु हो, जबकि सभ्यताको अर्थ महत्त्वपूर्ण मापदण्ड त्यो क्षमता हामीले कसरी प्रयोग गर्छौँ भन्ने हो। यदि हाम्रो ज्ञानले मानिसलाई बचाउँछ भने त्यो ज्ञानको सुन्दर प्रयोग हो, यदि हाम्रो शक्तिले कमजोरको रक्षा गर्छ भने त्यो शक्तिको सार्थकता हो, यदि हाम्रो सम्पत्तिले भोकाएको मानिसलाई खाना दिन्छ भने त्यसले मानवीय मूल्य प्राप्त गर्छ, तर ज्ञानले अहंकार जन्माउँछ, शक्तिले शोषण गर्छ र सम्पत्तिले अरूको पीडाप्रति उदासीन बनाउँछ भने बाहिरी विकासका बावजुद हाम्रो नैतिक विकास अधुरो रहन्छ। त्यसैले सभ्यताको वास्तविक परीक्षा मानिसले कति प्राप्त गर्यो भन्ने मात्र होइन, उसले प्राप्त गरेको शक्तिबाट अरूको जीवन कति राम्रो बनायो भन्ने पनि हो। मानवता के हो र यो किन आवश्यक छ? मानवता भनेको केवल मानिस भएर जन्मिनु होइन, मानवता भनेको अरू मानिसको अस्तित्व, पीडा, भावना, अधिकार र सम्मानलाई महत्त्व दिन सक्ने गुण हो। कसैले दुःख भोगिरहेको देख्दा उसको पीडा बुझ्ने प्रयास गर्नु मानवता हो। कसैले गल्ती गर्दा उसलाई अपमानित गर्नुको सट्टा सुधारको अवसर दिनु मानवता हो। कमजोर मानिसमाथि अन्याय भइरहेको देख्दा मौन नबस्नु मानवता हो।
आफ्नो स्वार्थ पूरा गर्न सक्ने अवस्थामा पनि अरूको अधिकारको सम्मान गर्नु मानवता हो। मानवता केवल ठूलो त्याग वा असाधारण काममा मात्र देखिँदैन, यो त हाम्रो दैनिक व्यवहारमा लुकेको हुन्छ। बाटोमा लडेको मानिसलाई उठाउन हात बढाउनु, भोकाएको व्यक्तिलाई खाना दिनु, एक्लिएको मानिससँग केही समय कुरा गर्नु, कसैको अपमान हुँदा उसको पक्षमा उभिनु र अरूको कमजोरीलाई उपहासको विषय नबनाउनु, यी सबै मानवताका साना तर अर्थपूर्ण उदाहरणहरू हुन्। हामी कहिलेकाहीँ संसार बदल्नका लागि ठूलो शक्ति, धेरै पैसा वा उच्च पद आवश्यक छ भन्ने ठान्छौँ, तर मानवता देखाउन यीमध्ये कुनै पनि अनिवार्य हुँदैन। हामीसँग धन नहुन सक्छ तर सहानुभूति हुन सक्छ, हामीसँग ठूलो पद नहुन सक्छ तर न्यायको पक्षमा बोल्ने साहस हुन सक्छ, हामीसँग संसारका सबै समस्या समाधान गर्ने क्षमता नहुन सक्छ तर आफ्नो वरिपरि रहेका मानिसको पीडा कम गर्ने प्रयास गर्न सक्छौँ। मानवता त्यो शक्ति हो जसले मानिसलाई केवल सफल बन्न होइन अरूका लागि उपयोगी बन्न पनि प्रेरित गर्छ। मानवता हराएको समाजमा नियमहरू हुन सक्छन् तर न्याय कमजोर हुन सक्छ, त्यहाँ सम्पन्नता हुन सक्छ तर सन्तुष्टि नहुन सक्छ, त्यहाँ मानिसहरूको भिड हुन सक्छ तर एकाअर्काप्रतिको आत्मीयता हराउन सक्छ। यसैले मानवता सभ्यताको सजावट मात्र होइन, यो सभ्य समाजको नैतिक आधार हो, आधुनिक समाजको विरोधाभास। आज हामी मानव इतिहासकै महत्त्वपूर्ण वैज्ञानिक र प्राविधिक उपलब्धिहरूको युगमा बाँचिरहेका छौँ। हाम्रो हातमा भएको सानो मोबाइलले संसारभरिका सूचना उपलब्ध गराउँछ। चिकित्सा विज्ञानले धेरै रोगहरूको पहिचान र उपचारमा प्रगति गरिरहेको छ। यातायातले देश र महादेशहरूलाई नजिक बनाएको छ। शिक्षा र संचारका माध्यमले ज्ञानको पहुँचलाई विस्तार गरेका छन्। हामीसँग अरूको जीवनका समाचार थाहा पाउने असङ्ख्य माध्यम छन्, तर कहिलेकाहीँ आफ्नै छिमेकीको समस्या थाहा हुँदैन। हामी सामाजिक सञ्जालमा हजारौँ मानिससँग जोडिएका छौँ, तर दुःख पर्दा आफ्नो कुरा सुन्ने एउटा व्यक्ति खोज्न कठिन हुन सक्छ। हामी शान्ति र प्रेमका सन्देश साझा गर्छौँ तर वास्तविक जीवनमा अरूको विचार सहन सक्दैनौँ। हामी समानताको कुरा गर्छौँ तर मानिसलाई उसको आर्थिक अवस्था, जात, लिङ्ग, भाषा, धर्म वा सामाजिक पृष्ठभूमिका आधारमा मूल्याङ्कन गर्छौँ। हामी सफलताको प्रशंसा गर्छौँ तर त्यो सफलतासम्म पुग्न सङ्घर्ष गरिरहेका मानिसलाई पर्याप्त सम्मान दिँदैनौँ। हामी धनी व्यक्तिको उपलब्धिबाट प्रभावित हुन्छौँ तर गरिब व्यक्तिको सङ्घर्ष र इमान्दारीलाई व्यवस्था गर्न सक्छौँ। यो विरोधाभासले एउटा गम्भीर प्रश्न उठाउँछ कि हामी बाहिरी रूपमा आधुनिक हुँदै जाँदा भित्री रूपमा पनि उत्तिकै मानवीय भइरहेका छौँ। प्रविधि आफैमा न त राम्रो हो न त नराम्रो नै, यसको मूल्य हामीले गर्ने प्रयोगमा निर्भर हुन्छ। प्रविधिले बिरामीको उपचार गर्न सक्छ तर गलत सूचनाले समाजमा घृणा पनि फैलाउन सक्छ। सामाजिक सञ्जालले सहयोग अभियान सञ्चालन गर्न सक्छ तर यसले अपमान र भेदभावलाई पनि तीव्र बनाउन सक्छ। त्यसैले समाज केवल

आधुनिक साधनमा होइन ती साधन चलाउने हाम्रो सोच र नैतिकता र जिम्मेवारीमा पनि छ। हामीले प्रविधिमा अगाडि बढ्नु आवश्यक छ, तर त्यसैसँग संवेदनशीलता, विवेक र नैतिक चेतनाको विकास गर्न पनि उत्तिकै आवश्यक छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत के मानवता बिना कुनै समाज साँच्चै सभ्य हुन सक्छ भन्ने विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो मालश्री।

श्रोता मित्र यो मिठो मालश्री पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। भेदभाव र असमानताको बीचमा मानवता कुनै समाजको वास्तविक सभ्यता मापन गर्ने एउटा महत्त्वपूर्ण आधार भनेको त्यस समाजले आफ्ना सबै सदस्यलाई कस्तो व्यवहार गर्छ भन्ने हो। यदि कुनै मानिसलाई उसको जातका कारण अपमान गरिन्छ, कुनै व्यक्तिलाई उसको गरिबीका कारण अवसरबाट वञ्चित गरिन्छ, महिलालाई पुरुष सरह अधिकार दिइँदैन, त्यो समाजको सभ्यतामाथि प्रश्न उठ्छ। मानिसको सम्मान उसको जन्म, सम्पत्ति, बाहिरी रूप वा सामाजिक हैसियतमा निर्भर हुनुहुँदैन। प्रत्येक व्यक्तिको मानवीय गरिमा महत्त्वपूर्ण हुन्छ। कल्पना गर्नुहोस्, एउटा विद्यालयमा दुई विद्यार्थी छन्। एकजना सम्पन्न परिवारबाट आएको छ र अर्को आर्थिक रूपमा कमजोर परिवारबाट। यदि शिक्षाले सम्पन्न विद्यार्थीको कुरा मात्र ध्यानपूर्वक सुन्छन् र गरिब विद्यार्थीलाई उसको अवस्थाकै कारण कम महत्त्व दिन्छन् भने त्यो व्यवहार शिक्षाको आदर्शसँग मेल खान्छ। त्यस्तै कुनै कार्यालयमा योग्य व्यक्तिभन्दा पहुँच र चिनाजान भएका व्यक्तिलाई प्राथमिकता दिन्छ भने के त्यसले न्यायपूर्ण समाज निर्माण गर्छ? यी उदाहरणहरूले देखाउँछन् कि असमानता केवल कानुन वा नीतिको विषय होइन, यो हाम्रो दैनिक व्यवहार र सोचसँग पनि जोडिएको छ। हामीले सबैलाई समान व्यवहार गर्नु भनेको सबै मानिसको परिस्थिति उस्तै छ भन्ने मान्नु होइन। कसैलाई अवसर प्राप्त गर्न थप सहयोग आवश्यक पर्न सक्छ। कसैलाई समाजमा लामो समयदेखि भोग्दै आएको विभेदभन्दा मुक्त हुन विशेष संरक्षण आवश्यक पर्न सक्छ। साँचो समानता भनेको प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न र आफ्नो क्षमता विकास गर्न सक्ने अवस्था निर्माण गर्नु हो। जुन समाजले मानिसको मूल्य उसको सम्पत्तिमा खोज्छ, उसले मानवीय गरिमाको अर्थ अझै पूर्ण रूपमा बुझेको हुँदैन। मानवताविहीन विकासले कस्तो समाज निर्माण गर्छ? हामीले विकासको कुरा गर्दा प्राय सडक, उद्योग, व्यापार, रोजगारी, आम्दानी र आर्थिक वृद्धिलाई महत्त्व दिन्छौँ। यी सबै समाजको उन्नतिका लागि आवश्यक छन्। तर यदि आर्थिक विकाससँगै समाजमा तनाव बढ्छ, मानिसहरूबीच अविश्वास बढ्छ, वातावरण नष्ट हुन्छ र कमजोर वर्गका आवश्यकताहरू व्यवस्था गरिन्छ भने हामीले विकासको अर्थलाई फेरि विचार गर्नुपर्छ। विकासले मानिसको जीवन सुधार्नुपर्छ, मानिसलाई विकासको साधन मात्र बनाउनु हुँदैन। यदि एउटा सहरमा ठूला व्यापारी भवनहरू निर्माण हुन्छन् तर त्यहाँका गरिब परिवारले आधारभूत सेवा पाउँदैनन् भने विकासको लाभ सबैसम्म पुगेको छ कि छैन भन्ने प्रश्न उठ्छ। यदि कुनै संस्थाले नाफा कमाउँछ तर आफ्ना कर्मचारीको सम्मान, सुरक्षा र उचित व्यवहारलाई व्यवस्था गर्छ भने त्यसको सफलता नैतिक दृष्टिले अधुरो हुन्छ। यदि हामी आर्थिक लाभका लागि प्रकृतिको विनाश गर्छौँ र भविष्यका पुस्ताको जीवनलाई जोखिममा पार्छौँ भने के त्यसलाई पूर्ण रूपमा बुद्धिमानीपूर्ण प्रगति भन्न सकिन्छ? मानवताले हामीलाई सम्झाउँछ कि विकासको केन्द्रमा मानिसको जीवन, गरिमा र भविष्य हुनुपर्छ। आर्थिक समृद्धि र मानवीय मूल्य एकाअर्काका विरोधी होइनन्। उचित योजना, जिम्मेवार नेतृत्व र न्यायपूर्ण नीतिबाट दुवैलाई अगाडि बढाउन सकिन्छ। हामीलाई विकास चाहिन्छ, तर यस्तो विकास चाहिन्छ जसले अवसर विस्तार गरोस्, गरिबी घटाओस्, प्रकृतिको संरक्षण गरोस् र मानिसलाई सम्मानपूर्वक बाँच्न सहयोग गरोस्। किनकि विकासको अन्तिम उद्देश्य केवल देशलाई धनी बनाउनु होइन, देशका मानिसको जीवनलाई सुरक्षित, स्वास्थ्य, सम्मानित र

गर्दछ। अभिभावकहरूले बाल बालिकाहरूलाई सफल हुन प्रेरित गर्दा अरूको सम्मान गर्न, गल्ती स्वीकार गर्न र कमजोर व्यक्तिप्रति संवेदनशील हुन पनि सिकाउनुपर्छ। सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले तथ्यमा आधारित सूचना फैलाउन, घृणाजन्य अभिव्यक्तिबाट बाँच्न र समाजमा जिम्मेवार संवादलाई प्रोत्साहन गर्नुपर्छ। तर यी सबै संस्थाको भूमिका महत्त्वपूर्ण भए पनि व्यक्तिगत जिम्मेवारीलाई बिर्सन मिल्दैन। हामी अरूले मानवता देखाउन् भन्ने चाहन्छौँ, तर आफैले देखाउन तयार छौँ कि छैनौँ? हामी समाजमा इमान्दारी खोज्छौँ, तर आफ्नो स्वार्थका लागि सानो झुट बोल्दा त्यसलाई सामान्य ठान्छौँ कि ठान्दैनौँ? हामी समानताको माग गर्छौँ, तर आफूभन्दा कमजोर व्यक्तिलाई सम्मान गर्छौँ कि गर्दैनौँ? परिवर्तनको सुरुवात अरूलाई दोष दिनुभन्दा आफूलाई प्रश्न गर्नबाट हुन्छ। हामीले आफ्नो बोलीमा सम्मान, व्यवहारमा इमान्दारी, निर्णयमा न्याय र सम्बन्धमा संवेदनशीलता ल्याउन सक्यौँ भने हाम्रो वरिपरिको वातावरण पनि बिस्तारै बदलिन सक्छ। मानवता केवल भाषणमा प्रशंसा गर्ने आदर्श होइन, यो दैनिक जीवनमा अभ्यास गर्नुपर्ने मूल्य हो। मानवता बिना सभ्यता अधुरो छ। श्रोता मित्र, आजको हाम्रो विषय नै रहेको थियो कि मानवता बिना कुनै समाज साँच्चै सभ्य हुन सक्छ। हामीले सभ्यताको अर्थ, मानवताको महत्व, आधुनिक समाजका विरोधाभास, असमानता, नैतिक जिम्मेवारी र सामाजिक परिवर्तनका सम्भावनाहरूबारे विचार गर्यौँ। मेरो निष्कर्ष स्पष्ट छ, कुनै समाजले विज्ञान, प्रविधि, अर्थतन्त्र र भौतिक पूर्वाधारमा ठूलो प्रगति गर्न सक्छ, तर मानवता कमजोर छ भने त्यस सभ्यताको दाबी नैतिक रूपमा अधुरो रहन्छ। मानवता बिना विकासले सुविधा दिन सक्छ, तर आत्मीयता दिन सक्दैन। ज्ञानले शक्ति दिन सक्छ, तर विवेकको स्थान लिन सक्दैन। कानुनले व्यवस्था कायम गर्न सक्छ, तर त्यसलाई न्यायपूर्ण बनाउन मानवीय संवेदनशीलता र जिम्मेवार व्यवहार पनि आवश्यक हुन्छ। सभ्य समाज त्यो होइन जहाँ सबै मानिस धनी हुन्छन् वा सबै मानिसको विचार एउटै हुन्छ। सभ्य समाज त्यो हो जहाँ फरक विचार राख्ने मानिसले पनि सम्मान पाउँछ, कमजोर व्यक्तिले पनि न्याय पाउने आशा गर्न सक्छ, गल्ती गर्ने मानिसले सुधारको अवसर पाउँछ र प्रत्येक व्यक्तिको मानवीय गरिमालाई महत्त्व दिइन्छ। हामीले अरूलाई उसको पहिचानका आधारमा होइन, उसको मानव अस्तित्वको सम्मान गर्दै व्यवहार गर्न सिक्नुपर्छ। हामीले सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नगरी त्यसले समाजमा ल्याएको सकारात्मक परिवर्तनबाट पनि मूल्याङ्कन गर्नुपर्छ। हामीले आफ्ना छोराछोरीलाई केवल धनी बन्न होइन, इमान्दार बन्न पनि सिकाउनुपर्छ। केवल प्रतिस्पर्धा गर्न होइन, सहकार्य गर्न पनि सिकाउनुपर्छ। केवल आफ्नो अधिकार माग्न होइन, अरूको अधिकारको सम्मान गर्न पनि सिकाउनुपर्छ। किनकि अन्तत हाम्रो जीवनको मूल्य हामीले कति सम्पत्ति जम्मा गर्यौँ भन्ने कुराले मात्र निर्धारण गर्दैन, हामीले अरूको जीवनमा कस्तो प्रभाव पार्यौँ भन्ने कुराले निर्धारण गर्छ। हामीसँग संसार बदल्ने शक्ति हुन सक्छ, तर कसैको दुःख कम गर्ने अवसर हुन सक्छ। हामीसँग कसैलाई न्याय दिलाउने क्षमता हुन सक्छ, तर अन्यायलाई सही ठहराउन अस्वीकार गर्ने विवेक पनि हुन सक्छ। हामीसँग सबैलाई खुसी बनाउने सामर्थ्य हुन सक्छ, तर कसैको अपमान र पीडाको कारण नबन्ने निर्णय गर्न सक्छौ। त्यसैले आज हामी सबैले एउटा संकल्प गरौ, हामी आफ्नो प्रगतिसँगै आफ्नो संवेदनशीलता पनि विकास गर्छौँ। हामी ज्ञानसँगै विवेकलाई महत्त्व दिन्छौँ। हामी आफ्नो सफलतासँगै अरूको सम्मानलाई पनि प्राथमिकता दिन्छौँ। र हामी मानवतालाई केवल एउटा आदर्शका रूपमा होइन, आफ्नो जीवनको व्यवहारका रूपमा अप्नाउनेछौँ। अन्त्यमा म मेरो विचारलाई केही शब्दमा व्यक्त गर्न चाहन्छु। सभ्यता अग्ला भवनमा मात्र हुँदैन, कमजोरलाई दिने सम्मानमा पनि हुन्छ। सभ्यता शक्तिशाली बन्नुमा मात्र होइन, शक्तिको सही प्रयोग गर्नुमा पनि हुन्छ। सभ्यता धेरै जान्नुमा मात्र होइन, तर अरूको पीडा बुझ्नुमा पनि हुन्छ। हामीले प्रविधिमा आकाश छुन सक्यौँ, विज्ञानमा नयाँ सीमाहरू पार गर्न सक्यौँ र आर्थिक रूपमा समृद्ध बन्न सक्यौँ, तर यी सबै

उपलब्धिहरूसँगै यदि हाम्रो हृदयमा करुणा, हाम्रो व्यवहारमा इमान्दारी र हाम्रो समाजमा न्याय छैन भने हाम्रो प्रगति अझै अपूर्ण हुनेछ। किनकि मानिस हुनु हाम्रो जन्म हो, तर मानवतापूर्ण हुनु हाम्रो जिम्मेवारी हो र मानवता बिना कुनै पनि समाज सभ्य हुन सक्दैन। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत के मानवता बिना कुनै समाज साँच्चै सभ्य हुन सक्छ भन्ने विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम प्रादेशिक सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ असमिया भाषामा लोकगीत प्रतिमा पाण्डे अनि साथीहरूको स्वरमा।

0: आज के छाया गीत में बस इतना ही। दीजिए इजाजत नेहा अगरकर देसाई को, नमस्कार। इस कार्यक्रम के प्रस्तुतकर्ता राघवेंद्र सिंह नेगी।
1: समय भएको छ रात्रिको 10:30 अनि 12 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको थियो आकाशवाणीको 103.5 MHz तरङ्गलाई। कार्यक्रम छाया गीतसितै आजको सधैँकालीन सन्ध्या यही नै अन्त्य हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम उद्घोषक चन्दन थापा, मेरा प्रसारण सहयोगी याङसिन अनि प्राविधिक मित्र राजीव सुब्बालाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।